0: हरेक भ्रूणले जीवितै जन्म नपाउने, जन्मिसकेपछि अभिभावकबाट संरक्षण पाउने, आफ्नो सर्वाङ्गीण विकास गर्न पाउने र परिवारका हरेक कार्यमा सहभागी हुन पाउने बालबालिकाको नैसर्गिक अधिकार हो। हरेक बुबा आमा, अभिभावक, शिक्षक र वयस्कहरू यस बारेमा सचेत रहौ।
1: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
2: पर्स हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रुपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98 12 69 25 57 97 0 39 40 350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जताउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600595, मोबाइल नम्बर 98484-27359।
3: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
4: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त।
3: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
4: त्यसो भए आजै जाउँला नि।
3: ल अरूलाई पनि भनौँ है।
4: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
5: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
4: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा। सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095-43893।
6: के तपाईलाई थाहा भयो,
7: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
6: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरमानी विभागीय कारवाही हुन्छ।
7: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
6: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
7: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
6: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
7: चुरोटको धुवाँ वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
8: सुर्ती गर्ने पदार्थ होइन, स्वास्थ्य रोजौं।
9: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
10: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz।
11: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू: रसुवाको भोटेकोसी बाढ़ीको क्षतिमा 21 अर्बको बीमा दावी, 67 लाख मात्रै भुक्तानी। उद्धारसँगै पुनर्लाभको योजना कार्यान्वयन गर्ने विपद व्यवस्थापन प्राधिकरणको निर्णय। लेदोले पुरिएको बस्तीमा जिउने आधार खोज्दै प्रभावित।
12: मुलुकको विकासमा योगदान दिन प्राविधिक पृष्ठभूमिका सांसदलाई प्रधानमन्त्रीको आग्रह। भूमिगत विद्युत वितरण प्रणाली सञ्चालनमा ल्याइने भारतको कर नीतिका कारण नेपाली जुट निर्यात प्रभावित।
11: कांग्रेसमा ओडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै दोधारा चाँदनी झुलुङ्गे पुल चुडियो। पाथिभरा मन्दिर जाने सड़क 15 वर्षदेखि जीर्ण, पर्यटकहरू मारमा।
12: भारतद्वारा आफ्ना नागरिकलाई रूस यात्रामा नयाँ चेतावनी जारी। फ्रान्समा हजारौं कर्मचारी र विद्यार्थी सड़क प्रदर्शनमा। ल्याटिन अमेरिकामा लाखौं बालबालिका एलनिनोको प्रभावमा रहेको युनिसेफको दावी।
11: र विश्व एसियाली खेलकुद अन्तर्गत जुडोमा नेपालको निराशाजनक प्रदर्शन। कास्तेमै सीमित रहेर फर्कियो क्रान्ते र कबड्डीको टोली। गण्डकीसँग भूटान लगातार दोस्रो पटक पराजित।
13: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
11: साझा खबरको सबैभन्दा शुरूमा, रसुवाको भोटेकोसी बाढ़ी पछि उद्धारसँगै अब पुनर्लाभको योजना कार्यान्वयन।

0: लागि सम्बन्धित निकायले प्रक्रिया अगाडि बढ़ाउने भन्ने कुरा पनि भएको छ।
1: बाढ़ीमा पनि ज्यान गुमाएका नागरिकको क्षतिवेक्षित विच्छेद शव पहिचानका लागि ठूलो परिमाणमा वैज्ञानिक विधिबाट फरेन्सिक परीक्षण भइरहेको छ। हाल दुईवटा विधि विज्ञान प्रयोगशालामा कुल 3,685 फरेन्सिक नमूनाको डीएनए परीक्षण प्रक्रिया जारी रहेको र काठमाडौँको सामाखुसीस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा 1,957 र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा 1,728 नमूना परीक्षणका लागि प्राप्त समेत भएको छ। यसबीच हाल भारतबाट 19 जना, चीनबाट 15 जना, दक्षिण कोरियाबाट 3 जनाको डीएनए विज्ञ तथा संयुक्त राज्य अमेरिकाबाट 3 जना र सिंगापुरबाट 2 जना समेत विज्ञ गरी 5 देशका प्राविधिक टोलीहरू नेपालमा परिचालन भएको समेत प्राधिकरणले जनाएको छ। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा गत भदौ 10 गतेदेखि परिचालन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल लगायतका विभिन्न टोलीबाट हालसम्म भएका खोज, उद्धार र राहतका प्रयासका उपलब्धिको समीक्षा समेत बैठकमा भएको थियो। विपदको लामो समय बितिसक्दा जीवितै उद्धार गर्न सकिने सम्भावना न्यून बन्दै गएको र कार्यक्षेत्रमा खटिएका उद्धार टोली तथा जिल्ला सुरक्षा समितिबाट समेत हालको खोज तथा उद्धारको चरण स्थगन गर्न सिफारिश भएकाले सरकारले अब स्रोत साधनलाई खोज तथा पुनर्प्राप्तितर्फ केन्द्रित गर्ने निर्णयमा समेत पुगेको बताइएको छ। मुलकी देवानी ऐन 2074 दफा 44 अनुसार सामान्य अवस्थामा कुनै सूचना बिना लगातार 12 वर्षदेखि बेपत्ता भएमा मात्रै मृत्यु भएको मानिने कानूनी प्रावधान रहेको छ। यद्यपि सोही संहिताले विशेष अवस्था र उमेरका आधारमा 80 वर्ष उमेर पुगेको व्यक्तिको हकमा बेपत्ता भएको 5 वर्षपछि, युद्धस्थल मा खटिएको सैनिकको हकमा युद्ध समाप्त भएको 4 वर्षपछि र हवाई पानी जहाज वा सवारी दुर्घटनाको हकमा दुर्घटना भएको मितिले 3 वर्ष पूरा भएपछि मात्रै अदालतबाट मृत्युको न्यायिक घोषणा गर्ने व्यवस्था समेत गरिएको छ। त्यस्तै बाढ़ीका कारण घर बार गुमाएका नागरिकको अस्थायी आवास पुननिर्माण र पुनरुत्थानका लागि कार्यलाई तत्काल अगाडि बढ़ाउने समेत बैठकले निर्णय गरेको छ। हालसम्म प्राप्त विवरण अनुसार 7 वटा स्थानीय तहका 278 परिवारले तत्काल अस्थायी टेन्टमा बस्न चाहेको समेत विवरण प्राप्त भएको प्राधिकरणले जनाएको हो। त्यस्तै बैठकले भोटेकोशी बाढ़ी र त्यसपछिका मनसून जन्य विपदका घटनामा प्रतिकूल मौसम र भौगोलिक विकटताका बीच पनि अहोरात्र खटिने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय प्रशासन, जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारी, स्वास्थ्य कर्मी, स्वयंसेवक, निजी क्षेत्र, गैर सरकारी संघ संस्था, नागरिक समाज, जनसमुदाय र संचारकर्मीहरूप्रति पनि प्रशंसा गर्दै हार्दिक धन्यवाद समेत व्यक्त गर्ने बैठकले निर्णय गरेको छ।
2: यसैबीच भटेकोशी बाढ़ीको क्षतिमा परेको बीमा दावी मध्ये 12 असोजसम्ममा 67 लाख रूपियाँ मात्रै भुक्तानी भएको छ। बीमा भएका मानिस र भौतिक संरचना मध्ये 20 अर्ब 98 करोड़ 87 लाख रूपियाँको दावी परेको थियो। त्यसमध्ये 67 लाख 48 हजार मात्रै भुक्तानी भएको बीमा प्राधिकरणले जानकारी दिएको छ। बाढ़ी गएको 3-4 दिनमै बीमा कम्पनीहरूमा 25 अर्ब 87 करोड़ 35 लाख रूपियाँ बराबरको बीमा दावी परेको थियो। यसलाई बीमा प्राधिकरणले प्रारम्भिक तथ्याङ्क भनेको थियो। सुरुमा स्थलगत रूपमा अवलोकन नगरी बीमितले दावी गरेकाले सुरुमा धेरै दावी परेको थियो, तर पछि अवस्था सहज भएपछि सुरुको बीमा दावी घटेर 15 देखि 16 अर्बमा झरेको थियो। बीमा दावी आउने क्रम थपिएसँगै त्यो तथ्याङ्क पुनः बढ़ेर गत मंगलबारसम्ममा 20 अर्ब 98 करोड़ रूपियाँ पुगेको प्राधिकरणले जानकारी दिएको छ। यो तथ्याङ्क अझै बढ़ने पनि प्राधिकरणको भनाई छ। परेका मध्ये सम्पत्ति बीमामा सबैभन्दा धेरै 518 दावी छन्। यसमा 9 अर्ब 41 करोड़ 58 लाखको बीमा दावी गरिएको छ। इन्जिनियरिङ तथा ठेकेदार बीमा अन्तर्गत 165 आवेदनमा 4 अर्ब 41 करोड़ 45 लाखको दावी परेको छ। मोटर बीमामा 1066 आवेदन परेका छन्। यसमा 3 अर्ब 7 करोड़ 93 लाख रूपियाँको दावी परेको छ। पार वहन बीमा अन्तर्गत 104 दावीमा 2 अर्ब 45 करोड़ 51 लाख, अन्य बीमा अन्तर्गत 279 दावीमा 1 अर्ब 36 करोड़ 85 लाख र स्वास्थ्य बीमा अन्तर्गत 28 दावीमा 22 करोड़ 52 लाख रूपियाँ बराबरको रकम माग गरिएको बीमा समितिले जनाएको छ।

0: समितिले पूँजी बजारको नियमन, आईपीओ निष्कासन, नेप्सी कारोबार प्रणाली र बजारमा हुने चलखेल नियन्त्रणका विषयमा सरकार तथा नियामक निकायलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले कमजोर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिन नहुने, शेयर कारोबार प्रणाली बारम्बार अवरूद्ध हुन नदिने, बजारमा कृत्रिम मूल्य तथा माग सृजना गर्ने गतिविधि रोक्ने र लामो समयदेखि रिक्त रहेका नेप्सी तथा डीसीएस एण्ड क्लियरेन्सका प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्नुपर्ने विषयमा सरकार र सम्बन्धित निकायलाई निर्देशन दिएको हो। समितिले कुनै पनि कम्पनीलाई प्राथमिक शेयर निष्कासनको अनुमति दिनुअघि कम्पनीको अवस्था राम्रोसँग जाँच गर्न धितपत्र बोर्डलाई निर्देशन समेत दिएको छ। कम्पनीको पूँजी पर्याप्तता, प्रविधि, खुद सम्पत्ति, वासलात, प्रतिफल लगायतका आधारमा स्तरीकरण र प्राथमिकीकरण गरेर मात्रै आईपीओको अनुमति दिनुपर्ने समितिले निर्णय समेत गरेको छ। यस्तो अवस्थाले आईपीओ भरेपछि कम्पनीको वास्तविक वित्तीय अवस्था कमजोर देखिने वा लगानी जोखिममा पर्ने अवस्थालाई नियन्त्रण गर्ने समितिले ठहर समेत गरेको छ। यसैबीच संसदको अधिवेशन अन्त्य हुने भएको छ। संघीय संसदको चालू अधिवेशन अन्त्यका लागि सिफारिश भएको छ। मन्त्री परिषदको हिजो मंगलबार बसेको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिश गरेको हो। अधिवेशनको आह्वान र अन्त्य मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले अधिवेशन अन्त्यका लागि सिफारिश भएको बताउनुभयो। असोज 16 गतेदेखि अन्त्य हुने गरी सिफारिश भएको समेत उहाँले बताउनु भएको छ। संघीय संसदको चालू अधिवेशन वैशाख 28 गतेबाट शुरू भएको थियो। चालू अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरेको थियो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सुकेतार फाप्ले पार्टी सड़क 10 वर्षदेखि धुलाम्य र हिलाम्य हुँदा यात्रुलाई सास्दै
2: हिउँ लाग अलिअलि घाम लाग भने धुलो उडेर यो सबै छानैभरि सेत्तै सेत्तै यो मुद्दो हेरिसक्नु लुगा कपडाहरू धोयो भने उस्तै हुन्छ। बर्खा लाग यसरी हिलोले वारपार गर्न हिँड्न ओर्नै सकिँदैन, गम्बुट लाएर हिँड्नुपर्छ अलिअलि।
0: विधि विज्ञान प्रयोगशाला विधेयक पारित, कांग्रेसमा वडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै दोधारा चाँदनी झोलुङ्गे पुल चुडियो लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
4: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं।

0: आफ्ना व्यक्तिगत घटना आफ्नो वडा कार्यालयमा रहेका पञ्जिका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: टिकापुर नगरपालिका वडा नम्बर 5 जनहितमा जारी सन्देश।
2: भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको कान्तिपुरको पहिलो पृष्ठमा कार्यकारीको दबाव र आन्तरिक शक्ति संघर्ष दोहोरो संकटमा सर्वोच्च शीर्षकमा तुफान न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि कार्यकारीको हस्तक्षेप विरूद्ध सर्वोच्च अदालतमा अभूत पूर्ण एकता देखिएको छ, तर नेतृत्वप्रतिको पुरानो असन्तुष्टि र न्याय प्रशासन तथा सम्पादनमा बाह्य र आन्तरिक हस्तक्षेपका प्रश्नहरू भने पनि सहज रूपमा आइरहेका छन्। लेदोले पुरेको बस्तीमा जिउने आधारको खोजी शीर्षकमा सजना बराल र आर्याचन्दले लेख्नु भएको खबर प्रकाशित छ। पित्रावतीबाट देवीघाट फर्कदा बाटैमा पर्ने ढुङ्गी बजारमा गत बिहिबार झमझम पानी परिरहेको थियो। नरेश डंगोल र उहाँकी श्रीमती गमबुट लगाएर आधा खोलिएको सटरभित्र गैती, बेल्चा र कुटोले धमाधम लेदो, गेग्रान र बालुवा पन्छाउँदै गर्नुभएको थियो। सर्वस्व गुमाएकाहरूका लागि लेदो मुनिबाट भेटिने सानो भन्दा सानो वस्तु पनि आशा, सम्मान र जिउने बलियो आधार बनेको देखिन्छ। त्यस्तै भित्तपृष्ठमा नागरिक उड्डयन प्राधिकरणको बजेट 31.73 करोड़ शीर्षकको खबर छ भने सहज बन्दै सड़क यातायात र जनजीवन शीर्षकमा अर्को खबर प्रकाशित छ। यसलाई विमल खतिवड़ाले लेख्नु भएको छ। लमजुङ मनाङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क भने अझै जोड़िन सकेको छैन। त्यस्तै भित्तपृष्ठमा छनौट सूची बाट बाहिरिने मेन पावर कम्पनीको निवेदन नेपालले मलेसिया पठायो शीर्षकको खबर होम कार्कीले लेख्नु भएको छ भने धितोपत्र ब्रोकरलाई 4 विभाजन गरिँदै शीर्षकको खबर पनि प्रकाशित छ। बिजुली काटेर काठमाडौँमा भूमिगत बिजुली वितरण प्रणाली बनाइदै शीर्षकको खबर यज्ञ बन्जारेले लेख्नु भएको छ। हिउँदको लोड व्यवस्थापनका लागि पनि 15-26 असोजसम्म विभिन्न स्थानमा विद्युत आपूर्ति कटौती गरिने नेपाल विद्युत प्राधिकरणको सूचनामा उल्लेख छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठ दशैंलाई नयाँ नोट साट्न सहजीकरण शीर्षकमा खबर छ। दशैं र तिहार नजिकैसँगै सर्वसाधारणले केन्द्रीय बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने भएका छन्। राष्ट्र बैंकले दशैं र तिहार लक्षित गर्दै नयाँ नोट साट्नका लागि मिति नतोकी नियमित नै सतही गर्ने व्यवस्था मिलाएको छ। त्यस्तै निर्यातको दोस्रो गन्तव्य अमेरिका शीर्षकको खबर पनि आजको कारोबारको पहिलो पृष्ठमा प्रकाशित छ।
5: सल्यानमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएपछि विज्ञ टोली पठाइएको छ। दारमा गाउँपालिका सीमित देखिएको संक्रमण अहिले जिल्लाका 7 फैलिएको छ। स्वास्थ्य कार्यालयले सञ्चालन गरेका शिविरमा मात्रै 2400 भन्दा बढ़ीको परीक्षण गर्दा 472 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। जिल्लामा प्रकोपकै रूपमा संक्रमण फैलिन थालेपछि थप विज्ञ सहितको टोली पठाइएको सल्यानका प्रमुख जिल्ला अधिकारी वन्दना कुमारी केसीले सीआईएनसँग बताउनुभयो। संक्रमणका कारण दारमा गाउँपालिकामा मात्रै 8 मृत्यु भइसकेको छ। मृत्यु हुनेमा 1 महिला, 1 बालक र 6 पुरूष रहेको जनाइएको छ। स्वास्थ्य कर्मीहरूका अनुसार मृतक मध्ये अधिकांश दीर्घ रोगी र ज्येष्ठ नागरिक रहेका छन्। नागरिक दैनिकमा नोटबन्दी सम्भव छ शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको खबर छ। कालो धनको सञ्जाल तोड्न र चुनावमा हुने आर्थिक चलखेल रोक्न प्रदेशसभा र स्थानीय तह निर्वाचन अघि 500 र 1000 दर रूपियाँका नोट प्रयोगमा रोक लगाउन सदनबाट माग भएपछि नोटबन्दीको राजनैतिक तथा आर्थिक बहस फेरि तात्ने सम्भावना देखिएको उल्लेख छ। त्रिवेदीलाई आफ्नै

0: सम्पत्ति थाम्न सकस शीर्षकमा रूबी रौनियारले लेख्नु भएको खबर पनि छापिएको छ। भित्रीपन्नामा वीरगंज महानगरको 4 अर्ब 21 करोड़को संशोधन बजेट शीर्षकमा उपेन्द्र यादवले लेख्नु भएको छ भने सिपदेखि रोजगारीसम्मको सेतु बन्दै मेला शीर्षकमा अमर खड्काले लेख्नु भएको खबर छ। इटहरीमा बुधबारदेखि शुरू भएको सिप तथा रोजगार मेलाको पहिलो दिन युवा पुस्ताको बाक्लो चहल पहल देखिएको उल्लेख गरिएको छ। 40 माइक्रोन मोनिका प्लास्टिक झोला प्रयोग नगर्न प्रमादेश शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर छापिएको छ। सर्वोच्च अदालतले 40 माइक्रोन भन्दा पातला प्लास्टिक झोलाको उत्पादन आयात बिक्री वितरण तथा प्रयोगमा ल्याइएको प्रतिबन्ध देशभर प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारका नाममा परमादेश जारी गरेको हो। सर्वोच्चले हिजो सार्वजनिक गरेको फैसलाको पूर्ण पाठमा प्लास्टिक प्रदूषण नियन्त्रणलाई स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकसँग जोड्दै प्रतिबन्ध कार्यान्वयनका लागि राज्यका स्रोत साधन परिचालन गर्न आदेश दिइएको छ। नयाँ पत्रिका दैनिकमा कांग्रेसमा ओडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। नेतृत्वमा दाई दिदी संस्कृतिको विरासत रहेको पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसमा यसपटक पुस्तान्तरण नारामा मात्रै सीमित नरही संगठनको संरचनामै देखिन थालेको पनि उल्लेख गरिएको छ। देउबा समूहको ओडा अधिवेशन आज, निर्वाचन आयोगलाई जानकारी शीर्षकमा अर्को खबर छ। समानान्तर महाधिवेशनमा जुटेको कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउबा पक्षले पनि युवाहरूलाई नेतृत्वमा मौका दिने नीति लिएको छ। निजामती प्रहरी विधेयक अघि बढ़ाउने तयारी शीर्षकमा खबर छापिएको छ भने चुडियो दोधारा चाँदरी झोलुङ्गे पुल शीर्षकमा मोहन विष्टले कञ्चनपुरबाट लेख्नु भएको छ। महाकाली पारीको भूगोललाई जोड्न 22 वर्ष अघि निर्माण गरिएको दोधारा चाँदनी झोलुङ्गे पुल चुडिएको हो। दोधारा चाँदनी नगरपालिकालाई कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरसँग जोड्ने पुलको एउटा पिल्लर हिजो बिहान भाँसिएर पुल चुडिएपछि आवत जावत ठप्प भएको उल्लेख गरिएको छ। मनाङमा हिम पहिरोमा परि मृत्यु हुनेको संख्या 7 पुग्यो, 9 जना अझै बेपत्ता शीर्षकमा रोहित राज पराजुलीले कास्कीबाट लेख्नु भएको छ। मनाङको नारपा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिम पहिरोमा परि मृत्यु हुनेको संख्या 7 पुगेको हो। हिम पहिरोमा परि बेपत्ता भएका 3 जनाको शव हिजो फेला परेसँगै मृत्यु हुनेको संख्या 7 पुगेको खबरमा उल्लेख गरिएको छ। जलविद्युत आयोजनामा बाढ़ीको असर, 620 मेगावाटका 19 परियोजना तत्काल संचालनमा नआउने शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छापिएको छ। गोर्खापत्र दैनिकमा भने मुलुकको विकासमा योगदान दिन आग्रह शीर्षकमा लेखिएको खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूलाई आफ्नो विज्ञता अनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको हो। विभिन्न प्राविधिक पृष्ठभूमिका सांसदसँग उहाँले हिजो छलफल गर्नुभएको हो। प्रभावकारी बन्यो पेन क्लिनिक शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको छ। चोटपटक, शल्यक्रिया, ढाड तथा जोर्नीको समस्या, क्यान्सर लगायतका विभिन्न कारणले हुने दीर्घकालीन दुखाईको पहिचान र उपचारका लागि पेन क्लिनिक प्रभावकारी बन्दै गएको उल्लेख गरिएको छ। भित्री पन्नामा पराजुली सभापतिमा निर्विरोध निर्वाचित शीर्षकमा खबर छ। जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी अध्ययनका लागि गठित विशेष समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका गणेश पराजुली निर्विरोध निर्वाचित हुनुभएको हो। रासोपा नेता स्थानीय तह जहाँ जाँदै शीर्षकमा खबर छापिएको छ भने भूमिगत विद्युत वितरण संचालनमा ल्याइने शीर्षकमा भित्रीपन्नामा खबर छ। बढ़ी उत्पादन दिने धान विकास गर्न लागिएको बारेमा पनि खबर छापिएको छ भने भारतको कर नीतिका कारण नेपाली जुट निर्यात प्रभावित हुने भएको बारेमा नवराज कटेलले विराटनगरबाट लेख्नु भएको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भारतीय विदेश मन्त्रालयले रूस यात्रा गर्ने आफ्नो नागरिकका लागि नयाँ चेतावनी जारी गरेको छ। मन्त्रालयले अझै पनि रूसी सशस्त्र सेनामा भर्ना भएका भारतीय नागरिकको रिपोर्ट प्राप्त भएको भन्दै सो चेतावनी जारी गरेको हो। मन्त्रालयले भारतीय नागरिकलाई विदेशमा रोजगारीका अवसरहरू खोज्दा सावधानी अपनाउन र अप्रमाणित व्यक्ति वा एजेन्टहरूबाट आउने प्रस्तावको स्वीकार नगर्न समेत चेतावनी दिएको छ। सार्वजनिक क्षेत्रमा कर्मचारीको तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा फ्रान्सभर हजारौं कर्मचारी सड़कमा उत्रिएका छन्। शिक्षक, स्वास्थ्यकर्मी, अग्नि नियन्त्रक सहित सार्वजनिक क्षेत्रका कर्मचारीले देशभर एक दिने हड़ताल र प्रदर्शन गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच शिक्षा क्षेत्रमा सुधारको माग गर्दै प्रदर्शनमा उत्रेका विद्यार्थी र प्रहरीबीच केही स्थानमा हिंसात्मक झड़प समेत भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र ल्याटिन अमेरिकामा लाखौं बालबालिका एलनिनोको प्रभावमा रहेको एक अध्ययनले देखाएको छ। सो प्रभावले गम्भीर खडेरी र बाढ़ीको उच्च जोखिममा रहेको संयुक्त राष्ट्रसंघीय बाल एजेन्सी युनिसेफले जनाएको हो। एलनिनो एक प्राकृतिक रूपमा हुने जलवायु विषमताको परिस्थिति र भूमध्य रेखी प्रशान्त महासागरमा सतहको तापक्रम बढ़ाउने र यसले हावा र वर्षाको ढाँचामा विश्वव्यापी परिवर्तन ल्याउने समेत विज्ञहरूले बताएका छन्।
0: साझा खबरमा अब खेल खबर। जापानको आइची र नागोयामा चलिरहेको विश्व एसियन खेलकुद प्रतियोगिता एसियाडमा नेपाललाई कास्य पदक दिलाएको कराँतेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोली हिजो स्वदेश फर्किएको छ। कराँतेमा एक मात्र कास्य दिलाएका तेन्जिङ सहित नेपाली कराँते टोली बिहान र कबड्डी टोली साँझ फर्किएका हुन्। कराँते र कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव राम चरित्र मेहताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ। एसियाडमा दोस्रो पटक सहभागिता जनाएको नेपाली महिला कबड्डीले उत्कृष्ट प्रदर्शन गरेको थियो। महिला कबड्डीमा 8 राष्ट्र सहभागी भएका थिए। विश्व एसियाडमा बुधबार जुडोको खेल शुरू भएको छ, तर नेपालका खेलाड़ीले जुडोमा पहिलो दिनमै निराशाजनक प्रदर्शन गरेका छन्। नेपालका 6 जना मध्ये 4 खेलाड़ीले कमजोर प्रदर्शन सहित पहिलो चरणबाटै बाहिरिएको रमेश सुविदीले नयाँ पत्रिका दैनिकमा नागोया जापानबाट लेख्नु भएको खबर छापिएको छ। भूटानको राष्ट्रिय क्रिकेट टोलीले बुधबार हिजो दोस्रो अभ्यास खेलमा गण्डकी 11 64 रनले पराजित भएको छ। भूटानी टोलीको यो लगातार दोस्रो हार रहेको छ। नेपाली क्रिकेट टोलीका बायाँ हाते स्पिनर ललित राजवंशी आईसीसी T20 आई बलिङ वरियतामा एकैपटक 38 स्थान फड्को मार्नु भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले बुधबार जारी गरेका सबै फर्म्याटको वरियता सार्वजनिक गरिएको हो। नयाँ वरियता अनुसार ललित आईसीसी T20 आई बलिङमा 80 स्थानमा पुग्नु भएको छ। र नेपालले उपाधि जितका लागि आँट्न मिल्ने फुटबलको कुनै प्रतियोगिता छ भने त्यो साफ च्याम्पियनशीप नै हो। भले नेपालले दक्षिण एसियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगिता अहिलेसम्म जितेको छैन, साफ च्याम्पियनशीप गुमाउँदै गरेको स्थिति छ। नेपाललाई सहभागी हुन दिइएको 30 सेप्टेम्बरसम्मको समयसीमा सकिएको छ।
1: विकास निर्माणका काममा ढिलाइ र नागरिकको शास्ति अझै तरेन। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब विकास निर्माणमा ढिलाइ र नागरिकको असन्तुष्टिको प्रसंग। लाखौंको संख्यामा दर्शनार्थी आउने ताप्रेजुङको पाथिपरामा यस वर्षको सीजन शुरू भएको छ। दर्शनार्थीले होटल तथा गाड़ीको अग्रिम बुकिङ समेत धमाधम गर्न थालेका छन्। तर सुकेटा र काफ्ले पार्टी सड़क 10 वर्षदेखि धुलामी र हिलामी हुँदा तीर्थयात्री मात्र प्रभावित भएका छैनन्। यहाँका स्थानीय नागरिक यातायात तथा होटल व्यवसाय समेत मारमा परेका छन्।
4: पाथिभरा मन्दिरमा दर्शन गर्ने तीर्थयात्रीको चहल पहल बढ़दै गएसँगै सवारी साधनको आवागमन पनि बढ़न थालेको छ। तर सुकेटार काफ्रेपाटी सड़क खण्डको दुर्वस्थाले भने हरेक नागरिकलाई पीड़ा दिइरहेको छ। छोटो दूरीको सड़क भए पनि सड़कको खराबपनले गन्तव्यमा पुग्न बढ़ी समय खर्चिनुपर्ने र यात्रुहरूले समेत बढ़ी भाड़ा तिर्नुपर्ने बाध्यता रहँदै आएको छ। एकजना अटो चालक मुकेश शिवा:
5: अप्ठ्यारो बाटो, गाडी अब त्यति धेरै बिग्रिन्छ, अब यो ठाउँमा अहिले लगेर तपाईँको माथि पुर्याएर फर्काएर ल्यायो भने अब अहिले तल पुर्याएर गाडी बनाउनु पर्ने हुन्छ, ठोक्किन्छ।
4: समयमै सड़क कालोपत्री नहुँदा तीर्थयात्रीलाई यात्रा गर्न कठिन भइरहेको छ। सड़कको समस्याले यात्रु यातायात व्यवसायी मात्र नभएर आसपासका नागरिकले समेत लामो समयदेखि हैरानी खेपिरहेको पीड़ा सुनाउनुहुन्छ स्थानीय विमला बस्नेत:
6: हिउँ लाग्यो, अलिअलि घाम लाग्यो भने धुलो उडेर यो सबै यो छानैभरि सेतै सेतै यो मुद्दोङ बोई हेरिसक्नु, लुगा कपडाहरू धोयो भने उस्तै हुन्छ, बर्खा लाग्यो यसरी हिलोले वारपार गर्न हिँड्न ओर्नै सकिँदैन, गम्बुट लाएर हिँड्नुपर्छ अलिअलि।
4: सड़क निर्माणमा ढिलाइ हुँदा काफ्लेपाटी फेदी क्षेत्रमा सञ्चालित स्थानीय होटल व्यवसायीले समेत दर्शनार्थीसँग चर्को मूल्य लिन बाध्य छन्। 2078 सालदेखि ठेक्का सम्झौता गरी निर्माणको कार्य शुरू गरेको करिब 6 वर्ष नागिसकेको छ। तर प्रगति भने एकदमै सुस्त देखिएको छ। तमोर करिडोर सुबाङखोला ओलाङचुङ्गोला सड़क योजना कार्यालयका डिभिजनल इन्जिनियर सिंह बहादुर विष्ट:
7: मंगसिरसम्म उसको स्कुलको टाइम छ, मंगसिरसम्म चाहिँ देउराईसम्म चार किलोमिटर चाहिँ कालोपत्री अथवा डिसबेन्डमेन्टबाट भनौँ न जोइन्ट खालको छ त्यहाँ ठाउँ ठाउँ हेरेर कुनै ठाउँमा चाहिँ अब कालोपत्रीले पनि हुने खालको छ अब कहीँ चाहिँ धरान गर्नु पनि छ त्यो हेरेर त्यही चार किलोमिटर चाहिँ कम्तीमा पनि मुक्सेसम्म गर्ने यो साल चाहिँ कुनै हालतमा सक्ने भन्ने उसको चाहिँ चिठी हामीलाई प्राप्त भएको छ।
4: सड़क निर्माणको जिम्मेवारी पाएको कन्ट्याक निर्माण कम्पनीले भने मौसम प्रतिकूलताका कारण काम अघि बढ्न नसकेको बताएको छ। पछिल्ला केही समयमा कालोपत्रीका लागि प्रयोग हुने कच्चा पदार्थ अभाव तथा इन्धन वृद्धिका कारण प्रभाव परेकाले निर्माणको कार्यमा प्रभाव परेको उल्लेख गरेका छन्। करिब छ वर्षको अवधिमा झण्डै 40% मात्रै भौतिक निर्माणको कार्य गरेको कम्पनीले चालू आर्थिक वर्षमा जसरी पनि योजना सम्पन्न गर्ने कम्पनीका प्रमुख हरिबाबु पन्तको दावी छ।
8: जीवको हिसाबले चाहिँ पिचको चाहिँ होला जस्तो नलागेर हामीले चाहिँ कति ठाउँमा चाहिँ चेन्ज गर्न लाग्छन् ढलान परिवर्तन गर्न लाग्छन् यो वर्षमा यो सालमा हामी सिध्याउँछौँ।
4: चालू आर्थिक वर्षमै योजना सम्पन्न गर्ने कम्पनीले दावी गरे पनि जिल्लावासी भने विश्वस्त छैनन्। छन् त केवल तीर्थयात्रीको सहज यात्रा र स्थानीयको दैनिकीसँग प्रत्यक्ष जोडिएको सड़कले कहिले पूर्णता पाउला र जिल्लाको समृद्धिमा टेवा पुग्छ भन्ने चिन्तामा। कृष्ण फुरुम्बो लिम्बु, सीआईएन रेडियो तमोर, ताप्लेजुङ।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: रसुवाको भोटेको सिबारीको क्षतिमा 21 अर्बको बीमा दावी, 67 लाख मात्रै भुक्तानी, उद्धारसँगै पुनर्लाभको योजना कार्यान्वयन गर्ने विपद व्यवस्थापन प्राधिकरणको निर्णय, लेदोले पुरिएको बस्तीमा जिउने आधार खोज्दै प्रभावित,
0: मुलुक विकासमा योगदान दिन प्राविधिक पृष्ठभूमिका सांसदलाई प्रधानमन्त्रीको आग्रह, भूमिगत विद्युत वितरण प्रणाली संचालनमा ल्याइने, भारतको कर नीतिका कारण नेपाली जुट निर्यात प्रभावित,
1: कांग्रेसमा वडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै दोधारा चाँदनी झुलुङ्गी पुल चुडियो, पाथिभरा मन्दिर जाने सड़क 15 वर्षदेखि जीर्ण, पर्यटक भने मारमा,
0: भारतद्वारा आफ्ना नागरिकलाई रूस यात्रामा नयाँ चेतावनी जारी, फ्रान्समा हजारौं कर्मचारी र विद्यार्थी सड़क प्रदर्शनमा,
1: र विष्णु एसियाले खेलकुद अन्तर्गत जुडोमा नेपालको निराशाजनक प्रदर्शन, काशीमै सीमित रहेर फर्कियो कराते र कबड्डीको टोली।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, अहिलेका मन्त्रीहरू जहाँ 2 जनादेखि 9 जनासम्म स्वकीय राखेका छन् र ती स्वकीयहरूले गरेको काम कारवाही स्वकीय राख्न मिल्ने त्यति धेरै हो या होइन भन्ने बारेमा विभिन्न बहस पनि भइराखेको छ। यहाँ स्वकीय लेखेका लुगा लगाएका व्यक्तिहरूको ठूलो भीड रहेको छ र त्यही भीड नजिकै एकजना व्यक्ति पुगेका छन् जो अलिकति पाक उमेरका जस्ता देखिन्छन्। उनले सोधेको जवाफमा स्वकीय सचिवहरूको भित्रबाट एउटा ठूलो आवाज केही सोधेको जस्तो पनि आएको छ। माथि यस्तो लेखिएको छ, मन्त्रीजी खोज्नु भा, गोलो भित्र हुनुहुन्छ, काम के थियो कुन्नी?
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। लीला लील प्रकाशन र सन्तोष गन्धर्व विदा भन्न तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
9: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जडानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजे को खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। जानकीको खेल मैदानमा शौचालय निर्माण भएपछि खेलाड़ीहरूलाई सहज हुँदै शेयर सदस्यलाई सहुलियत सेवा दिन नवजीवनद्वारा साथी अस्पतालसँग सम्झौता। टीकापुरमा शिक्षक महासंघको घोषणा कार्यक्रम, यसै वर्ष शिक्षकका सेवा सुविधा वृद्धि गर्ने कार्यवाहक नगर प्रमुखको आश्वासन। चोरी तस्करी र छाडा पशु चपाया वन संरक्षणका लागि मुख्य चुनौती रहेको बगराया वन संरक्षण समितिका अध्यक्ष सिंहराज बुढा मगरको भनाई र टीकापुर डान्स आइकनको उपाधि रश्मि साउदलाई। अब खोज खबर विस्तारमा। सुवर्णपुर खेल मैदानमा शौचालय बनेपछि खेलाड़ी तथा त्यहाँका स्थानीय नागरिकलाई सहज हुने भएको छ। खेलकुदको समयमा खेलाड़ीहरूलाई सहज गर्न सहज हुने भएको छ भने शौचालय नहुँदा हुने फोहोर पनि कम हुने भएपछि त्यहाँका नागरिकहरू पनि खुशी भएका छन्। थप खबर सहकर्मी गीता चौधरीबाट।
1: जानकी गाउँपालिका ओडा नम्बर 3 को सवर्णपुर खेल मैदानमा शौचालय नहुँदा खेलकुदको समयमा जंगलमा दिशा पिसाब गर्न जानुपर्ने बाध्यता छ, तर अहिले शौचालय निर्माण भएपछि नागरिकलाई सजिलो हुने भएको छ। शौचालय निर्माण भएपछि यहाँका नागरिक पनि खुशी भएका छन्। यो खेल मैदानमा जानकी गाउँपालिका स्तरीय खेलकुद हुनुका साथै अन्य समयमा पनि खेलकुद हुने गरेका छन्। खेलकुद हुँदा खेलाड़ीलाई जंगलमा दिशा पिसाब गर्न जानुपर्ने बाध्यता थियो, तर अहिले शौचालय निर्माणले सहज भएको बताउनुहुन्छ जानकी गाउँपालिका ओडा नम्बर 3 का ढोडिया कठरिया।
2: मजा लागल बनल त स्कूल के फेर सब विद्यार्थी के मजा हुलस। पहिले तो बनुआ मन जायत रहे, वहाँ सब कोनो कोन के डर गाँव मन जायत रहे, दिशा पिशाब करे कटर बतेल फेन लागत रहे, लड़कन के खेलना खेलकूद फेन हटार हुई रहे। अब यहाँ बनल तो मजा हुईला, मैं के बड़ा खुशी लागल। धन्यवाद देतू गांव पालिका है, फिर धन्यवाद देतू।
1: बरघर रामकृष्णी चौधरी पनि शौचालय नहुँदा खेलकुद खेल्न आउने बालबालिकालाई धेरै समस्या थियो, तर अब सजिलो हुने बताउनुहुन्छ।
3: सार्वजनिक शौचालय बनल कलसे अब जस्तै हमारे यहाँ खेलकुद ग्राउन्ड बा, ग्राउन्ड में छोट बच्चा से लेके स्कूल के हमार जानकी गांव पालिका खेल नहीं हो के बाहर बाहर पालिका के खेल जस्ते जोशीपुर हुई भजनी हुई सकोरी पालिका नगर पालिका पालिकक यहाँ खेलकुद कार्यक्रम शौचालय नहीं रह समस्या रह। अब ये शौचालय बनल ढेर से ढेर जनता होकर फिर खुशी लगनी अनि मजा फिर हुई कह पड़ल। हमारे जानकी गांव पालिका है ढेर से ढेर धन्यवाद देतू, हमारे ओआर है फिर ढेर से ढेर धन्यवाद देतू। का करे कि सकून के सेवा सुविधा मजा हुई बाल बालिका हो से लेके बरुआ सकून मन के लगे।
1: यो ठाउँमा शौचालय निर्माण हुनु धेरै राम्रो कुरा हो, किनकि यहाँ खेलकुद मैदान छ। खेलकुद मैदान में धेरै बाल बालिकाहरू खेल खेल्न आउँछन्। अब उनीहरूलाई सहजतासँगै यो शौचालयले बालबालिका सुरक्षित हुने बताउनुहुन्छ भिरकुटी माध्यमिक विद्यालय सुवर्णपुरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सरिता शाह।
4: हाम्रो गाउँठाउँमा भन्दा हाम्रो गाउँको सम्पत्ति नै जोडियो भन्दा पनि फरक परेन। अर्को कुरा, खेल मैदानको नजिक हुँदा खेलकुदमा आएका शिक्षक विद्यार्थी सबैजनालाई शौचालयको धेरै खाँचो थियो। बच्चाहरू जंगलतिर दौडिन्थे, उनीहरूलाई चेन्ज गर्ने रूम थिएन, अरूको घरमा गएर चेन्ज गर्नुपर्ने हुन्थ्यो, अर्को शौचालय युज गर्नुपर्ने हुन्थ्यो। अब सजिलो भयो, बच्चाहरूलाई आरामसँग बाल मैत्री पनि रहेछ, पुरुषहरूको छ महिलाहरूको छ सबै शौचालयहरू छ चेन्जिङ रूम छ। अब खेलकुद गर्दा कुनै आपत्ति हुँदैन भन्ने चाहिँ लाग्छ। यसले गर्दा चाहिँ सेफ्टी पनि भयो जस्तो लाग्छ कि जंगल जंगलमा जानुभन्दा त धेरै सेफ्टी भयो।
1: बरघर भीमबहादुर चौधरीले पनि शौचालय निर्माणले यहाँ खेल्न आउने विद्यार्थीलाई राम्रो हुने बताउनुहुन्छ।
5: हमारे खेलकूद में विद्यार्थी लड़का के सबसे समस्या तो टॉयलेट देना, कपड़ा फेरना, बनो में जाए के घर घर गांव में डेरा ढे के अनेक कोठा में वहां जाके लुगा फेर टॉयलेट जाए फिर अनेक टॉयलेट जाए फोहर कैदे ठके के रिसाइट को तब मारे यहाँ व्यवस्था लाग बहुत पहल कई गिल इसमें टॉयलेट के लाग। और सबसे खेलकूद के लाग सबसे समस्या हमारे यह नहीं रह बन लगता मजा हो, इसे खुशी बात है हम र दुई छह के तीन के एकदम बनाईला थे एकदम कहाँ कहाँ से स्कूल से और वारा में से मनी बला बला के बने और खुशी भाई।
1: सार्वजनिक शौचालय बने पछि खेल मैदान में खेल खेल आउने खिलाड़ी मात्र सहज न भई अन्य आवत जावत गर्ने नागरिक र स्थानीयलाई पनि राम्रो भएको छ। शौचालय बनेपछि खेलकुदका समयमा हुने फोहोर पनि कम हुने भयो। त्यसैले सार्वजनिक शौचालय बन्नु राम्रो भएको बताउनुहुन्छ स्थानीय फूलकुमारी चौधरी।
6: मजा तो हुई सब कुछ साफ सफाई कर ली बनाई ली सब जने रही आपको आपका कना हो सब बनाई ली आप कसी कना हो।
1: सुवर्णपुरमा बनेको शौचालयमा महिला पुरूष र अपाङ्ग गरी तीनवटा शौचालय र एउटा काउन्टर कोठा पनि निर्माण भएको छ। जानकी गाउँपालिकाले ओडा नम्बर 3 र 8 मा सार्वजनिक शौचालय निर्माण गरेको छ। शौचालय खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत 1,56,79,756 रूपियाँको लागतमा निर्माण भएका हुन्।
0: सहकर्मी गीता चौधरी। अब बाँकी खबर। नवजीवन सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरूको सहुलियतमा स्वास्थ्य सेवा दिन विभिन्न निजी अस्पतालसँग सम्झौता गरेको छ। टीकापुर क्षेत्रका सदस्यहरूका लागि बुधबार टीकापुर स्थित साथी अस्पतालसँग 5 वर्षका लागि सम्झौता गरेको छ। सम्झौता अनुसार नवजीवन सहकारीका शेयर सदस्य र तिनका परिवारले अस्पतालको सेवामा छूट पाउने भएका छन्। नवजीवन सहकारी संस्था टीकापुर शाखाका शाखा प्रबन्धक टेकबहादुर बोगटेले नवजीवन सहकारीको शेयर प्रमाणपत्र वा सदस्य कार्ड बोकेर उपचार गर्न आएमा सदस्यहरूलाई 10-15% छूट दिने जानकारी दिनुभयो।
7: पहिलो पक्षले प्रदान गर्ने स्वास्थ्य उपचारमा दोस्रो पक्षका शेयर सदस्य र निजका परिवार आमा बुवा श्रीमान श्रीमती छोरा छोरी सबैले यो सुविधा चाहिँ पाउनुहुनेछ। हाम्रा शेयर सदस्य नवजीवनका अनि नवजीवनका शेयर सदस्यले चाहिँ साथी अस्पतालबाट चाहिँ यो सुविधा लिँदाखेरि चाहिँ शेयर सदस्यताको प्रमाण पत्र वा परिचय पत्र चाहिँ यहाँ पेश गर्नुपर्ने हुन्छ। अनि उहाँहरूले चाहिँ त्यो पेश गर्नुभयो भने यहाँ चाहिँ भर्ना हुँदाका बखत उहाँहरूले पेश गर्नुभयो भने साथी हस्पिटल प्रणालीले चाहिँ के सेवामा छुट दिन्छ भने जर्नल बेड अस्पतालमा भर्ना हुँदाखेरि 15%, जर्नल सर्जरी अपरेशन भएको अवस्थामा चाहिँ 15%, आईसीयू र एनआईसीयूमा 15%, क्याबिनमा बस्नुपर्ने अवस्था भयो भनेपछि त्यसमा पनि 15%, प्याथोलोजी टेस्ट ल्याब टेस्टहरूमा 15%, भिडियो एक्सरे इसिजी गर्दाखेरि 10%, एम्बुलेन्स यहाँबाट कतै एम्बुलेन्समा रिफर गर्नुपर्ने अवस्थामा साथी हस्पिटलकै एम्बुलेन्स सेवा युज गर्यो भने त्यसमा पनि 15%, फिजियोथेरापी फिजियो अकुपञ्चर तिनीहरू गर्यो भने त्यसमा चाहिँ 20% चाहिँ नवजीवनका शेयर सदस्यहरूले यहाँबाट छुट सुविधा चाहिँ प्राप्त गर्न सक्नुहुनेछ।
0: सम्झौता पत्रमा हस्ताक्षर गर्दै नवजीवन सहकारी संस्थाका अध्यक्ष गोपाल राज पाठकले टीकापुरमा साथी अस्पताल जस्तै बाँसगढ़ीका लागि कौशल्य अस्पताल, सुखडमा सीएस अस्पताल र धनगढ़ीमा निशक अस्पतालसँग सम्झौता गरिएको बताउनुभयो।
8: अब यो हाम्रो चाहिँ नवजीवन सहकारी संस्था र साथी हस्पिटल बीच हाम्रो एउटा सम्झौता हामीले गर्यौँ। हाम्रा शेयर सदस्यहरूलाई सर्वसुलभ रूपमा उपचारमा जोड्ने मुख्य उद्देश्य त्यही नै हो र हाम्रो वार्षिक कार्यक्रम अनुसार हाम्रा सेवा केन्द्रहरू भएका ठाउँमा र हामीले कोर्डिनेसन गरेर हामीसँग जुड्न चाहने हस्पिटलहरूसँग चाहिँ यो एग्रिमेन्ट गर्ने यो आर्थिक वर्षभित्र भन्ने हाम्रो कार्यक्रम छ र यसै अन्तर्गत हामीले धनगढ़ीको निसर्ग हस्पिटलसँग यो एग्रिमेन्ट गरिसक्यौँ र बाँसगढ़ीमा एउटा भयो र यहाँ टीकापुरमा भयो। यसपछि हामी सुखडमा पनि हामी गर्नेछौँ र यो क्षेत्रमा कैलाली बर्दिया र कञ्चनपुर जिल्ला भरि हाम्रा सेवा केन्द्रहरू भएका ठाउँमा हाम्रो शेष सदस्य जहाँ जुन क्षेत्रमा गए पनि कमसेकम सर्वसुलभ उपचार पाओस् भन्ने हाम्रो उद्देश्य हो र त्यही उद्देश्य पूर्तिका लागि यो एग्रीमेन्ट हामीले गरेका छौँ।
0: यस्तै साथी अस्पतालका अध्यक्ष तपेन्द्र विष्टले सस्तोमा गुणस्तरीय सेवा दिइरहेको साथी अस्पतालसँग नवजीवन सहकारीले सहकार्य गरेकोमा स्वागत गर्दै यो सहकारले दुई संस्थालाई फाइदा पुग्ने बताउनुभयो।
9: दुईटा संस्था बीचको आपसी सहकार्यले दुवै संस्थालाई फाइदा होला भन्ने हामीले आशा पनि राखेका छौँ र सबभन्दा मेन कुरा त सेवाग्राहीहरूले सेवा पाउने भए। नवजीवन सहकारी संस्था लिमिटेडका शेयर धनी सदस्यहरूको उपचार सस्तोमा गुणस्तरीय उपचार दिनको लागि हामी साथी अस्पताल प्रतिबद्ध छौँ र त्यसको लागि नै यो सम्झौता भएको भन्ने मैले विश्वास गरेको छु।
0: सम्झौता कार्यक्रममा नवजीवन सहकारीका संचालक खेमराज पाण्डे, महाप्रबन्धक प्रदीपराज जोशी पनि उपस्थित हुनुहुन्थ्यो। खोज खबरमा टीकापुरमा शिक्षक महासंघको घोषणा लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
10: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
11: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
10: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
12: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
10: यही असोज 17 गते तेस्रो शनिबारका दिन
12: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
10: दिइने सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
12: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
10: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
12: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
10: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
12: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
10: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
12: याद गर्नुहोस् है,
10: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
12: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
10: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार, साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
12: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 0915608656 र 98580 29700।

0: खानाकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: अरेल्ला सुनचाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
3: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। नेपाल शिक्षक महासंघ टीकापुर नगर कार्य समितिको पूर्ण घोषणा कार्यक्रम भएको छ। नेपाल शिक्षक महासंघ टीकापुर नगर कार्य समितिका निवर्तमान अध्यक्ष रघुनाथ उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीले शिक्षकले उत्पादन गरेका व्यक्ति देशको नै शक्ति भएकाले शिक्षकका माग सम्बोधन गर्नुपर्ने बताउनुभयो। यसअघि शिक्षकका माग सम्बोधन नभए पनि आफ्नै कार्यकालमा सेवा सुविधा बढ़ाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
4: राष्ट्र निर्माताको एउटा बाहक हो, किनभनेपछि हजुरहरूले पढ़ाएका विद्यार्थीहरू एउटा देशको प्रधानमन्त्री पनि बनेका छन्, एउटा देशका ठूला ठूला नेता पनि बनेका छन्, एउटा ठूला राष्ट्र प्लेन इन्जिनियर पाइलट सबै कुराहरू हजुरहरूले उत्पादन गरेका देशका राष्ट्रका शक्तिहरू हुन्। त्यसैले म हजुरहरूलाई के भन्न चाहन्छु भनेपछि हजुरहरूले उत्पादन गरेका चीज देश विदेशमा गएर ठूला ठूला ठाउँमा गएर ठूला ठूला मान्छे बन्छन्, तर हाम्रा शिक्षक एउटा सामान्य तलबको लागि आफ्नो पाउने पर्ने सेवा सुविधाको लागि पनि आन्दोलन गर्नुपर्ने यो स्थिति हाम्रो देशमा छ। तर यस्तो कदापि नहोस्। म पहिला कार्यवाहक नगर प्रमुख आएर पहिलो निवेदन मलाई हाम्रा टिकापुर नगरपालिकाका हाम्रा नगर शिक्षकज्यूहरूले कार्यवाहक प्रमुखज्यू हामीमाथि अन्याय भएको छ, यसलाई हजुरको कार्यकालमा केही हाम्रा निम्नतम सेवा सुविधा पाउनुपर्ने जुन सेवा सुविधा छन् त्यसलाई हजुरले सम्बोधन गरिदिनुपर्छ भन्ने किसिमको कुरा गर्नुभएको थियो। तर संयोगवश त्यो नगरसभा र त्यो बजेट छुट्याउने बेला बाई मिस्टेक भएर गए, तर पनि सत्यमेव जयती भन्छन्। फेरि म कार्यवाहक नगर प्रमुख आइसकेपछि हाम्रो टिकापुर नगरपालिकाका प्रमुख प्रशासकज्यू, शिक्षक शाखाका प्रमुखज्यू र हाम्रा सम्पूर्ण वाडा अध्यक्षज्यू, कार्यपालिका सदस्यज्यू, यो विषयमा हामी एकदम गम्भीर छौं र यो सायद मेरै कार्यकालमा यो हजुरहरूको सेवा सुविधा सम्पन्न हुने पछिल्लो चेतना जाहेर गर्दछु।
3: नगर अध्यक्ष धर्मराज शर्माले आफ्नो कान्धमा जिम्मेवारी आएकाले निवर्तमान कार्य समिति शिक्षक सबैसँग सहकार्य गरेर अघि बढ़ने बताउँदै शिक्षकका माग र अधिकारका लागि सधैँ अग्रसर रहने बताउनुभयो।
5: शिक्षक महासंघ नगर समितिको जुन जिम्मेवारी छ, हामी निवर्तमान जुन अध्यक्ष लगायत उहाँको टीमसँग सधैँ सहकार्य गर्दै अगाडि बढ्नेछौं। यहाँहरूले दिएका सुझावहरू, त्यसै गरी पेशागत संगठनका अध्यक्षज्यूहरू पदेन सदस्य नै हुनुहुन्छ समितिमा, हामी तपाईँहरूसँग हातेमालो गर्दै हामीसँग जुन आबद्ध सम्पूर्ण शिक्षक साथीहरू हुनुहुन्छ, हामी विभिन्न थरीका भए पनि यहाँहरूको माग मुद्दाका लागि हामी टिकापुर नगरपालिका लगायत केन्द्र जहाँ हामीले माग सम्बोधन गर्नका लागि अगाडि लाग्नुपर्ने हो, त्यसका लागि म लगायत सम्पूर्ण साथीहरू यहाँहरूको साथमा हुनेछौं।
3: महासंघका निवर्तमान नगर अध्यक्ष रघुनाथ उपाध्यायले शैक्षिक विकासका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै शिक्षकलाई पेशागत सुरक्षा चाहिएको र आफूहरू पनि शैक्षिक गुणस्तर सुधारका लागि जिम्मेवार रहेको
6: तपाई हामी हाम्रो पेशागत सुरक्षा सँगसँगै विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि तपाईँ हामीलाई कसैले भन्ने ठाउँ दिएनौ भने कसैको डर मान्न पर्ने हामीलाई आवश्यकता पनि छैन। भलै तपाईँ हामीलाई केही समस्याहरू आउन सक्ला, कसैले हामीलाई केही समस्या जताउन सक्ला, त्यतिखेर तपाईँ हामी सबै एकै ठाउँमा बस्यौं र नेतृत्वले सही नेतृत्व लिएर अगाडि बढ़न सक्यौं भने विद्यालयहरू पनि राम्रो हुनेछन्। राम्रो विद्यालय बनाउन सक्यौं भने मात्रै तपाईँ हामी राम्रा हुनेछौं। हाम्रो एउटा मात्रै अबको आन्दोलन भनेको एउटा पेशागत हकित सँगसँगै पेशागत गुणस्तर वृद्धिको लागि एउटा मात्रै आन्दोलन अर्को के जोड्न आवश्यक छ भने हामीले हाम्रो शैक्षिक गुणस्तरलाई वृद्धि गर्छौं भन्ने कुरालाई लिएर अगाडि बढ़न सक्यौं भने हामी अगाडि बढ़न सक्छौं, हामी सक्षम हुन सक्छौं।
3: नेपाल शिक्षक महासंघ कैलालीका अध्यक्ष गणेश ओझाले शिक्षकका सेवा सुविधा बढ़ाउन ध्यान दिनुपर्ने बताउनुभयो।
7: शिक्षक कर्मचारीका लागि बिहानदेखि 4 बजेसम्म घण्टी लगाउँछ त्यो विद्यालयको कर्मचारी 7,500-11,000 छ, त्यही कर्मचारी नगरपालिकाले 30,000 तलब खान्छ, मैले यहाँ मात्रै सबै पालिकाहरूमा। त्यसैले यो कुराहरूमा पनि ध्यान जाओस्। बाल विकास शिक्षकहरू होइन, जो विशेष परिस्थितिमा सानसाना बाल बालिकाहरूलाई, ती सबै जिम्मेवारी होइन तल्लो तहका शिक्षकहरूलाई भएको हुनाले त्यो सेवा सुविधाका सन्दर्भमा पनि कम्तीमा स्थानीय सरकारले के घाटा त त्यही जनताको कर दिने होइन, त्यही उठेको लाई कम्तीमा चाहिँ होइन विद्यालयमा चाहिँ शिक्षक साथीहरूलाई सेवा सुविधा दिने हो भने बाल विकासदेखि माथिल्लो तहका शिक्षकहरूलाई।
3: कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोला, शिक्षा अधिकृत नरेश अवस्थी, शिक्षा समिति सदस्य जोगी राव लगायतले बोल्नुभएको थियो। भद्र रावलले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन निवर्तमान नगर सचिव राजाराम ढकालले गर्नुभएको थियो। संघको नगर अध्यक्षमा धर्मराज शर्मा, सह अध्यक्षमा हेमराज भट्ट, उपाध्यक्षमा दीपक राज जोशी, सचिवमा यशोदा तिमलेसेना, सहसचिवमा हृदय राज रेग्मी, सहसचिव महिलामा सुमन खड्का यसअघि नै चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा लक्ष्मी विष्ट, अमित कुमार चौधरी, पूर्णबहादुर विक, रामबहादुर चौधरी, अशोक विक, नन्दा खत्री, जितबहादुर डंगौरा, कल्पना खड्का, आशा कुमारी भट्ट र रतनबहादुर परियार पनि चयन हुनुभएको छ। टीकापुर नगरपालिका वडा नम्बर 5 स्थित भगरैया वन संरक्षण समितिले भगरैया वन संरक्षणको लागि सरकारवालालाई गुहार नै जना बनाएको छ। जंगली जनावरहरू रातिको समयमा गाउँमा पसेर बाली नाली र घरपालुवा जनावरहरू खान थालेपछि उनीहरूले टीकापुर नगरपालिकालाई गुहार्ने योजना बनाएका हुन्। यो भकरैया वन संरक्षण समितिका अध्यक्ष सिंहराज बुढामगर:
8: विशेष गरेर अब यो बेलामा जंगली जनावरको आतंक भएको हुँदाखेरि अब यसमा चाहिँ अब यो या हाम्रा अब यो करियो डाँडा अब नुक्लीपुर प्रेमनगर लगायत अब यो साईपुरसम्म पनि ती समुदायमा चाहिँ राति घरै आएर चाहिँ अब चितुवाहरूले बाघहरूले बाख्राहरू चाहिँ खोरैबाट लिएर जाने अनि पछि खसी बोकाहरू खाइदिने त्यो चाहिँ अब क्षति भइराखेको हुँदाखेरि अब विशेष त हाम्रो अब सामुदायिक वनबाट अब सम्बन्धित निकायमा अब नगरपालिकामा अब हामीहरू हाम्रो माग के हुन्छ भने या चाहिँ तारबार गरिदिनु पर्यो है व्यवस्थित चाहिँ अब तारबार गरिदिनु पर्यो नीलगाई भयो अनि त्यस्तै अब चित्तलहरू यिनीहरू आएर बँदेलहरू आएर यो बाली नाली नोक्सानी गर्नुभएको हुँदाखेरि व्यवस्थित किसिमको तारबार चाहिँ गरिदिनु पर्यो। यसका लागि चाहिँ अब हामीहरू छिटै अब नगरपालिकासम्म अब त्यो माग पनि लिएर जाने भन्ने अब कार्य समितिको चाहिँ अब सरसल्लाह भएको छ र त्यही अनुरूप हामी निर्णय गरेर निवेदन चाहिँ अब दर्ता गर्ने छौं।
3: अध्यक्ष बुढामगरका अनुसार एकातिर वनबाट आएर जंगली जनावरहरूले नोक्सान गर्ने गरेको र अर्कोतिर चोरी तस्करी र छाडा छोडिएका पशु चौपाएका कारण जंगल जोगाउन पनि चुनौती भइरहेको छ।
8: वन जंगल नजिक भएको हुँदाखेरि अब धेरै जसो सबै अब बेरोजगार र अब कृषिसँग सम्बन्धित भएका हुँदा यहाँ चाहिँ अब चोरी निकासीहरू नै हो राति अब संरक्षण गर्नुपर्ने अब त्यो समस्या त छँदैछ होइन। सबैलाई अब वन जंगल नजिक भएको हुँदाखेरि अब अलिकति ठुलै अब रुखहरू अब ठुलै अब चाहिने भएको हुँदाखेरि उनीहरूलाई त्यही चोरी निकासी नै समस्याको कुरो हो र अर्को कुरो वन्यजन्तु नै हो। अब वन्यजन्तुबाट धेरै प्रभावित भएको हुँदाखेरि वन जंगलमा अब छाडा पशु चौपायाहरू पनि अब आइराख्नु पर्ने र बेला बेलामा तिनीहरूलाई चाहिँ अब गौशालामा छोड्नु पर्ने र अन्त धपाउनु पर्ने भएको हुँदा पशु चौपायले पनि समस्या पारेको छ।
3: 111 बिघा 6 कट्ठा 17 धुरमा फैलिएको भगरैया सामुदायिक वनमा 8 गाउँका 800 उपभोक्ता रहेका छन्। यसका साथै अन्य सामुदायिक वनहरूमा पनि जंगली जनावरहरू आएर स्थानीय किसानहरूले लगाएका बाली नाली खानुका साथै बाघ तथा चितुवाले घरपालुवा जनावरलाई खाइदिने गरेको छ। यसपटक त टिकापुर क्षेत्रमा जंगली हात्तीले पनि नागरिकहरूलाई दुःख दिइरहेको छ। हात्तीले पटक पटक गाउँमा पसेर किसानहरूले लगाएको धानबाली तथा केरामा क्षति पुगाएको छ। यसका साथै टिकापुरको गौशाला र यहाँका स्थानीय सामुदायिक वनमा पनि बोट बिरूवा भाँचेर क्षति गरेको स्थानीय सामुदायिक वनहरूले बताएका छन्। खोटेना भोराखानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भूपेन्द्र साउद:
9: सामुदायिक वनमा अहिले पछिल्लो समयमा जंगली हात्तीले चाहिँ वनभित्र नयाँ सालका रूखहरू भए सिसमका रूखहरू उसको पात खाने क्रममा चाहिँ उसले जति खाए खाए नखाइसकेको चाहिँ उसले माथि सुन पुग्न नसकेपछि चाहिँ ढाल्ने गरेको देखिन्छ। र अहिले पछिल्लो समयमा करिब करिब त्यो सालको हामीले पकेट एरिया बनाएको थियो त्यही एरियामा चाहिँ धेरै रूखहरू ढालेको अवस्था छ।
3: परमा जन आवाज र अरू खबर बाँकी नै छन् सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421974।

0: का पिए रही था कभी पेंसिले रही था कभी झोले फटाका आजी था का कना हो बाबा फिर उस टपाटीन गटीलो ठाउं से झोला अनला से तो लड़का सामान नहीं हरे
1: ओहो ये बुढ़ा लिख में का हुई थी जलम भर भर बराई थी रहत
0: का हुई कभू लड़का कभी हेरा कई था कभू पेंसिल हेरा कई था कभू झोले फटा कई था बढ़िया ठाउं से झोला लाना नहीं चिपठो
1: अरे कहाँ से नानम था
0: कहाँ से लन बहुत कहाँ टीकापुर में रलक रट गया झोला उद्योग में से वहाँ झिंगरान दीदी कपड़ा सुगर झोला अनला बाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल ले रही थी ना झोला फाटल हुई थी कहीं एक आनल झोला दस का ट्रस बाटी ये बुरहक ढंग कबू पसल छान कर ना झोला नहीं आना से आकर ठुई
1: लिया लिया मैं अब भी ही जाइबू रट गया झोला उद्योग में रट गया झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरमत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-22373
3: पेट संबंधी संपूर्ण समस्या को उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुर में
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
4: महिनाको महिनावारी गडबडीको समस्या
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
4: पेट सम्बन्धी सम्पूर्ण समस्या
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
4: ईसीजी सेवा
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा
3: फोन नम्बर 98484-27359 र 98-48-42-73-59 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै
5: ए भन्दै सबै कुरा पाउने रहेछ लु भन् त बाउ के पाउँछ त्यहाँ
6: ए त्यहाँ त्यहाँ त नलका मोटर झक तराजु घरमा लाउने कलर सबै पाइन्छ
7: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
8: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
5: भन्दै सबै कुरा पाउने रहेछ
3: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
9: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
3: प्रोपराइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-46673 र 98-14-68-02-04
11: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर टिकापुर डान्स आइकन सिजन वान डान्स प्रतियोगितामा रश्मि साउद विजेता बन्नुभएको छ प्रतियोगिताको तेस्रो तथा अन्तिम राउण्ड अन्तर्गत बुधबार भएको डान्स प्रतियोगितामा मिरियल छेत्रीले दोस्रो स्थान प्राप्त गर्नुभएको छ भने तेस्रो स्थानमा स्मारिका रेग्मीले हासिल गर्नुभएको छ प्रतियोगिताको चौथो स्थान अदिति रावलले हासिल गर्नुभएको छ अन्तिम चरणको प्रतियोगितामा रश्मि साउद मेरियल छेत्री स्मारिका रेग्मी अदिति रावल रेजिना चौधरी निभूति शाही सिद्धि बस्नेत सोनाली साउद जेनिसिका साउद तृप्ति विष्ट इसिका साउद दीपिका विष्ट दिव्य भण्डारी मीनाक्षी ठकुल्ला र मानवी साउद लगायत 15 छानिएर प्रतिस्पर्धा गरेका थिए प्रतियोगिताको प्रथम चरणमा 23 टीमको प्रतिस्पर्धाबाट छानिएको दोस्रो चरणका 18 टीम मध्येबाट अन्तिम प्रतिस्पर्धाका लागि 15 छानिएका थिए टिकापुर डान्स आइकन सिजन वानको टिकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ममता वास्तुदाले समापन गर्नुभएको थियो सिजन वानमा प्रथम हुनेलाई 50,000 दोस्रो हुनेलाई 25,000 तेस्रो हुनेलाई 10,000 र चौथो हुनेलाई 5,000 पुरस्कार प्रदान गरिएको छ कार्यक्रम सञ्चालन भरत भण्डारीले गर्नुभएको थियो खोज खबरमा अब पालो जनआवाजको टीकापुरमा स्थायी नगर बाल विकास लगायतका शिक्षक कार्यरत छन् आजको जनआवाजमा हामीले केही शिक्षकलाई शिक्षकहरूका समस्या कस्ता छन् भनी सोधेका छौं
12: नमस्कार मेरो नाम यशोदा तिमजिना म श्री राष्ट्रिय मावि मणिकापुरको निमावि गणित शिक्षक हो समस्याहरू त एकदमै धेरै छन् अब त्यो समस्याको बावजुद पनि हामी सम्पूर्ण शिक्षकहरू एकजुट भएर कटिबद्ध भएर लागिरहेको अवस्था छ 19 थरीका शिक्षकहरू जन्माएका छन् म एउटा ट्रेड युनियन आबद्ध पनि शिक्षक हो यसरी हेर्ने हो भने हामीलाई विभिन्न किसिम एउटा स्थायी शिक्षक बाहेक अन्य शिक्षकहरूलाई ग्रेडको हकमा अन्य सेवा सुविधाको हकमा एकदमै न्यून पारिश्रमिकमा उहाँहरूले काम गरिरहेको अवस्था छ। त्यस्तै बाल शिक्षिकाहरूको हकमा बोल्ने हो भने देशको कर्णधार नागरिक साना साना बालबालिकालाई चेहार्ने एउटा आमाको भूमिका खेल्ने एउटा शिक्षिका हुनुहुन्छ, उहाँलाई एकदमै न्यून पारिश्रमिकमा पेट पाल्ने अवस्था एकदम कमजोर अवस्थामा पनि उहाँले काम गरिराख्नु भएको अवस्था छ। र यस्तै विभिन्न किसिमका अन्य राहत शिक्षकहरू हुनुहुन्छ, उहाँले चाहिँ आफ्नो 60 वर्षको उमेरसम्म पनि उहाँले काम गरिराख्दा पनि उहाँहरूको अन्तिममा विदाई हुने अवस्थामा उहाँलाई एकदम निराशजनक भएर विदाई हुनु पर्ने अवस्था रहेका छन्। अब स्थायी शिक्षकहरूमा पनि ग्रेडको हकमा हेर्ने हो भने ग्रेडहरू निजामती सर हामीलाई पाउनुपर्छ भन्दा भन्दै हामी एकदमै न्यूनतम ग्रेडमा आश्रित छौँ। अन्य सेवा सुविधाहरू त्यस्तै विदाका सम्बन्धमा हामीलाई वार्षिक 12 दिन मात्रै विदा हामी केवीको विदा पाउँछौँ र विनय विदा 12 दिन पाउँछौँ। यी विदाहरूको हकमा पनि एकदमै न्यूनतम विदा हो। जस्तै निजामती कर्मचारी र शिक्षकमा हाम्रो नेपालमा विभेद किन भयो भन्ने हामीले चाहिँ एकदमै साह्रै पीडा अवस्था सृजना भएको अवस्था हुन्छ। तर पनि हामी नेपाल सरकारका कर्मचारी हौ, उहाँले खटाएको थोरै पैसा भए पनि जेसुकै भए पनि हामीले चाहिँ खटेर काम गर्नुपर्छ भनेर हामी लागि परेका हुन्छौँ।
13: मेरो नाम चक्रपाणी भट्टराई, अहिले म हाल पद्म आधारभूत विद्यालय घेयामा प्रोग्राममा कार्यरत छु। अहिले हाम्रो नगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरूमा चाहिँ अहिले नगर अनुदानका शिक्षकहरूको मुख्य समस्या होइन, न्यूनतम जुन पारिश्रमिक नेपाल सरकार झन् श्रमिकहरूले पाउनुपर्ने न्यूनतम जुन सुविधा छ तलब स्वरूप त्यो चाहिँ प्राप्त भएको छैन। अब अन्य कुराहरूमा पनि विद्यालय सञ्चालन सम्बन्धीमा पनि नगरपालिका शिक्षा शाखाबाट अर्थात् नगरपालिकाबाट चाहिँ विशेष किसिमले चाहिँ बजेट विनियोजन गरिदिएको भए राम्रो हुन्थ्यो भन्ने कुराहरू पनि छ। जस्तै विद्यार्थीहरूको यो खाजा व्यवस्थापन सम्बन्धीमा पनि पर्याप्त अब पुग्न सक्ने अवस्था छैन, त्यही तोकिएको जुन छ नि त्यो बजेटको आधारमा पनि पुगेको छैन भन्ने कुराहरू छ।
14: श्रीदेवी भट्टराई, श्री नवदुर्गा आधारभूत विद्यालय। अहिले सम्पूर्ण प्रकृतिका शिक्षकहरूको तलब वृद्धि भएसँगै टिकापुर नगरपालिकामा रहेका नगर शिक्षकहरूको न्यूनतम तलब भन्दा पनि एकदम कम भएका हुनाले टिकापुर नगरपालिका शिक्षा शाखा जनप्रतिनिधिज्यू लगायत सम्पूर्णले यो नगर शिक्षकका मागहरूलाई छिटो भन्दा छिटो सम्बोधन गरोस् भन्न चाहन्छौ।
15: फुलोखरबाट रामावि मणिकापुरको प्र। हामी सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरूमा धेरै थरीका शिक्षक छौँ अनि समान काम गर्छौ, ज्याला चाहिँ समान छैन। यो काम गराउँदाखेरि पनि उसले अलिक बढी खान्छ मैले कम पाउँछु भन्ने खालको साथीहरूमा पनि अलिकति हामीलाई काम गर्न पनि र गराउन पनि अलिक गाह्रो। अर्को कस्तो भने एकातिर विद्यार्थी संख्या कम छ, अर्को हाम्रो विद्यालयमा बच्चाहरू कस्तो छन् भने यो गार्जियनको नियन्त्रण भन्दा बाहिरका गार्जियनहरू घरमा पढाउनु पर्ने कुरामा अलिक ध्यान दिँदैनन् कि जस्तो छ। उहाँहरू गरिबी अथवा आय स्तर कमजोर भएका उहाँहरू हुनुहुन्छ, उहाँहरूलाई भेट्यो भने हामी त बिहानै खाना लिएर काममा जान्छौ साँझै आउँछौँ हामीले भनेको बच्चा मान्दैन भन्नुहुन्छ, यसले गर्दाखेरि हामीलाई पनि काम गर्न गाह्रो। अर्को अलिकति सचेत गार्जियन र अलिकति आर्थिक स्तर राम्रो भएका गार्जियनहरूको बच्चाहरू हामी कहाँ आउँदैनन्, त्यसले गर्दा एकदम निम्न वर्ग त्यो पनि तल्लो वर्गका त्यो पनि गार्जियनको केयर नभएका बच्चाहरू आउँछन्। यो एउटा हामीलाई समस्याको रूपमा देखिरहेछ। कुनै बच्चाहरू त राम्रो सुधार पनि गरिरहेछन्। सामुदायिक विद्यालयमा अब शिक्षक साथीहरू पनि मेहनती छन् र योग्य साथीहरू पनि हुनुहुन्छ, उहाँहरूको मेहनत सही सदुपयोग भएको जस्तो छैन जस्तो लाग्छ मलाई।
11: यस्तै जनावरसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। जानकीको खेल मैदानमा शौचालय निर्माण भएपछि खेलाड़ीहरूलाई सहज हुँदै शेयर सदस्यहरूलाई सहुलियत सेवा दिन नवजीवनद्वारा साथी अस्पतालसँग सम्झौता। टीकापुरमा शिक्षक महासंघको घोषणा कार्यक्रम, यसै वर्ष शिक्षकका सेवा सुविधा वृद्धि गर्ने कार्यवाहक नगर प्रमुखको आश्वासन। चोरी तस्करी र छाडा पशु चपाया वन संरक्षणका लागि मुख्य चुनौती रहेको भगरैया वन संरक्षण समितिका अध्यक्ष सिंहराज बुढा मगरको भनाई। र टीकापुर डान्स आइकनको उपाधि रश्मि साउदलाई। अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छपिला चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: झरी र बाढ़ीको मौसममा उभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। यसैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
1: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
2: छिच्छी, कस्तो गनाएको, इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए, फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैन।
3: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
2: कता छ त त्यो?
3: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
2: फोन नम्बर कति हो भाइ?
3: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
5: पर्स हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजे भित्र हुलाकी राजमार्ग हुँदै लम्की खक्रौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98 12 69 25 52 97 0 39 40 350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
6: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। आउँदै गरेको बडा दशैं तथा शुभ दीपावली, नेपाल सम्वत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेरधनी शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै मिति 2083 साल कार्तिक 9 गते सोमबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभामा सम्पूर्ण शेरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ। साधारण सभा हुने स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा, समय बिहान 10 बजेदेखि। जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार, टिकापुर, कैलाली। थप जानकारीको लागि सम्पर्क नम्बर 091-560-641 र 98-432-86-713।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

श्रोताबृन्द नमस्कार, सामुदायिक रेडियो टीका प्रएफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असोज महिनाको 15 गते बिहिबार, तदनुसार अक्टोबर 1 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीका प्रएफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि नयाँ अवसरले कार्यशैलीमा उत्साह थप्नेछ, आर्थिक पक्ष विस्तारै मजबूत बन्दै जानेछ। वृष राशि। वृष राशि हुनेहरूको लागि लामो समयदेखि अड्किएको कामले निकास पाउनेछ, अनावश्यक किनमेलले बजेट बिगार्न सक्छ, होशियार रहनुहोला। मिथुन राशि। मिथुन राशि हुनेहरूको लागि बौद्धिक छलफलमा तपाईँको भनाईको कदर हुनेछ, आमदानीका थप नयाँ बाटाहरू खुल्ने सम्भावना छ। कर्कट राशि। कर्कट राशि हुनेहरूको लागि मेहनतको नतिजाले मनमा सन्तुष्टि दिलाउनेछ, आर्थिक मामिलामा नयाँ सम्भावनाहरू देखिनेछन्। सिंह राशि। सिंह राशि हुनेहरूको लागि नेतृत्व क्षमता देखाउने राम्रो अवसर प्राप्त हुनेछ, आर्थिक दृष्टिकोणले आजको दिन फलदायी रहनेछ। कन्या राशि। कन्या राशि हुनेहरूको लागि सोचेका योजनाहरू विस्तारै सफलतातिर अघि बढ्नेछन्, सावधानीपूर्वक गरिएको लगानीले राम्रो लाभ दिनेछ। तुला राशि। तुला राशि हुनेहरूको लागि कला र सृजनात्मक काममा सोचे जस्तै सफलता मिल्नेछ, अचानक धनलाभ वा नयाँ फाइदाको योग रहेको छ। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूको लागि तपाईँको कार्यक्षेत्रको क्षमताको चौतर्फी कदर हुनेछ, लेनदेनका पुराना समस्याहरू सुल्झिँदै जानेछन्। धनुराशि। धनुराशि हुनेहरूको लागि अध्ययन र ज्ञान वृद्धिमा दिन फलदायी रहनेछ, आर्थिक योजनाहरूमा सोचे जस्तै प्रगति हुनेछ। मकर राशि। मकर राशि हुनेहरूको लागि जिम्मेवारी बढ़े पनि काम सफलतापूर्वक सम्पन्न हुनेछ, व्यापार व्यवसायमा नयाँ सम्झौता हुन सक्छ। कुम्भ राशि। कुम्भ राशि हुनेहरूको लागि अधुरा कामहरू पूरा गर्ने राम्रो मौका मिल्नेछ, आर्थिक स्थितिमा विस्तारै सुधार आउनेछ। अन्त्यमा मीन राशि। मीन राशि हुनेहरूको लागि नयाँ सोच र दृष्टिकोणले अघि बढ़न प्रेरणा मिल्नेछ, आमदानीका बाटाहरू फराकिलो बन्दै जानेछन्। हामीले तपाईंलाई सुनायौं तपाईंको आजको राशिफल। राशिफलमा जुन सुकै कुरा भनिए पनि तपाईंले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईंकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाईं अनि तपाईंका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईं स्टुडियोको फोन नम्बर 091-5161-255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो सुदेश गान।

श्रोतस्कानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो टीकापुर, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे मजेरी, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे हाम्रो टीकापुर पुनः प्रसारण, 3:30 बजे सुपरहिट थारू गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे थारू नेपाली मिक्स गीतहरू, 6 बजे खोज खबर, 7 बजे कर्णालीका भाका, 7:30 बजे साझा खबर, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै, भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईको आजको दिन शुभ होस्।

0: दाजु विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
1: त्यसको चिन्ता किन गर्थ्यो बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
0: विवाह
1: तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
0: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
1: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
0: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
1: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
2: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
3: कामदार आवश्यकता सम्बन्धी सूचना।
4: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल

0: आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
1: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
2: घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
3: किन टाढा जानु हो दिदी? जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
2: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
3: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
2: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
3: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
2: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848569733 र 9851882646।
4: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर कैलाली।

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
0: यही असोज 17 गते शनिबारको दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाइ, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला। डाक्टर आउने दिन यही असोज 17 गते शनिबार।
1: सम्पर्क रिमाल मेडिकल हल टीकापुर एक कैलाली, सम्पर्क नम्बर 091-5602-67, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
0: टीकापुर नगरपालिका वडा नम्बर 1 वडावासीहरूमा हार्दिक अनुरोध।
2: वडा नम्बर 1 कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाड नछोडी र सड़क पेटी छेउछाउमा नभादौं। सार्वजनिक स्थानमा माटो, ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
3: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टीकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-5608-77 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौं।
2: टीकापुर नगरपालिका वडा नम्बर 1 कार्यालय टीकापुर कैलाली।
4: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98-584-89-213, इमेल ocmcticapur@gmail.com।
8: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: रेडियो कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गादेव कोटाको नमस्कार। कार्यक्रम हाम्रो टिकापुर नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 7:30 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण दिउँसो 3 बजे हुन्छ। यो कार्यक्रम टिकापुर नगरपालिकाका काम कारवाही, नगरवासीका चासो र सरोकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी आन्तरिक राजस्व कार्यालयले प्रदान गर्ने स्थायी लेखा नम्बर र कर चुक्ता सम्बन्धी कार्य स्थानीय तहबाटै हुने गरेको बारे जानकारी, सामाजिक सुरक्षा भत्ता लाभगराईको नवीकरण भइरहेको बारे जानकारी र केही सन्देश प्रस्तुत गर्नेछौ। आन्तरिक राजस्व कार्यालयले प्रदान गर्ने स्थायी लेखा नम्बर र कर चुक्ता सम्बन्धी कार्य स्थानीय तहबाटै भइरहेको छ। टिकापुर नगरपालिकाले पनि यो सेवा दिइरहेको छ। यसै विषयमा प्रमुख प्रशासकीय अधिकृत ममता वास्तोलासँग कुराकानी गरेका छौ।
1: कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ।
2: धन्यवाद।
1: जस्तो स्थानीय पालिकाबाटै कर चुक्ता सम्बन्धी सेवा चाहिँ शुरू भएको छ, जस्तो नागरिकहरू अहिले पनि अन्यलमा हुनुहुन्छ, के अनुरोध गर्न चाहनुहुन्छ?
2: सर्वप्रथम त यो जुन कर सम्बन्धी सेवाहरू चाहिँ नागरिकको घर दैलोकै सरकार मार्फत प्रवाह गर्ने जुन नेपाल सरकारको निर्णय अनुसार हामीले पालिकाबाटै कर दर्ता, कारोबार थप, बन्द, कर चुक्ता लगायतका सेवाहरू चाहिँ हामीले टिकापुर नगरपालिकाबाट चाहिँ नियमित रूपमा प्रवाह गरिरहेका छौँ। यसले गर्दा चाहिँ विशेष गरी नागरिकहरूलाई चाहिँ कर कार्यालयसम्म जानुपर्ने जुन समय थियो, लागत थियो, यसमा चाहिँ कटौती भएको छ। यो विषयमा चाहिँ सम्पूर्ण नागरिकहरू, सम्पूर्ण व्यवसायहरूलाई चाहिँ जानकारीको लागि पनि मैले चाहिँ यो अनुरोध गर्न चाहन्छु।
1: स्थानीय पालिकाबाटै भ्याट बाहेकको सेवाहरू पाउँदा नागरिकलाई के सहज भएको छ?
2: मैले अघि पनि भनिहाले, मुख्य रूपमा चाहिँ नागरिकहरूलाई चाहिँ जुन अब हाम्रै सन्दर्भमा भन्नुपर्दा अब धनगढी कर कार्यालयसम्म जानुपर्ने जुन समय लागतको विषय छ, उहाँहरू चाहिँ त्यो समय चाहिँ आफ्नै व्यवसायमा केन्द्रित हुन पाउने उहाँहरूलाई यो अवसर पनि भएको छ। र अर्को कुरो चाहिँ स्थानीय सरकार चाहिँ नागरिकसँग सम्बन्धित सबै सेवा प्रवाह गर्ने एउटा एकीकृत थलो जस्तो पनि भएको कारणले अब कर सम्बन्धी सेवा लिनलाई जुन अन्य निकायमा जानुपर्ने थियो त्यो पनि अन्त्य भएको अवस्था छ, जसले गर्दा उहाँहरूले चाहिँ स्थानीय तहमा चाहिँ अन्य सेवाहरू सँगसँगै यो कर सम्बन्धी सेवा पनि एकै ठाउँबाट चाहिँ लिन जुन पाउने चाहिँ अवस्था चाहिँ अहिले सिर्जना भएको अवस्था छ।
1: पालिकामा चाहिँ गत आर्थिक वर्षमा चाहिँ जस्तो सम्पत्ति कर बुझाउँदाखेरि चाहिँ एकदम महँगो भन्ने गुनासो थियो, यस वर्ष यहाँहरूले घटाएको भन्ने छ, के छ व्यवस्था?
2: यसमा चाहिँ सम्पत्ति करको हकमा विगतको आवसम्म हामीले चाहिँ सम्पत्ति करको रूपमा मात्रै कर संकलन गर्दै आएका थियौँ। यसमा चाहिँ टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 चाहिँ पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर बुझाएमा चालू आवको करमा 10% छुट हुने एउटा व्यवस्था गरेको छ भने विगतमा नरहेको भूमि कर पनि यो आवदेखि हामीले संकलन शुरू गरेका छौँ, जसको रेट चाहिँ सम्पत्ति करको भन्दा करिब आधा रहेको छ, जसले गर्दा चाहिँ सम्पत्ति कर चाहिँ घटेको देखिन्छ। तर हामीले चाहिँ यो भूमि कर चाहिँ शुरू भएको कारणले चाहिँ समग्रमा चाहिँ करदातालाई चाहिँ कर चाहिँ करको समग्र बुझाउनु पर्ने कर चाहिँ घटेको अवस्था छ।
0: सामाजिक सुरक्षा भत्ता सरकारले नागरिकलाई दिने महत्वपूर्ण सामाजिक संरक्षण हो। देशैभरिका पालिकाहरूले असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता पाउने लाभगराईको विवरण नवीकरण गरिरहेका छन्। टिकापुरमा अहिलेसम्म 8,735 लाभगराईले नवीकरण गरेका छन्। 429 लाभगराई नवीकरण हुन बाँकी छन्। यस आर्थिक वर्षमा 256 जना नयाँ लाभगराई थपिएका छन्। यसै विषयमा सामाजिक सुरक्षा तथा पंजीकरण उपशाखा प्रमुख चेतबहादुर बोहरासँग कुराकानी गरेका छौं।
1: स्वागत छ यहाँलाई।
3: धन्यवाद।
1: सामाजिक सुरक्षा भत्ता नवीकरणको काम कसरी हुँदैछ?
3: यो सामाजिक सुरक्षा भत्ता नवीकरण हाम्रो साउन 1 गतेदेखि नै भनौँ न शुरू भएको हो। उसरी अभियानको रूपमा हामीले 2083 साउन 5 गतेबाट यो नयाँ नेपाल टिकापुरबाट 2 दिन नयाँ नेपाल टिकापुर, त्यसपछि हाम्रो टिकापुर आधारभूत विद्यालयमा 2 दिन, त्यसपछि हाम्रो नवदुर्गा आधारभूत विद्यालयमा 2 दिन, त्यसपछि यो सरस्वती मावी वनगाउँमा 2 दिन, ज्योतिनगरमा 2 दिन, अनि यो हाम्रो कर्णाली माविमा पनि 2 दिन गरी हामीले वार्ड नम्बर 1 गर्यौं भने, त्यसै गरी 5 दिन टोल टोलमा भनौँ न सबै ठाउँ ठाउँमा गएर हामीले चाहिँ नवीकरण गर्ने काम चाहिँ सम्पन्न गर्यौं। त्यसै गरी वार्ड नम्बर 2 चाहिँ हामीले 5 दिन चाहिँ बसेर टोलीमै गएर काम गर्यौं। त्यसै गरी वार्ड नम्बर 3 3 दिन गएर काम गर्यौं। त्यसै गरी वार्ड नम्बर 4 पनि 3 दिन, वार्ड नम्बर 5 पनि 3 दिन, वार्ड नम्बर 6 पनि 3 दिन, वार्ड नम्बर 7 3 दिन, वार्ड नम्बर 8 पनि हामीले 3 दिन, वार्ड नम्बर 9 2 दिन गरी जम्मा भदौको 12 गतेसम्म भनौँ न निरन्तर रूपमा हामीले फिल्डमै खटेर चाहिँ काम गर्यौँ।
1: नवीकरणको तथ्याङ्क हेर्दाखेरि के छ अवस्था?
3: नवीकरणको तथ्याङ्क हेर्दा विगतका वर्षहरू भन्दा यो वर्ष धेरै राम्रो भएको छ। अहिलेसम्म भनौँ न तत्काल अहिलेसम्म वार्ड नम्बर एकमा चाहिँ जम्मा 3,870 जनाको नवीकरण गर्नुपर्ने थियो भने 3,657 जनाको चाहिँ नवीकरण भइसकेको छ। त्यसै गरी 213 जना बाँकी हुनुहुन्छ। त्यसै गरी वार्ड नम्बर दुईमा 1,134 जना हुनुहुन्थ्यो भने 1,079 जनाको चाहिँ अहिलेको मितिसम्म नवीकरण भइसकेको छ। 55 जनाको चाहिँ अहिलेसम्म अब सम्पर्कमा आउनु भएको छैन भनौँ न। त्यसै गरी वार्ड नम्बर तीनमा चाहिँ 606 जना हुनुहुन्थ्यो भने 5,775 जनाको चाहिँ नवीकरण भइसकेको छ। 31 जना चाहिँ बाँकी हुनुहुन्छ। त्यसै गरी वार्ड नम्बर चारमा 463 जना हुनुहुन्थ्यो, 448 जनाको चाहिँ भइसकेको छ, 15 जना बाँकी हुनुहुन्छ। त्यसै गरी वार्ड नम्बर पाँचमा 676 जना हुनुहुन्थ्यो, 556 जनाको चाहिँ भइसकेको छ नवीकरण, र 20 जनाको चाहिँ बाँकी छ। त्यसै गरी वार्ड नम्बर छमा 565 जना हुनुहुन्थ्यो, 549 जनाको भइसकेको छ र 16 जना चाहिँ को भएको छैन। त्यसै गरी वार्ड नम्बर सातमा 646 जना हुनुहुन्थ्यो भने 613 जनाको चाहिँ नवीकरण भइसकेको छ, 33 जना चाहिँ बाँकी छ। त्यसै गरी वार्ड नम्बर आठमा 828 जना हुनुहुन्थ्यो अनि 788 जनाको चाहिँ नवीकरण भइसकेको छ, 40 जनाको चाहिँ बाँकी छ। त्यसै गरी वार्ड नम्बर नौमा 376 जना चाहिँ जम्मा लाभ गराए हुनुहुन्थ्यो भने 370 जनाको चाहिँ नवीकरण भइसकेको छ, 6 जनाको मात्रै बाँकी छ। यसरी सरसरी हेर्दा कुल चाहिँ हाम्रो 9,164 जनाको नवीकरण गर्नुपर्ने थियो। जम्मा आजको मितिसम्म भनौँ न 8,735 जनाको चाहिँ नवीकरण भइसकेको छ, 429 जना बाँकी हुनुहुन्छ। अझै पनि तपाईँको यो लास्ट यो हाम्रो असोज मसान्तसम्म चाहिँ उहाँहरूको चाहिँ नवीकरण गर्ने दिन अझै पनि बाँकी छ, अझै पनि सम्पर्कमा आउनुहुन्छ भन्ने हामीलाई पूर्ण विश्वास छ। यो नवीकरण कार्यमा लगत कट्टा हुने त अब नियमित काम नै हो, अब मृत्यु भयो भने लगत कट्टा हुने हो, बसाइसराई गयो भने लगत कट्टा हुने हो। त्यसै गरी हाल चाहिँ भनौँ न नयाँ लाभकारी 256 जना नयाँ दर्ता भइसक्नु भएको छ। त्यो भनेको कस्तो, सामाजिक सुरक्षा भत्ता पाउन योग्य व्यक्ति र बसाइसरी आउनु भएको व्यक्ति हुनुहुन्छ उहाँहरू। 70 वर्ष मात्रै भयो भने सामाजिक सुरक्षा योग्य भनेको जस्तै हो बाल बालिका सबै एकल महिला अनि सबै भत्ताहरू अपाङ्गता भएका अनि तपाईँको यो उसको लोप उन्मुख अब यी सबै गरेर 256 जना अहिलेसम्म नयाँ दर्ता भइसक्नु भएको छ। हुने क्रम पनि जारी छ भनौँ न, अझै पनि जारी छ। त्यसै गरी अहिले हामीले चाहिँ विशेष गरी अब एक्ज्याक्ट डाटा त छैन अहिले होइन, तर हामीले चाहिँ अहिले हाम्रो अरू पालिकाको भन्दाखेरि पहाडतिर चाहिँ हुनेहरूको पनि किनभने 1500-2000 चाहिँ हामीले यहाँ नवीकरण गरेछौँ, उहाँहरूको पनि गरिरहेछौँ।
1: ए भन्नाले अन्य पालिकाको मान्छे पनि यहाँ बसेर नवीकरण गरिराख्नु भएको?
3: हजुर हजुर, गरिराख्नु भएको छ। त्यो 1500-2000 हारिमा हामीले गर्यौँ भन्ने हाम्रो तथ्याङ्क छ। अब आउँदो वर्षमा चाहिँ हामी त्यसको डाटा चाहिँ छुट्टै राख्छौँ।
1: भनेपछि अहिले सरकारले चाहिँ जस्तै म टिकापुर नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ताको लाभ गराइ हो, काठमाडौँ बसेर पनि नवीकरण गर्न पाउने व्यवस्था गरेको छ।
3: विभिन्न कारणवश भनौँ न, कोही अब अस्थायी बसोबास पनि हुन सक्छ, कोही उपचारको क्रममा पनि जानुभएको हुनसक्छ होइन, कोही आफन्त पढाइको हिसाबले पनि भन्नु न छोराछोरीको उसको लागि पनि जानुभएको हुनसक्छ। त्यस्तो अवस्थामा चाहिँ उहाँले हाम्रो नेपालभित्र जुनसुकै ठाउँमा भए पनि सम्बन्धित नजिकको वडामा गएर अब गर्न पाउने व्यवस्था छ। त्यही अनुरूप चाहिँ हामीले पनि अब यहाँ हाम्रो भनौँ गरिराखेका छौँ।
1: यसले चाहिँ समय सुरक्षा भत्ता पाउने लाभ गराएलाई सजिलो बनाएको छ,
3: अहिले विगतको भन्दा अहिले धेरै सजिलो नै बनाएको छ। तपाईँको अब राष्ट्रिय परिचय पत्रमा मात्रै अलिकति समस्या छ होइन, अब तत्काल बनाएको चाहिँ अब एप्रुभ भएर आउँदैन, एप्रुभ नभयो भने बाहिरको लाभ गराएको अलिकति गाह्रो भनौँ न, अब बायोमेट्रिक भएन भने कसरी गरिदिने भन्ने अलिकति समस्या छ। त्यो सुधार हुने क्रममा विगतहरू वर्षहरूको भन्दा त यो वर्ष धेरै सुधार भएको छ।
1: यो चाहिँ समय सुरक्षा भत्ता लाभ गराएको संख्या हेर्दाखेरि छुट्टा छुट्टै जस्तो अपाङ्गता भएको कति, एकल महिला कति, त्यस्तो विवरण पनि भर्न सकिन्छ?
3: सकिन्छ, त्यो पनि गर्न सकिन्छ, तर छुट्टै निकाल्दाखेरि अलिकति समय लाग्ने भएकोले ननिकालेको सबैको हुन्छ।
1: क्षेत्रगत रूपमा छुट्टा छुट्टै नवीकरणको अवस्था के छ?
3: हाम्रो ज्येष्ठ नागरिक अन्यमा चाहिँ 4,452 जना सबैभन्दा बढी चाहिँ ज्येष्ठ नागरिकमा नै छन् भनौँ न, 70 वर्षभन्दा माथि 4,452 जनाको नवीकरण भइसकेका छ। त्यसै गरी ज्येष्ठ नागरिक दलितको चाहिँ 58 जनाको चाहिँ हाम्रो नवीकरण भइसकेको छ। त्यसै गरी ज्येष्ठ नागरिक एकल महिला भनेको अब 60 वर्षभन्दा माथि 70 वर्षभन्दा मुनि 764 जनाको चाहिँ नवीकरण भइसकेको छ। त्यसै गरी एकल महिला 60 वर्षभन्दा मुनि भनौँ न, उहाँहरू 1552 जनाको चाहिँ उहाँको यो आर्थिक वर्षमा नवीकरण भइसकेको छ। त्यसै गरी पूर्ण अपाङ्ग भनेको रातो कार्ड पाउनेहरू हुनुहुन्छ, उहाँ 84 जनाको चाहिँ नवीकरण भइसकेको छ। त्यसै गरी अति अशक्त अपाङ्ग भत्ता भनेको निलो कार्ड पाउनेहरू भनौँ न, उहाँहरूको चाहिँ 442 जनाको चाहिँ नवीकरण भइसकेको छ। त्यसै गरी लोप उन्मुख आदिवासी जनजाति को 87 जना हुनुहुन्छ हाम्रो, उहाँ 87 जना को नवीकरण भइसकेको छ। त्यसै गरी दलित बाल बालिका भनौँ न 5 वर्ष भन्दा मुनि उहाँ 498 जनाको नवीकरण भइसकेको छ हालसम्म।
1: अनि जस्तो यहाँहरूले सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्नका लागि कस्तो अभ्यास गरिराख्नु भएको छ?
3: व्यवस्थित गर्नलाई हामीले भनौँ न यो स्थलगत रूपमा गई भनौँ यो लगतहरू अध्यावधि गर्ने केही कुराहरू भनौँ न पहिले अब मिस्टेक भएका कुराहरूलाई पनि सुधार गर्ने, जस्तै कस्तो भने अहिले हामीले ठेगानाहरू त्यसमा राखिदिने, फोन नम्बर सकेसम्म फोन नम्बरहरू हो अनि गाउँ टोलका नामहरू पनि अब छैन भने राखिदिने, अध्यावधि गरिदिने कामहरू गरिरहेको छौँ।
1: जस्तो पहिला अब मानव कुनै मानिस वार्ड नम्बर 3 लेखिएको छ भने अहिले उसको टोल पनि लेख्नुहुन्छ,
3: टोल पनि सकेसम्म हामीले भ्याएसम्म भनौँ न उहाँहरूको कुन गाउँ टोल हो अनि उहाँको सम्पर्क नम्बर के हो सकेसम्म उहाँहरूको सम्पर्क नम्बर समेत राख्ने गरेका छौँ।
1: यसले के फाइदा हुन्छ?
3: यसले अब पछि अब भनौँ न कहिले काहीँ कस्तो भने तपाईँको अब कसैको भत्ता गएन केही कारणवश भनौँ न त्यस्तो पर्यो भने अनि हामीले उहाँलाई भनौँ न केवाईसी अपडेट भएन अन्त डोरमेट भयो खाता अनि अब डोरमेट भयो भने त उहाँको खातामा जाने कुरो हुँदैन नि त पैसा, त्यस्तो अवस्थामा उहाँलाई सम्पर्क गरेर तुरन्तै ल तपाईँहरूको यस्तो छ है भनेर हामीले सम्पर्क गर्छौँ। अनि त्यस्तै नयाँ आउने लाभग्राहीहरू हुनुहुन्छ उहाँहरूले अब सम्पर्क नम्बर राखेपछि अब अहिले नै भनौँ न हाम्रो यो भत्ता पठाउने बेला छ, अहिले हामीले कसैले अब धेरै जसले खाता पनि अब भन्न त ओडाबाट पनि तुरन्तै त्यो परिचय पत्र दिने बित्तिकै खाता खोलेर ल्याउनु होला भन्ने कुरोको अब उहाँहरूलाई सम्झाएर पठाउनुहुन्छ, तैपनि कतिपयको खाता नम्बर आइरह हुँदैन, त्यस्तो अवस्थामा हामीले उहाँको सम्पर्क गरेर उहाँलाई बोलाएर खाता नम्बर ल्याउनु छिटो, खाता भयो भने तपाईँको अब छिटो जान्छ पैसा भनेर उहाँहरूलाई उ गरेर सम्पर्क गर्न सक्यौँ हामीले।
1: अनि सबै लाभग्राहीको खातामै पैसा पठाउनुहुन्छ?
3: सम्पूर्ण लाभग्राहीको खातामै जाने हो पैसा, इएफटी मार्फत।
1: 9 वडा छ, कसरी मिलाइएको छ?
3: हामीले वार्ड नम्बर 1 को ग्लोबल आइएमई ब्याङ्क मार्फत जान्छ, त्यसै गरी वार्ड नम्बर 2 को नेपाल ब्याङ्क लिमिटेड मार्फत जान्छ, वार्ड नम्बर 3 को हिमालयन ब्याङ्क मार्फत जान्छ, वार्ड नम्बर 4 को कुमारी ब्याङ्क मार्फत, वार्ड नम्बर 5 को नेपाल एसबीआई ब्याङ्क मार्फत जान्छ, त्यसै गरी हाम्रो तलतिर वार्ड नम्बर 6 र 7 को पुरानो सेन्चुरी अहिले प्रभु ब्याङ्क मार्फत गइरहेको छ, त्यसै गरी 8 र 9 नम्बर वडाको नेपाल राष्ट्रिय वाणिज्य ब्याङ्क मार्फत नै गइरहेको छ।
1: तल्लो क्षेत्रमा ब्याङ्कहरूले भत्ता वितरणमा अलिकति सहजीकरण पनि गर्ने गरे छन्?
3: सहजीकरण नै छ उसरी, अब टिकापुरमा अहिले तल 2 ब्याङ्क थिए त्यही भएर हामीले 2 ब्याङ्कलाई 2-2 वडा विभाजन गरेर दियो किनभने सजिलो होला, एकै वडामा धेरै गर्यो भने अब धेरै हुन्छ नि त तपाईँको भिडभाड हुन्छ, त्यही भएर पनि अब 2 ब्याङ्कलाई बाँडिदियो भने केही सजिलो हुन्छ भनेर 2 ब्याङ्कको व्यवस्था गरेको छ। अब त्यहाँ ब्याङ्क नै 2 छ होइन, 4 ब्याङ्क भइदियो भने हामी 1-1 वडाको दिन्थ्यौँ सजिलो झन् सजिलोको लागि, अब 2 ब्याङ्क हुनुहुन्छ उहाँहरूले अहिलेसम्म सहजै भनौँ न जे सेवा दिइराख्नु भएको छ।
1: जस्तो यो टिकापुरमा अलिकति समस्या हुन्छ होइन, नेपाल ब्याङ्क र ग्लोबल आइएम ब्याङ्कमा अलिक भत्ता पाउने बेलामा लाभग्राहीको निकै ठुलो भिड हुन्छ होइन, अनि यसमा कस्तो समस्या अलिकति अप्ठ्यारो के देखिराख्नु भएको छ?
3: 2 नम्बरको हिसाबमा अलि भनौँ न टिकापुर वार्ड नम्बर 1 त करिब भनौँ न हाम्रो टिकापुर नगरपालिकाको आधा जनसङ्ख्या नै ओगटेको अब क्षेत्र हो, त्यही भएर पनि हाम्रो आधा नै आदि नै लाभग्राहीहरू 1 नम्बरै हुनुहुन्छ, त्यही भएर पनि अब नजाँदा नजाँदै पनि 1 नम्बर ग्लोबल ब्याङ्कमा भिड नै हुन्छ। त्यसपछिको दोस्रो ठुलो अडा भनेको तपाईँको 2 नम्बर हो, 2 नम्बरमा फेरि नेपाल ब्याङ्कमा ग्राहकहरू पनि धेरै हुन्छ उहाँहरूको होइन, अब हाम्रो लाभग्राहीहरू पनि एक हिसाबले अरू वडाको भन्दा धेरै नै छ 2 नम्बरमा, त्यही भएर पनि अलिक समस्या हुन्छ। अब कतिपय के छ भने अझै पनि ट्रेन एकजनाले भत्ता झिक्यो भने हाम्रो सबै हरहर गएर निकाल्ने जानुपर्ने एउटा त्यो पहिलेदेखिको नै कन्सेप्ट भनौँ न, त्यो भएर पनि भएको छ, तर खातामा गएको पैसा कोही पनि जान्न जतिखेर जुनसुकै ठाउँबाट झिक्दा पनि हुन्छ भनौँ न, जस्तै नेपाल ब्याङ्क लिमिटेडको शाखा तपाईँ धनगढी छ, लङ्की छ, राजापुर छ, जताततै गएको बेला त्यही झिक्दा पनि केही फरक पर्दैन, उहाँको खातामा भएको पैसा कोही पनि जान्न खातामै हुन्छ, त्यही भएर आफ्नो पाइक पर्ने समयमा झिक्दै भए यस्तो भिडभाड नहुनुपर्ने हो। त्यही पनि अब हाम्रो 1 नम्बरको हकमा त अब लाभग्राह नै धेरै छ होइन, त्यही भएर पनि अलिकति समस्यै हुन्छ।
1: यो खातामा गएको भत्ता झिक्ने कुरा के उहाँहरूले के कति समयसम्म नजिक्दा पनि केही हुँदैन अथवा उहाँहरूको खाता एक्टिभ भएन भने के हुन्छ त्यस्तो केही छ
3: भन्दाखेरि, अब त्यो डोरमेट हुनु भएन, अब डोरमेट हुनुलाई अब पर तपाईँको कम्तीमा पनि 1 वर्षमा एकचोटि ट्रान्जेक्सन गर्यो भने पुग्छ जस्तो लाग्छ ब्याङ्कमा पनि,
1: लाभग्राही आत्तिएर खातामा गइसकेको पैसा आवश्यक भएको बेला झिके हुन्छ
3: तर अब एकपटक झिके पनि केही फरक परेन उहाँहरूको पैसा कहीँ जाँदैन, किनभने डोरमेट नहुँदासम्म त अब खाता बन्द हुँदैन नि त, बन्द नभए भएपछि मात्रै हामीले त्यो डोरमेटको विवरण माग्ने हो।
1: अनि यो अहिले अहिले पनि समय सुरक्षा भत्ता नवीकरण गरिराख्नु भएको छ नि त वडाहरूले होइन, यहाँहरूले गाउँ गाउँमा शिविर त सम्पन्न गर्नुभयो तर वडा वडाबाट त भइरहेको छ, यो भत्ता नवीकरण गर्दाखेरि लाभग्राहीले के कागजात ल्याउनु पर्छ? अहिले पनि यहाँ मैले केही जना देखेको थिएँ,
3: आफ्नो भनौँ लाभग्राहीले ल्याउनु पर्ने कागजात हामीले सुरुमा पनि सूचनामा पनि भनिसकेका छौँ, जुन सामाजिक कुन भत्ता पाउन योग्य हुनुहुन्छ त्यो सम्बन्धी कागजातहरू ल्याउनुपर्छ। जस्तै भनौँ न, ज्येष्ठ नागरिक अन्यमा हुनुहुन्छ भने उहाँको चाहिँ थाई ठेगाना टिकापुर भएको, यदि बाहिरको थाई ठेगाना छ भने बसाइसराई हुने नै भयो होइन, त्यसै गरी तपाईँको उहाँको नागरिकताको प्रमाणपत्र र अनि राष्ट्रिय परिचय पत्र र भत्ता खाने कार्ड ल्यायो भने सजिलै नवीकरण हुन्छ। त्यसै गरी राष्ट्रिय परिचय पत्रमा फोटो आउँछ, अहिले हामीलाई त्यस्तो फोटोमा समस्या छैन, पहिले चाहिँ हामीले मोबाइलबाट फोटो खिचेर अथवा कम्प्युटरमा राखेर भनौँ न क्यामेरा राखेर पनि खिच्यौँ, हामीले अध्यावधि गर्यौँ, अहिले त्यसले पनि हामीलाई सजिलो गर्यो। अहिले चाहिँ राष्ट्रिय परिचय पत्र झन् सजिलो, तपाईँको राष्ट्रिय परिचय पत्र खुल्ने बित्तिकै हामीले त्यहीँबाट फोटो इम्पोर्ट गर्यो भने सबै डाटाहरू सर आउने गर्छ, त्यस्तो गाह्रो छैन अहिले।
1: अनि लाभग्राहीको नाम चाहिँ कहिले काहीँ सूचीबाट हट्ने अथवा चाहिँ भत्ता रोकिने अवस्था पनि हुन्छ नि, त्यो चाहिँ कस्तो बेला हुन्छ?
3: त्यस्तो हुँदैन, रिन्यु नवीकरण गर्नु भएन भने स्वतः आउँदैन, अन्य अन्य हकमा केही पनि हुँदैन, त्यस्तो हुँदैन।
1: कतिपय अवस्थामा चाहिँ मृत्यु भएका वा बसाइसराई गरेका व्यक्तिको नाममा चाहिँ पहिला पहिला के अब यही व्यवस्थित नहुँदा अथवा चाहिँ डिजिटाइजेसन नहुँदाखेरि चाहिँ समस्या हुन्थ्यो, अब अहिले चाहिँ यहाँले जुन डिजिटाइजेसन गर्नुभएको छ, जस्तो यो बायोमेट्रिक गर्नुभएको छ, यसले चाहिँ के सजिलो बनाएको?
3: स्वयं उपस्थित भएर नै उहाँहरूले नवीकरण गर्नुभएको, त्यो भएर उहाँ चाहिँ हाम्रो प्रत्यक्ष सम्पर्कमा आएरै नवीकरण गर्नुभएको छ, त्यो भएर हामीलाई त्यति समस्या चाहिँ हुँदैन होइन। अब रह्यो कुरो के भने, अब एक वर्षसम्म भत्ता गयो भने कोही अब मृत्यु हुनुभयो, कतिपयले मतलब अलिकति ढिलो एक वर्ष डेढ वर्षपछि पनि मृत्यु दर्ता गरेर लगत कट्टा भएको पनि छ, हामीसँग पनि छ, अझै पनि त्यस्तो छ। यद्यपि अहिले के छ भने, नवीकरण यदि उहाँ चाहिँ मान्छे नै हुनुहुन्न, नवीकरण नै भएन भने त उहाँको खातामा पैसा जाने कुरो पनि भएन, त्यहीँबाट बल्ल भइसक्यो। तर ती त्यस्ता लाभग्राहीहरू पनि आफै छुट्टी जान्छन्, तर सकेसम्म हामीले थाहा पाएसम्म भनौँ न, गाउँ टोल छरछिमेकमा कसैको मृत्यु भयो भने हामीले चाहिँ त्योलाई पनि निगरानीमा राखेर भत्ता खाने हुनुहुन्छ भने त्यसलाई पनि निगरानीलाई ल सकेसम्म समयमै गरिदिनुहोस् भनेर हामीले आग्रह गरेर पनि हो, त्यो कुष्ठ गरेर पनि गरेका छौँ। अनि ओडाले कहिले काहीँ लगत कट्टा गर्न अब छुटाउँछ, त्यस्तो अवस्थामा पनि हामी मृत्यु दर्ताको विवरण हेरेर अनि उहाँहरूको ठ्याक्कै अब मेल खान्छ नि त, तपाईँको राष्ट्रिय भत्ता खाने लाभग्राहीको परिचय पत्रै युज गरेर हामीले मृत्यु दर्ता गर्न लगाउँछौँ, त्यो भएर त्यो ठ्याक्कै मिल्यो भने हामीले यहाँबाट पनि लगत कट्टा गरिदिन्छौँ, किनभने हाम्रो त प्रमाण त हुन्छ मृत्यु दर्ताको, त्यो भएर हामीले यहाँबाट पनि गरिदिन्छौँ धेरै जसोको, अहिले त्यति समस्या छैन। समयमै लगत कट्टा गर्यो भने जुन मितिसम्म उहाँको मृत्यु भएको छ त्यो मितिसम्म ठ्याक्कै जान्छ, अरू बाँकी पैसा जान्छ,
1: सिस्टमले नै गरिहाल्छ,
3: सिस्टमले अटोमेटिक गर्छ अपडेट।
1: तर अहिले पनि ब्याङ्कबाटै भत्ता वितरण प्रक्रिया थालिसक्नु भएको छ, त्यो थाल्दा पनि कतिपय चाहिँ ज्येष्ठ नागरिकहरू अशक्त हुनुहुन्छ अनि अपाङ्गता भएकाहरू जो चाहिँ हिँडुलै गर्न नसक्ने व्यक्तिहरू हुनुहुन्छ नि, उहाँहरूलाई चाहिँ ब्याङ्कसम्म पुग्न नै कठिन हुन्छ नि, उहाँहरूका लागि के व्यवस्था छ?
3: उहाँहरूका लागि जस्तै हाम्रो अहिले एक नम्बर ओडाबाट पनि हाम्रो शुरूआत भइसकेको छ, यदि त्यस्तो लाभग्राहीहरू हुनुहुन्छ भने लाभग्राहीहरूको विवरण चाहिँ हामीले हाम्रो सम्बन्धित ओडामा दिने अनि उहाँहरूले चाहिँ कलेक्सन गरेर ब्याङ्कलाई भनिदिनुहुन्छ, ब्याङ्कले सम्बन्धित ठाउँमा गएर भुक्तानी गर्ने व्यवस्था गरेको छ अहिले एक नम्बरले, है एक नम्बरबाट शुरूआत गरेका छौँ हामीले, त्यो गर्न पनि आवश्यक छ, एक हिसाबले त्यो राम्रो पनि हो। अनि जसै पहिले कस्तो थियो भने ट्रेन फलानाको पैसा फलानालाई भुक्तानी दिनु, त्यो अब त्यो कोही पनि छैन, त्यस्तो गर्न पनि मिल्दैन, अर्काको पैसा खातामा दियो भन्न पनि मिल्दैन हामीले, त्यही भएर अब एकदि अति अशक्त तपाईँको रातो कार्ड पाउने अवस्थाको छ भने पनि संरक्षण कायम गरेर भुक्तानी लिने हो, अनि तपाईँको 90 वर्ष कटिसकेको छ भने पनि कुनै लाभग्राही 90 वर्षभन्दा माथि त हेन्डल गर्न सक्नुहुन्न नि त, 90 वर्षको छ भने पनि उहाँको संरक्षण कायम गरेर खातामै अपडेट गरेर उहाँहरूले भुक्तानी लिने हो, त्यो भएर त्यति चाहिँ सजिलो बनाएको छ। त्योभन्दा बाहेकका लाभग्राहीहरूमा यदि त्यस्तो कन्डिसन छ भने ब्याङ्कसँग समन्वय गरेर त्यस्ता लाभग्राहीहरूको विवरण ठेगाना मोबाइल नम्बर सम्पर्क राखेर ओडामा अनि उहाँहरूले चाहिँ ब्याङ्कसँग समन्वय गरेर ब्याङ्कले सम्बन्धित ठाउँमा गएर भुक्तानी दिने व्यवस्था अहिले एक नम्बरले कल गरेको छ, बिस्तारै भनौँ न अरू ब्याङ्कहरूमा पनि हामी समन्वय गर्दै जान्छौँ र उहाँहरूले पनि त्यही किसिमको सेवा दिन सक्नुहुन्छ।
1: केही नागरिकहरू उपचार तथा घरायसी कामको सिलसिलामा पनि भारत जाने भारत बस्ने होइन अनि कहिले काहीँ 5-6 महिनापछि फर्किने अभ्यास पनि छ नि, उहाँहरू त अहिले नवीकरण गर्न छुट्नु भएको हुनसक्छ, कहिले काहीँ छुट्नुहुन्छ, उहाँहरू चाहिँ छुटेको नागरिकहरूले चाहिँ नवीकरण अथवा चाहिँ भत्ता नियमित गर्नका लागि चाहिँ के गर्नुपर्छ?
3: उहाँहरू यदि यो नवीकरणमा छुट्नुभयो भनौँ न, नवीकरण छुट्नुभयो भन्दा पनि कार्तिक 1 गते भन्दा पछि हाम्रो सम्पर्कमा आउनुभयो भने जुन महिनामा उहाँ यहाँ हाम्रो यहाँ सम्पर्कमा आउनुहुन्छ त्यसको अर्को महिनादेखि उहाँको भत्ता लागू हुने गरी हामीले त्यसलाई अपडेट गरिदिन्छौँ।
1: भनेपछि कार्तिकमा नवीकरण गर्नुभयो भने मङ्सिरबाट उहाँले पाउनुहुन्छ
3: अनि मङ्सिरमा हाम्रो सम्पर्कमा आउनु भने पुसबाट लागू हुन्छ।
1: पहिला पहिला चाहिँ हामी बिर्स्यौं, हामीले त ध्यानै भएन भनेर आउने ज्येष्ठ नागरिकहरू अहिले कतिको हुनुहुन्छ, आउनुहुन्छ कि आउनुहुन्न?
3: पहिलेको भन्दा धेरै सुधार भयो, त्यही भएर त विगतको वर्षहरू भन्दा यो वर्ष नवीकरणको संख्या पनि राम्रो भयो हाम्रो, नत्र धेरै ठूलो संख्यामा बाँकी हुनुहुन्थ्यो। अहिले भनौँ न कुल जम्मा 429 जना मात्रै हुनुहुन्छ अहिले बाँकी, अब यसमा त कतिपय इन्डिया अझै पनि समय पनि छ, किनभने दशैं टाका पनि दशैंलाई मध्यनजर गरेर आउने पनि हुनुहुन्छ जसरी इन्डियामा हुने लाभग्राहीहरू होइन, त्यसै गरी अब कतिपय गए अब विदेशमा पनि हुनुहुन्छ होला नेपालमा भएकोले त सम्बन्धित ठाउँमा गएर गर्नुहोस् भन्ने हाम्रो सम्पर्कमा आएकोलाई हामीले सूचना पनि प्रवाह गरेका छौँ उहाँलाई त्यही हिसाबले भनौँ न जानकारी दिएका छौँ अब यो 429 भनेको त वास्तवमा त्यति साह्रो होइन किनभने हाम्रो इन्डिया जाने ट्रेन धेरै छ नि त यहाँ त्यो भएर पनि सकेसम्म आउनुहुन्छ अझै पनि गर्नुहुन्छ भन्ने हामीलाई आशा छ
1: जस्तो अहिले पहिला चाहिँ नवीकरण चाहिँ शिविरमा गर्नुहुन्थ्यो र नगरपालिकाको मुख्य कार्यालयबाट मात्रै हुन्थ्यो यहाँहरूले चाहिँ अहिले चाहिँ ओडा ओडाबाट पनि भत्ता नवीकरण विभिन्न कामहरू गरिराख्नु भएको छ नि त यसले चाहिँ ओडा कार्यालय र पालिका बीच कस्तो समन्वय भइरहेको छ कस्तो सजिलो भइरहेको छ
3: एकदम राम्रो प्रश्न गर्नुभयो यहाँले नै यो हामीले पालिकाबाट मात्रै भन्दा पनि विगतका वर्षहरूदेखि नै सम्बन्धित ओडाले पनि गर्छ अनि हाम्रो सम्पर्क कसै पनि कुनै पनि हामीले लाभग्राहीलाई फर्काउँदैनौँ जुन ठाउँमा सम्पर्क गर्नुहुन्छ जस्तै एक नम्बर ओडाको पनि कहिले काहीँ 9 नम्बरमा सम्पर्क गर्नु होला 9 नम्बरको लाभग्राही पनि कतिपय अवस्थामा 1 नम्बरमा बस्नुहुन्छ भनेपछि हामीले जुनसुकै ठाउँमा आए पनि हामीले चाहिँ त्यसलाई फर्काएका छैनौँ गरिरहेछौँ
1: जस्तो आगामी दिनमा अझ सेवा सहज र पारदर्शी बनाउन चाहिँ के योजना बनाउनु भएको छ
3: हो त्यस्तो अब हामीले चाहिँ त्यस्तो खाले योजना भन्दा पनि हामीले चाहिँ यो राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग भयो सामाजिक सुरक्षाको निर्देशन बमोजिम जे जे नयाँ कुरोहरू आउँछ त्यही अनुसार अपडेट गर्दै लैजान्छौँ
1: व्यवस्थित गराउने काममा लागिराख्नु भएको
3: हजुर हजुर एकदम लागिराखेका छौँ
1: अनि तपाईँहरू कर्मचारीले भोगेको चुनौती चाहिँ के छन्
3: अब चुनौती भन्नुपर्दा अब खासै अब सबभन्दा त हामीले यो राष्ट्रिय परिचय पत्र नै अझै पनि भनौँ न विगतमा बनाए राष्ट्रिय परिचय पत्रको प्रमाण पत्र पनि छ अझै पनि नम्बर पनि छ तर चाहिँ उहाँको चाहिँ सक्रिय भएको छैन त्यस्तो भएकोमा चाहिँ उहाँहरूलाई एकदम बुढो हुनुहुन्छ भन्नु पनि गाह्रो लाग्ने फेरि चाहिँ तपाईँ राष्ट्रिय परिचय पत्र नबनाइकन फेरि उहाँको उमेर पनि पुगे होइन कि त 90 वर्ष पुग्नु पर्यो 90 वर्षभन्दा मुनि हुनुहुन्छ त्यस्तो अवस्थामा फेरि जाउनुहोस् बनाउनुहोस् भन्दाखेरि अलिकति हामीलाई पनि अथवा मानवीय दृष्टिकोणले अलिकति ऊ लाग्ने अप्ठ्यारो लाग्ने अनि तर चाहिँ हामी अब उहाँहरूलाई सम्झाइ बुझाइ जे होस् राम्ररी भनौँ उहाँहरूलाई अनुरोध गरेर यसरी गर्नु तपाईँहरूको अब यो वर्षबाट त ब्याङ्कमा पनि खाताहरू अपडेटको लागि पनि मागिसकेका छ नेपाल सरकारले होइन त्यो भएर पनि तपाईँहरूले एकचोटि गर्नै पर्छ एकचोटि दुःख पाएर पनि यो चाहिँ सक्रिय गराएर ल्याउनुहोस् चाहिँ भन्छौँ
1: यो समय सुरक्षा भत्ता वितरण सम्बन्धी अथवा चाहिँ योसँग सम्बन्धित रहेर कुनै गुनासो त्यस्तो आउँछ कुनै अप्ठ्यारो जटिलताहरू
3: त्यस्तो जटिलताहरू त खासै आएको छैन हामीले चाहिँ अब हाम्रो जति लाभग्राहीहरू हुनुहुन्छ 100% नै सक्सेस हुन्छ इएफटी भनौँ न इएफटी सक्सेस 100% सक्सेस भयो भने हामीलाई त्यसमा कुनै समस्या हुँदैन
1: समयमै सामाजिक सुरक्षा भत्ता पाउनका लागि अथवा चाहिँ यो जस्तो अब समय सुरक्षा भत्ता भनेको त राज्यले नागरिकलाई दिने महत्वपूर्ण सामाजिक संरक्षण पनि हो नि त होइन यो सामाजिक संरक्षणमा जोडिनका लागि नागरिकले के कुरामा ध्यान दिन आवश्यक छ
3: विशेष गरी अब यस्तो सामाजिक सुरक्षामा जोडिनका लागि हामीले हाम्रा दैनिक भनौँ न यो घटना दर्ताहरू हुनुहुन्छ घटना दर्ता हामीले समयमै गर्यौँ भने यस्ता कुराहरूमा चाहिँ सहभागी हुन एकदम सजिलो हुन्छ समयमै घटना दर्ता गर्यौँ अहिले हाम्रो घटना दर्ताकै दर्ता नम्बरकै आधारले सामाजिक सुरक्षा दर्ता छ होइन त्यो पनि सेम मिल्छ नि त अब जस्तै अहिले जन्मिने बच्चाले यो जन्म दर्ता गरेको नम्बर छ त्यो नम्बर भविष्यमा गएर 70 वर्ष पुग्नु हो भने त्यही नम्बरबाट उहाँको स्वत त्यो त्यही नम्बरबाट चाहिँ उहाँको भत्ता सुरुवात हुन्छ 70 वर्ष पुगेपछि अथवा सामाजिक सुरक्षामा आबद्ध हुने चाहिँ पुगेपछि त्यहीबाट सुरुवात हुन्छ भने हामीले घटना दर्ता नै समयमै गर्न एकदम ध्यान दिनु पर्यो
1: भनेपछि घटना हुने बित्तिकै घटना दर्ता गर्ने कुरामा सबै नागरिक जिम्मेवार
3: बन्नु पर्यो सबैले त्यसमा उत्सुक भएर लाग्नु पर्यो समयमै घटना दर्ता गर्नु पर्यो
1: हुन्छ समय दिनुभयो र जानकारीमूलक कुराकानीका लागि यहाँलाई धेरै धन्यवाद
3: यहाँले पनि हाम्रो यो टिकापुर नगरपालिका सामाजिक सुरक्षा तथा यो पञ्जीकरण उपशाखाबाट हाम्रो शाखा मार्फत भएका भनौँ न सेवा भएका सेवा पूर्वहरूलाई जुन यो हाम्रो ओडावासीहरू समक्ष राख्ने मौका दिनुभयो यहाँको लागि यहाँलाई धेरै धन्यवाद
0: कार्यक्रममा अब सुनौ केही सन्देश तथा सूचनाहरू
4: टिकापुर नगरपालिकाको अनुरोध आफ्नो घर पसलबाट दैनिक रूपमा उत्पादन हुने सड्ने र नसड्ने फोहोरलाई अलग अलग राखी नगरपालिकाबाट फोहोर उठाउन आएको फोहोर वाहनलाई उपलब्ध गराई नगर सरसफाईमा सहयोग गरिदिनु हुन सबै नगरवासीहरूमा अनुरोध गरिन्छ टिकापुर नगरपालिका कार्यालय टिकापुर कैलाली
5: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना
6: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ
5: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर
7: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं।
8: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
7: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छैन हेरौं।
8: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
7: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
8: अखाद्य रङ वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
7: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
8: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
7: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
8: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
7: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
8: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
7: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
0: यी सन्देश सँगै कार्यक्रम हाम्रो टिकापुर आजलाई यति नै। कार्यक्रम सुनेर कुनै प्रतिक्रिया, सुझाव, सल्लाह भए सामुदायिक रेडियो टिकापुर एफएममा जानकारी गराउनुहोला। अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रम उत्पादनमा सघाउने सहकर्मी आकाश चौधरीलाई धन्यवाद दिँदै म दुर्गा देवकोटा पनि विदा हुन्छु। नमस्कार।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: जानकी गाउँपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
1: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
2: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688 14 799, 98 24 60 25 32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98 24 67 28 25।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: बाबु ए बाबु काल मनीष मेडिकल में जाइस तो
1: मई नहीं जाय वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू
0: उहे मारे तो तुहिन वहाँ पठाई तो यहाँ है इ पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरानी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए
1: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहू तब तो मैं अब भी जाय
2: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दूसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाट खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुई घाव खटीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा
3: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9860071024 ओ 9846774417
4: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध
5: आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं
4: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं
5: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं
4: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं
5: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको प्याकिङ सामानको प्याकेट फुटेको ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं
4: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं
5: लेबल नभएको वा लेबलमा उत्पादकको नाम ठेगाना र वस्तुको ब्याज नम्बर तौल अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं
4: साथै उत्पादन मिति उपभोग्य नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं
5: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो
4: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो
5: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ
4: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय वडा कार्यालय स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091560384 091560118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848435383 जानकारी गराउन हुन अनुरोध छ
5: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टीकापुर नगरपालिका
6: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरोसाइकोट्रिक डॉक्टर आइनोडिन बागवान
7: यही असोज 17 गते तेस्रो शनिवार का दिन
8: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला
6: लामो समयसम्म टाउको दुख्ने बढी रिसाउने झिझो मान्ने बरबराउने अमिलो व्यवहार गर्ने कामकाजमा मन लगाउने एक्लै बसेर टुलाउने भोक नलाग्ने निन्द्रा नलाग्ने दुब्लाउँदै जाने धेरै रक्सी खाने लागु पदार्थ सेवन गर्ने
8: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी छारे रोग मिर्गी र बेला बेलामा बेहोस हुने समस्या नकारात्मक सोचाइ आउने यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला
7: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार
9: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजे बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टीकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ याद गर्नुहोस् आरोग्य मेडिकल टीकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ सम्पर्क फोन नम्बर 9868080008 र 9825637772
10: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
11: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
10: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
11: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
10: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848 5169 64।

0: 11 प्रकार का विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचार का लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जन द्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: न यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त।
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
3: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।

0: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलरी म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला मुखले, त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेस्तरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेस्तरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिनुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: फेर चर्पी भरगिल का करना हो का?
3: चर्पी भर्ल से फिर का चिंता? आदित्य सेफ्टी टैंकी सरसफाई में फोन करी आ बा का सरसफाई कई दी।
2: फोन नंबर कटरा हो तो
3: ली डायल करी 97 6 20 20 300।
2: हेलो, आदित्य सेफ्टी टैंकी सरसफाई हो? महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा।
3: अपनौ कन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई कर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाहन सम्झवे। संचालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97 6 20 20 300 हो 98 6 56 92 0 26।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असोज 17 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825 6377 72।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।

0: यसले के सहयोग गर्छ त?
1: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
2: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: टिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
1: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौं।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।
2: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोस हुने,
4: घाँटी अरोरो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैं झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: स्वास्थ्य कार्यालय कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: ए सुन्थे कि आमा पर कान्छाशालाको बिहाको न्युतो आएको छ, कसो हो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरिकन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र बन भाँची गयो।
0: यतिकै लागि त सामुएल जोलत बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त छ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: आरती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
4: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864-70483।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98144602004।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। त्यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवाला चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
5: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर, कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो त जाने विचार छ कि नै त?
2: आफ्ना कान्छा भाइको बिहा नगरिकन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र पन माथि गयो।
7: यतिका लागि त सामुएल जोलस बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
2: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
4: सामुएल ज्वेलर्स, सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार। सम्पर्क नम्बर 98684412, 98486239261।
8: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
9: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल, MBBS, NAMS।
8: यही असोज 17 गते शनिबारको दिन
9: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
8: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला। डाक्टर आउने दिन यही असोज 17 गते शनिबार।
9: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली। सम्पर्क नम्बर 091-5602-67, मोबाइल नम्बर 98259-73-1375 र 98046-71598।

0: सत रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलरी म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
5: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलरी, माइली तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।

0: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। आउँदै गरेको बडा दशैं तथा शुभ दीपावली, नेपाल सम्वत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेरधनी शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै मिति 2083 साल कार्तिक 9 गते सोमबारका दिन टीकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभामा सम्पूर्ण शेरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ। साधारण सभा हुने स्थान टीकापुर उद्योग वाणिज्य संघको सभाहालमा, समय बिहान 10 बजेदेखि। जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार, टीकापुर, कैलाली। थप जानकारीको लागि सम्पर्क नम्बर 091-560-641 र 98-432-86-713।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98-584-89-213, इमेल ocmcticapur@gmail.com।
5: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्चाना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
6: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
5: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
6: त्यसो भए आजै जाउँला नि।
5: ल, अरूलाई पनि भनौँ है।
6: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
5: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
6: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98-095-43-893।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
1: पर्स हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजे भित्र हुलाकी राजमार्ग हुँदै लम्की खकलौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रुपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेट्टाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98-12-69-52-97-040-40-350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेट्टाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
2: एल्विस एल्विरा टेरसमा डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
3: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 98-11-67-38।

0: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुस 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुस 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
1: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
2: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
1: विवाह
2: तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
1: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
2: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
1: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
2: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
3: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
1: हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, संचालक शंकर साहु, सम्पर्क नम्बर 98-48-42-91-74।

0: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदार का लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोक का लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
2: घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
3: किन टाढा जानु हो दिदी? जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
2: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
3: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
2: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
3: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
2: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848569633 र 9851882446।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि रूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246728225।
3: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
4: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
3: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 98685510000।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
2: यही असोज 17 गते तेस्रो शनिबारका दिन
1: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू अवसर तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: दिइने सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
1: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
2: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
1: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
1: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
1: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
1: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
2: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार, साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
1: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 0915608656 र 98580279700।

0: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: तँ त एक्लो कहाँ छस् र यार, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तर त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
1: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
0: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिसक्छ त यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: संचालक आरती चौधरी, सम्पर्क नम्बर 98624703483।
1: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर कैलाली।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्राली टिकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 98484 27359 र 98442 73 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।
2: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोस हुने,
4: घाँटी अररो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैं झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: स्वास्थ्य कार्यालय कैलाली।
6: पर्स हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजे भित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98 12 69 25 52 97 0 39 40 350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।

0: छिच्छि कस्तो गन्नाएको, यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
0: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
0: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
4: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस् या गाडी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौ। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौ र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
5: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
7: यही असोज 17 गते तेस्रो शनिबारका दिन
8: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
6: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
8: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
7: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
9: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजे। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।
5: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही असोज 17 गते तेस्रो शनिबारका दिन
0: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
1: डीएनए सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
1: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
1: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
1: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
1: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
0: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
2: कामदार आवश्यकता सम्बन्धी सूचना।
3: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
2: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 98-541-00725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
4: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल
4: टिकापुर कैलाली।
0: सम्पर्क मोबाइल नम्बर 98-017-10-672।
5: स्वास्थ्यका लागि पानी।
7: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाई हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
8: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: पर्स हराएको सूचना टिकापुर नगरपालिका वडा नम्बर एक ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकलौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेट्टाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98 12 69 25 57 97 0 39 40 350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेट्टाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584 89213, इमेल ocmctikapur@gmail.com।
5: एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथा थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
6: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 98 11 67 अर्

0: सामुदायिक रेडियो टीकापुर एफएम को 12 बजेको मध्यान्न खबरमा यहाँलाई स्वागत छ। मध्यान्न खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 MHz का साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्यान्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। जानकीको खेल मैदानमा शौचालय निर्माण भएपछि खेलाड़ीहरूलाई सहज हुँदै शेयर सदस्यलाई सहुलियत सेवा दिन नवजीवनद्वारा साथी अस्पतालसँग सम्झौता। टीकापुरमा शिक्षक महासंघको घोषणा कार्यक्रम, यसै वर्ष शिक्षकका सेवा सुविधा वृद्धि गर्न कार्यवाहक नगर प्रमुखको आश्वासन। र कञ्चनपुरमा भारततर्फ लैजाँदै गरेका 70,000 मूल्यका बाख्रा बरामद। अब मध्यान्न खबर विस्तारमा। सुवर्णपुर खेल मैदानमा शौचालय बनेपछि खेलाड़ी तथा त्यहाँ स्थानीय नागरिकलाई सहज हुने भएको छ। खेलकुदको समयमा खेलाड़ीहरूलाई शौच गर्न सहज हुने भएको छ भने शौचालय नहुँदा हुने फोहोर पनि कम हुने भएपछि त्यहाँका नागरिकहरू पनि खुशी भएका छन्। सुवर्णपुर स्थित खेल मैदानमा सार्वजनिक शौचालय निर्माण भएपछि खेलकुदका समयमा खेलाड़ीहरूलाई सहज हुने भएको छ। जानकी गाउँपालिका वडा नम्बर 3 को सुवर्णपुर खेल मैदानमा शौचालय नहुँदा खेलकुदको समयमा जंगलमा दिशा पिसाब गर्न जानुपर्ने बाध्यता छ। तर अहिले शौचालय निर्माण भएपछि नागरिकलाई सजिलो हुने भएको छ। शौचालय निर्माण भएपछि यहाँका नागरिक पनि खुशी भएका छन्। यो खेल मैदानमा जानकी गाउँपालिका स्तरीय खेलकुद हुनुका साथै अन्य समयमा पनि खेलकुद हुने गरेका छन्। खेलकुद हुँदा खेलाड़ीलाई जंगलमा दिशा पिसाब गर्न जानुपर्ने बाध्यता थियो, तर अहिले शौचालय निर्माणले सहज भएको जानकी गाउँपालिका वडा नम्बर 3 का ढोरिया कठगिया बताउनुहुन्छ। बालकृष्ण चौधरी पनि शौचालय नहुँदा खेलकुद खेल्न आउने बालबालिकालाई धेरै समस्या थियो, तर अब सजिलो हुने बताउनुहुन्छ। यो ठाउँमा शौचालय निर्माण हुनु धेरै राम्रो कुरा हो, किनकि यहाँ खेलकुद मैदान छ। खेलकुद मैदानमा धेरै बालबालिकाहरू खेल खेल्न आउँछन्। अब उनीहरूलाई सहजतासँग यो शौचालयले बालबालिका सुरक्षित हुने भेकुर्ती माध्यमिक विद्यालय सुवर्णपुरका विद्यालय व्यवस्थापनका अध्यक्ष सरिता शाह बताउनुहुन्छ। बर्गर भीमबहादुर चौधरी पनि शौचालय निर्माणले यहाँ खेल्न आउने विद्यार्थीलाई राम्रो हुने बताउनुहुन्छ। सार्वजनिक शौचालय बनेपछि खेल मैदानमा खेल खेल्न आउने खेलाड़ीहरूलाई मात्र सहज नभई अन्य आउत जाउत गर्ने नागरिक र स्थानीयलाई पनि राम्रो भएको छ। शौचालय बनेपछि खेलकुदका समयमा हुने फोहोर पनि कम हुने भयो, त्यसैले पनि सार्वजनिक शौचालय राम्रो भएको स्थानीय फूलकुमारी चौधरी बताउनुहुन्छ। सुवर्णपुरमा बनेको शौचालयमा महिला पुरूष र अपाङ्ग गरी 3 वटा शौचालय र एउटा काउन्टर कोठा पनि निर्माण भएको छ। जानकी गाउँपालिकाले वडा नम्बर 3 र 8 सार्वजनिक शौचालय निर्माण गरेको छ। शौचालय खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत 1,56,79,756 रूपियाँको लागतमा निर्माण भएका हुन्। नवजीवन सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरूको सहुलियतमा स्वास्थ्य सेवा दिन विभिन्न निजी अस्पतालसँग सम्झौता गरेको छ। टीकापुर क्षेत्रका सदस्यहरूका लागि बुधबार टीकापुर स्थित साथी अस्पतालसँग 5 वर्षका लागि सम्झौता गरेको छ। सम्झौता अनुसार नवजीवन सहकारीका शेयर सदस्य र 3 का परिवारले अस्पतालको सेवामा छूट सुविधा पाउनेछन्। नवजीवन सहकारी संस्था टीकापुर शाखाका शाखा प्रबन्धक टेक बहादुर बोगटीले नवजीवन सहकारीको शेयर प्रमाण पत्र वा सदस्य कार्ड बोकेर उपचार गर्न आएमा सदस्यहरूलाई 10-15% छूट दिने जानकारी दिनुभयो। सम्झौता पत्रमा हस्ताक्षर गर्दै नवजीवन सहकारी संस्थाका अध्यक्ष गोपाल राज पाठकले टीकापुरमा साथी अस्पताल जस्तै बासगढ़ीका लागि कौशल्य अस्पताल, सुखडमा सीएस अस्पताल र धनगढ़ीमा निसर्ग अस्पतालसँग सम्झौता गरिएको बताउनुभयो। यस्तै साथी अस्पतालका अध्यक्ष तपेन्द्र विष्टले सस्तोमा गुणस्तरीय सेवा दिइरहेको साथी अस्पतालसँग नवजीवन सहकारीले सहकार्य गरेकोमा स्वागत गर्दै यो सहकार्यले दुई संस्थालाई फाइदा पुग्ने बताउनुभयो। सम्झौता कार्यक्रममा नवजीवन सहकारीका संचालक खेमराज पाण्डे, महाप्रबन्धक प्रदीपराज जोशी पनि उपस्थित हुनुहुन्थ्यो। मध्यान्न खबरमा टीकापुरमा शिक्षक महासंघको घोषणा लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाडी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
2: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: दन्तरोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा
5: हरेक महिनाको प्रत्येक शनिबार,
3: र सिटी स्क्यान सेवा।
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा।
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
3: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा।
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: अब बाँकी खबर। कैलालीमा प्रहरीले ब्राउन सुगर सहित 5 जनालाई पक्राउ गरेको छ। छुट्टा छुट्टै स्थानबाट प्रहरीले उनीहरूलाई ब्राउन सुगर सहित पक्राउ गरेर कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। भजनी नगरपालिका 5 कुटीबाट 22 वर्षीय अमित चौधरी सहित 3 जनालाई पक्राउ गरिएको छ। बुधबार साँझ गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको टोलीले लागू औषध सेवन गरिरहेको अवस्थामा 110 मिलिग्राम ब्राउन सुगर सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। यस्तै धनगढ़ी उपमहानगर पालिका 7 भानुचोकबाट थप 1 जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय धनगढ़ीबाट संयुक्त रूपमा खटिएको टोलीले 5 ग्राम 650 मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धूलो पदार्थ सहित स्थानीय 25 वर्षीय अभिषेक राणालाई पक्राउ गरेको छ। सोही स्थानबाट जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले बुधबार राति 480 मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धूलो पदार्थ सहित 31 वर्षीय गणेश बहादुर पाललाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। नेपाल शिक्षक महासंघ टीकापुर नगर कार्य समितिको पूर्ण घोषणा कार्यक्रम भएको छ। नेपाल शिक्षक महासंघ टीकापुर नगर कार्य समितिका निवर्तमान अध्यक्ष रघुनाथ उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीले शिक्षकले उत्पादन गरेका व्यक्ति दशको देशको नै शक्ति भएकाले शिक्षकका माग सम्बोधन हुनुपर्ने बताउनुभयो। यसअघि शिक्षकका माग सम्बोधन नभए पनि आफ्नै कार्यकालमा सेवा सुविधा बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। नगर अध्यक्ष धर्मराज शर्माले आफ्नो काँधमा जिम्मेवारी आएकाले निवर्तमान कार्य समिति शिक्षक सबैसँग सहकार्य गरेर अघि बढ़ने बताउँदै शिक्षकका माग र अधिकारका लागि सधैँ अग्रसर रहने बताउनुभयो। महासंघका निवर्तमान नगर अध्यक्ष रघुनाथ उपाध्यायले शैक्षिक विकासका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै शिक्षकलाई पेशागत सुरक्षा चाहिएको र आफूहरू पनि शैक्षिक गुणस्तर सुधारका लागि जिम्मेवार रहेको बताउनुभयो। नेपाल शिक्षक महासंघ कैलालीका अध्यक्ष गणेश ओझाले शिक्षकका सेवा सुविधा बढ़ाउन ध्यान दिनुपर्ने बताउनुभयो। कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोला, शिक्षा अधिकृत नरेश अवस्थी, शिक्षा समिति सदस्य जोगी रावल लगायतले बोल्नु भएको थियो। भद्र रावलले स्वागत गर्नुभएको कार्यक्रम संचालन निवर्तमान नगर सचिव राजाराम ढकालले गर्नुभएको थियो। संघको नगर अध्यक्षमा धर्मराज शर्मा, सह अध्यक्षमा हेम प्रसाद भट्ट, उपाध्यक्षमा दीपक राज जोशी, सचिव यशोदा तिमिल सिन्हा, सहसचिव हृदयराज रिग्मी, सहसचिव महिलामा सुमन खड्का यसअघि नै चयन हुनुभएको छ। त्यसै गरी सदस्यहरूमा लक्ष्मी विष्ट, अमित कुमार चौधरी, पूर्ण विक, रामबहादुर चौधरी, अशोक विक, नन्दा खत्री, जित बहादुर डंगौरा, कल्पना खड्का, आशा कुमारी भट्ट र रतन बहादुर परियार चयन हुनुभएको छ। मध्याह खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
6: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बुट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
7: टीकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
0: के तपाईलाई थाहा छ,
8: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
8: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
8: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
8: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
8: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
8: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।
0: अब पुनः बाँकी खबर। कञ्चनपुरमा प्रहरीले भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा करिब 70,000 रूपियाँ मूल्य बराबरका बाख्रा बरामद गरेको छ। भीमदत्त नगरपालिका 11 चौकी सत्ताबाट बुधबार दिउँसो इलाका प्रहरी कार्यालय गड्डा चौकीबाट खटिएको प्रहरी टोलीले ती बाख्रा व्यवारिसी अवस्थामा फेला पारेको हो। प्रहरीका अनुसार बाख्रा अवैध रूपमा भन्सार छली गरी भारततर्फ लैजान लागि प्रारम्भिक जानकारी प्राप्त भएको छ। बरामद गरिएका बाख्रा आवश्यक प्रक्रिया पूरा गरी थप कार्यवाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डा चौकीमा पठाइएको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान भने खुल्न सकेको छैन। महाकाली नदीमाथिको झुलुङ्गे पुलमा क्षति पुग्दा दोधारा चाँदनीवासीले पुल नहुँदाको पुरानो कष्टकर समय सम्झिएका छन्। पुल नहुँदाको समयमा दोधारा चाँदनीका बासिन्दालाई आफ्नै जिल्लाको सदरमुकाम महेन्द्रनगर पुग्न पनि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। प्रदेश सरकारको टोलीले पुलको स्थलगत निरीक्षण गरी प्राविधिक अध्ययनपछि संघीय सरकारको प्रतिक्रियाका आधारमा अघि बढ़ने बताएको छ। बुधबार बिहान महाकाली नदीमाथिको झुलुङ्गे पुलमा क्षति पुगेको खबर फैलिँदा कञ्चनपुर स्थित दोधारा चाँदनीका बासिन्दा एकाएक झस्किए। महाकालीमा ठूलो बाढ़ी आएको थिएन। लामो समयदेखि स्थानीयको दैनिक आवत जावतको आधार बनेको पुलको करिब 25% भाग क्षतिग्रस्त भएको देखेपछि स्थानीयमा चिन्ता बढ़ेको छ। पुलमा क्षति पुगेसँगै दोधारा चाँदनीवासीले पुल नहुँदाको पुरानो कष्टकर जीवन सम्झिएका छन्। अहिले पक्की सड़क र चार लेनको पुल बनेर आवत जावत सहज भए पनि यो झुलुङ्गे पुल स्थानीयका लागि अझै महत्वपूर्ण सम्पर्क मार्ग हो। पुल नबन्दाको समयमा दोधारा चाँदनीका बासिन्दालाई आफ्नै जिल्लाको सदरमुकाम महेन्द्रनगर पुग्न

0: विकास मंत्री ओम विक्रम भाट, सरल उद्योग पर्यटन वन तथा वातावरण मंत्री प्रकाश रावल, आर्थिक मामला राज्य मंत्री जानकी ऐर लगायत सहभागी थिए। सत्ता साझेदार नेकपा एमालेका नेता राजेन्द्र सिंह रावलले पनि पुलको अवस्थाबारे जानकारी लिएका छन्। निरीक्षणपछि मुख्यमन्त्री भट्टले पुलको प्राविधिक अध्ययन गरी संघीय सरकारबाट आउने प्रतिक्रियाका आधारमा अघि बढ़ने बताएका छन्। भौतिक पूर्वाधार विकास मन्त्री भाटले दोधारा चाँदनीलाई नेपालसँग जोड्न यस पुलले मुख्य मार्गको भूमिका खेलेको उल्लेख गर्दै संघीय सरकारको समन्वयका आधारमा काम अघि बढ़ाउने र आवश्यक परे प्रदेश सरकारले समेत निर्माण तथा मरमतका लागि पहल गर्ने प्रतिबद्धता जनाए। यस्तै आर्थिक मामिला राज्य मन्त्री जानकी ऐरले पर्यटकीय क्षेत्रका रूपमा समेत चिनिएको स्थानको पुलमा क्षति पुग्नु दुखद भएको बताउनुभयो। प्रदेश सरकारले सम्बन्धित निकायसँग समन्वय गरेर मरमतका लागि पहल गर्ने उहाँको भनाई छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावलले पनि पुलको काम छिटो अघि बढ़ाउन आवश्यक सहयोग र समन्वय गर्ने बताउनु भएको छ। अहिलेको समयमा पनि झुलुङ्गे पुलको आवश्यकता र महत्व उत्तिकै रहेकाले दैनिक आवत जावत र पर्यटकीय गतिविधिका लागि यो नभई नहुने पूर्वाधार हो। त्यसैले यथाशीघ्र पुल मरमत गरिदिन स्थानीयले आग्रह गरेका छन्। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। जानकीको खेल मैदानमा शौचालय निर्माण भएपछि खेलाड़ीहरूलाई सहज हुँदै शेयर सदस्यलाई सहुलियत सेवा दिन नवजीवनद्वारा साथी अस्पतालसँग सम्झौता। टीकापुरमा शिक्षक महासंघको घोषणा कार्यक्रम, यसै वर्ष शिक्षकका सेवा सुविधा वृद्धि गर्ने कार्यवाहक नगर प्रमुखको आश्वासन। र कञ्चनपुरमा भारततर्फ लैजाँदै गरेका 70,000 मूल्यका बाख्रा बरामद। हवस् त, अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
1: एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
2: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638387।
3: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। आउँदै गरेको बड़ा दशैं तथा शुभ दीपावली, नेपाल सम्वत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेरधनी शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै मिति 2083 साल कार्तिक 9 गते सोमबारका दिन टीकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभामा सम्पूर्ण शेरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ। साधारण सभा हुने स्थान टीकापुर उद्योग वाणिज्य संघको सभाहालमा, समय बिहान 10 बजेदेखि। जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार, टीकापुर कैलाली। थप जानकारीको लागि सम्पर्क नम्बर 0915606141 र 98426713।
4: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: अरेल्ला सुन चाँदी पसल, बलभद्र चोक, टीकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
6: कामदार आवश्यकता सम्बन्धी सूचना।
7: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
6: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना।

0: गफ नम्बर 9541000725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: भारती ब्यूटी एंड कस्मेटिक मा सौंदर्य र श्रृंगार को लागी विभिन्न ब्रांड का कस्मेटिक सामग्री पाइनु का साथ ही थारू गरगहना पाइन्छ र ब्यूटी पार्लर को सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: संचालक आरती चौधरी, संपर्क नंबर 98624703।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
1: Reliable Agro Nepal Public Limited का प्रीमियम उत्पादनहरू।

0: हार्दिक सुनचानी पसलमा छत्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 98 48 42 91 74।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।
6: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्तरण 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
7: मैले त एक पेटी चाउचाउ रु 600 किने।
6: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 क्लासिक चाउचाउ र 35 चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाइवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाइवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
7: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टीकापुर, कैलाली। सञ्चालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 98 48 40 22 41।
8: शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टीकापुर 2, राजीपुर, कैलाली।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अररो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: सिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
5: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको ब्यौरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
6: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
4: पर्स हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्ससहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 9812-69-2552-9709-40-350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेट्टाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेजेन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848569964।
2: चियाको होटल खोलौला यसै टिकापुर।
3: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
1: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
3: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पूर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
1: लक्की ट्रेडर्स, सामुदायिक रेडियो टिकापुर एफएम नजिकै, नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी। सम्पर्क नम्बर 9868551000।
4: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
3: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।

0: के पाइन्छ त दाजु?
1: विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
0: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल थाउनै नपर्ने रहेछ नि।
1: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
0: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
1: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
2: मंगलेश्वरी पूजन भण्डार, टीकापुर चार चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98 66 27 79।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: सिगापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
1: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
2: किन टाढा जानु हो दिदी? जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
1: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
2: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
1: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
2: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
1: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848-5967-33 र 9851-1882-46।
3: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
4: यही असोज 17 गते तेस्रो शनिबारका दिन
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
5: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
4: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
6: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजे। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868-80-0008 र 9825-63-77-72।

0: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जिका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्चाना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
3: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
2: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
3: त्यसो भए आजै जाउँला नि।
2: ल, अरूलाई पनि भनौँ है।
3: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
3: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।
4: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।

0: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
1: पुरानो ट्रिनिटी स्कूल भएको भवन टिकापुर।
2: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 98484846673 र 98148602004।

0: नि घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
1: किन टाढा जानु हो दिदी? जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
0: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छ?
1: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
0: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
1: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
0: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868 14 799, 9824 60 25 32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824 67 28 25।
0: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
5: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
0: त्यहाँ के के पाइन्छ त दाजु?
5: विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
0: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
5: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
0: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
5: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
4: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 9864 27 27 99।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएल को सिम कार्ड ई सिम पाइनुका साथै फोटोकपी लिमिनेसन प्रिन्ट ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
5: हराएको मोबाइल एमडीएस प्रणाली द्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
4: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा सञ्चालक खगेन्द्र चौधरी सम्पर्क नम्बर 9868551000।
6: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
7: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो आल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
6: ए हो त, कहाँ पाइने रहेछ दिदी आल्मोनियमको झ्याल ढोका?
7: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन आल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
6: अब त म ढुक्क।
8: मिलन आल्मोनियम एन्ड ग्लास हाउस जमरापारी टिकापुर कैलाली प्रोप्राइटर मोहनदास भाट
7: मोबाइल नम्बर 9848513426 जमरापारी टिकापुर कैलाली।

0: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
3: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सिजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
4: मैले त एक पेटी चाउचाउ रु 600 किने।
3: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाइवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाइवाई सिजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानु है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
4: हरिलाल किराना पसल, ब्लक नम्बर 14, पार्क रोड, टिकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 9848404241।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
5: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
6: यही असोज 17 गते तेस्रो शनिबारका दिन
5: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू अवसर तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
6: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
5: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
6: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
5: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
6: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
5: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
6: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
5: याद गर्नुहोस् है,
6: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
5: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
6: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
5: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091560856 र 98580-29700।
7: हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चाकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 98 48 42 91 74।

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम्स
0: यही असोज 17 गते शनिबारको दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला। डाक्टर आउने दिन यही असोज 17 गते शनिबार।
1: सम्पर्क रिमाल मेडिकल हल टीकापुर एक कैलाली, सम्पर्क नम्बर 091-5260-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
2: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चप्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टीकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 98-10-62-35-47।
4: पर्स हराएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टीकापुर आउने क्रममा फुलबारीदेखि टीकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98-12-69-25-57-97-39-40-350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टीकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
5: तँ त एक्लो कहाँ छस् र यार, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नु पर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
4: हो र, तेरो त अहिले टन्न कमाइ छ र त्यसो भन्छ,
5: अनि सुधार घिरामा बसेको बेला कसको पो कमाई हुन्छ त, जब म निस्के काम गर्न थाले अनि पो कमाई छ त, यो कमाई पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
4: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिसक्छ यार, अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ।

0: आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
0: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
2: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854 89213, इमेल ocmcTikapur@gmail.com।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 98 48 51 69 64। जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। आउँदै गरेको बड़ा दशैं तथा शुभ दीपावली, नेपाल सम्वत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेरधनी शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै मिति 2083 साल कार्तिक 9 गते सोमबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभामा सम्पूर्ण शेरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ। साधारण सभा हुने स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा, समय बिहान 10 बजेदेखि। जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार, टिकापुर, कैलाली। थप जानकारीको लागि सम्पर्क नम्बर 091-560-641 र 98-432-86-713।
2: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाली पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
3: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
2: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
3: त्यसो भए आजै जाउँला नि।
2: ल, अरूलाई पनि भनौँ है।
3: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
1: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
3: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98-095-43-893।

0: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुस 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुस 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
1: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर, कैलाली।

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम्स
0: यही असोज 17 गते शनिबारको दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला। डाक्टर आउने दिन यही असोज 17 गते शनिबार।
1: सम्पर्क रिमाल मेडिकल हल टीकापुर एक कैलाली, सम्पर्क नम्बर 091-5602-67, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टीकापुर, न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-1479, 98-2460-2532। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-2460-2825।
5: एल्विस एल्विरा टेलर्समा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथा थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
6: एल्विस एल्विरा टेलर्स सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टीकापुर कैलाली, सञ्चालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 98-11-67-38-87।

0: भारती ब्यूटी एंड कस्मेटिक मा सौंदर्य र श्रृंगार को लागि विभिन्न ब्रांड का कस्मेटिक सामग्री पाइने का साथ ही थारू गरगहना पाइन्छ र ब्यूटी पार्लर को सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: संचालक आरती चौधरी, संपर्क नंबर 98624 70483।
2: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिन भित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 98 48 42 91 74।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: रेडियो कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गा देवकोटाको नमस्कार। कार्यक्रम हाम्रो टिकापुर टिकापुर नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 7:30 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण दिउँसो 3 बजे हुन्छ। यो कार्यक्रम टिकापुर नगरपालिकाका काम कारवाही, नगरवासीका चासो र सरोकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी आन्तरिक राजस्व कार्यालयले प्रदान गर्ने स्थायी लेखा नम्बर र कर चुक्ता सम्बन्धी कार्य स्थानीय तहबाटै हुने गरेको बारे जानकारी, सामाजिक सुरक्षा भत्ता लाभ गराईको नवीकरण भएको बारे जानकारी र केही सन्देश प्रस्तुत गर्नेछौ। आन्तरिक राजस्व कार्यालयले प्रदान गर्ने स्थायी लेखा नम्बर र कर चुक्ता सम्बन्धी कार्य स्थानीय तहबाटै भइरहेको छ। टिकापुर नगरपालिकाले पनि यो सेवा दिइरहेको छ। यसै विषयमा प्रमुख प्रशासकीय अधिकृत ममता वास्तोलासँग कुराकानी गरेका छौं।
1: कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ।
2: धन्यवाद।
1: जस्तो स्थानीय पालिकाबाटै कर चुक्ता सम्बन्धी सेवा चाहिँ शुरू भएको छ, जस्तो नागरिकहरू अहिले पनि अन्यलमा हुनुहुन्छ, के अनुरोध गर्न चाहनुहुन्छ?
2: सर्वप्रथम त यो जुन कर सम्बन्धी सेवाहरू चाहिँ नागरिकको घर दैलोकै सरकार मार्फत प्रवाह गर्ने जुन नेपाल सरकारको निर्णय अनुसार हामीले पालिकाबाटै कर दर्ता, कारोबार थप, बन्द, कर चुक्ता लगायतका सेवाहरू चाहिँ हामीले टिकापुर नगरपालिकाबाट चाहिँ नियमित रूपमा प्रवाह गरिरहेका छौँ। यसले गर्दा चाहिँ विशेष गरी नागरिकहरूलाई चाहिँ कर कार्यालयसम्म जानुपर्ने जुन समय थियो, लागत थियो, यसमा चाहिँ कटौती भएको छ। यो विषयमा चाहिँ सम्पूर्ण नागरिकहरू, सम्पूर्ण व्यवसायहरूलाई चाहिँ जानकारीको लागि पनि मैले चाहिँ यो अनुरोध गर्न चाहन्छु।
1: स्थानीय पालिकाबाटै भ्याट बाहेकको सेवाहरू पाउँदा नागरिकलाई के सहज भएको छ?
2: मैले अघि पनि भनिहाले, मुख्य रूपमा चाहिँ नागरिकहरूलाई चाहिँ जुन अब हाम्रै सन्दर्भमा भन्नुपर्दा अब धनगढी कर कार्यालयसम्म जानुपर्ने जुन समय लागतको विषय छ, उहाँहरू चाहिँ त्यो समय चाहिँ आफ्नै व्यवसायमा केन्द्रित हुन पाउने उहाँहरूलाई यो अवसर पनि भएको छ। र अर्को कुरो चाहिँ स्थानीय सरकार चाहिँ नागरिकसँग सम्बन्धित सबै सेवा प्रवाह गर्ने एउटा एकीकृत थलो जस्तो पनि भएको कारणले अब कर सम्बन्धी सेवा लिनलाई जुन अन्य निकायमा जानुपर्ने थियो त्यो पनि अन्त्य भएको अवस्था छ, जसले गर्दा उहाँहरूले चाहिँ स्थानीय तहमा चाहिँ अन्य सेवाहरू सँगसँगै यो कर सम्बन्धी सेवा पनि एकै ठाउँबाट चाहिँ लिन जुन पाउने चाहिँ अवस्था चाहिँ अहिले सिर्जना भएको अवस्था छ।
1: पालिकामा चाहिँ गत आर्थिक वर्षमा चाहिँ जस्तो सम्पत्ति कर बुझाउँदाखेरि चाहिँ एकदम महँगो भन्ने गुनासो थियो, यस वर्ष यहाँहरूले घटाएको भन्ने छ, के छ व्यवस्था?
2: यसमा चाहिँ सम्पत्ति करको हकमा विगतको आवसम्म हामीले चाहिँ सम्पत्ति करको रूपमा मात्रै कर संकलन गर्दै आएका थियौँ। यसमा चाहिँ टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083ले चाहिँ पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर बुझाएमा चालू आवको करमा 10% छुट हुने एउटा व्यवस्था गरेको छ भने विगतमा नरहेको भूमि कर पनि यो आवदेखि हामीले संकलन शुरू गरेका छौँ, जसको रेट चाहिँ सम्पत्ति करको भन्दा करिब आधा रहेको छ, जसले गर्दा चाहिँ सम्पत्ति कर चाहिँ घटेको देखिन्छ। तर हामीले चाहिँ यो भूमि कर चाहिँ शुरू भएको कारणले चाहिँ समग्रमा चाहिँ करदातालाई चाहिँ कर चाहिँ करको समग्र बुझाउनु पर्ने कर चाहिँ घटेको अवस्था छ।
0: सामाजिक सुरक्षा भत्ता सरकारले नागरिकलाई दिने महत्वपूर्ण सामाजिक संरक्षण हो। देशैभरिका पालिकाहरूले असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता पाउने लाभ गराईको विवरण नवीकरण गरिरहेका छन्। टिकापुरमा अहिलेसम्म 8,735 लाभ गराईले नवीकरण गरेका छन्। 429 लाभ गराई नवीकरण हुन बाँकी छन्। यस आर्थिक वर्षमा 256 जना नयाँ लाभ गराई थपिएका छन्। यसै विषयमा सामाजिक सुरक्षा तथा पंजीकरण उपशाखा प्रमुख चेत बहादुर बोहरासँग कुराकानी गरेका छौं।
1: स्वागत छ यहाँलाई।
3: धन्यवाद।
1: सामाजिक सुरक्षा भत्ता नवीकरणको काम कसरी हुँदैछ?
3: यो सामाजिक सुरक्षा भत्ता नवीकरण हाम्रो साउन 1 गतेदेखि नै भनौँ न शुरू भएको हो। उसरी अभियानको रूपमा हामीले 2083 साउन 5 गतेबाट यो नयाँ नेपाल टिकापुरबाट 2 दिन नयाँ नेपाल टिकापुर, त्यसपछि हाम्रो टिकापुर आधारभूत विद्यालयमा 2 दिन, त्यसपछि हाम्रो नवदुर्गा आधारभूत विद्यालयमा 2 दिन, त्यसपछि यो सरस्वती मावी वनगाउँमा 2 दिन, ज्योतिनगरमा 2 दिन, अनि यो हाम्रो कर्णाली माविमा पनि 2 दिन गरी हामीले वार्ड नम्बर 1 गर्यौं भने त्यसै गरी 5 दिन टोल टोलमा भनौँ न सबै ठाउँ ठाउँमा गएर हामीले चाहिँ नवीकरण गर्ने काम चाहिँ सम्पन्न गर्यौं। त्यसै गरी वार्ड नम्बर 2 चाहिँ हामीले 5 दिन चाहिँ बसेर टोलीमै गएर काम गर्यौं। त्यसै गरी वार्ड नम्बर 3 3 दिन गएर काम गर्यौं। त्यसै गरी वार्ड नम्बर 4 पनि 3 दिन, वार्ड नम्बर 5 पनि 3 दिन, वार्ड नम्बर 6 पनि 3 दिन, वार्ड नम्बर 7 3 दिन, वार्ड नम्बर 8 पनि हामीले 3 दिन, वार्ड नम्बर 9 2 दिन गरी जम्मा भदौको 12 गतेसम्म भनौँ न निरन्तर रूपमा हामीले फिल्डमै खटेर चाहिँ काम गर्यौँ।
1: नवीकरणको तथ्याङ्क हेर्दाखेरि के छ अवस्था?
3: नवीकरणको तथ्याङ्क हेर्दा विगतका वर्षहरू भन्दा यो वर्ष धेरै राम्रो भएको छ। अहिलेसम्म भनौँ न तत्काल अहिलेसम्म वार्ड नम्बर 1 चाहिँ जम्मा 3,870 जनाको नवीकरण गर्नुपर्ने थियो भने 3,657 जनाको चाहिँ नवीकरण भइसकेको छ। त्यसै गरी 213 जना बाँकी हुनुहुन्छ। त्यसै गरी वार्ड नम्बर 2 1,134 जना हुनुहुन्थ्यो भने 1,079 जनाको चाहिँ अहिलेको मितिसम्म नवीकरण भइसकेको छ। 55 जनाको चाहिँ अहिलेसम्म अब सम्पर्कमा आउनु भएको छैन भनौँ न। त्यसै गरी वार्ड नम्बर 3 चाहिँ 606 जना हुनुहुन्थ्यो भने 5,775 जनाको चाहिँ नवीकरण भइसकेको छ। 31 जना चाहिँ बाँकी हुनुहुन्छ। त्यसै गरी वार्ड नम्बर 4 463 जना हुनुहुन्थ्यो, 448 जनाको चाहिँ भइसकेको छ, 15 जना बाँकी हुनुहुन्छ। त्यसै गरी वार्ड नम्बर 5 676 जना हुनुहुन्थ्यो, 556 जनाको चाहिँ भइसकेको छ नवीकरण, र 20 जनाको चाहिँ बाँकी छ। त्यसै गरी वार्ड नम्बर 6 565 जना हुनुहुन्थ्यो, 549 जनाको भइसकेको छ र 16 जना चाहिँ को भएको छैन। त्यसै गरी वार्ड नम्बर 7 646 जना हुनुहुन्थ्यो भने 613 जनाको चाहिँ नवीकरण भइसकेको छ, 33 जना चाहिँ बाँकी छ। त्यसै गरी वार्ड नम्बर 8 828 जना हुनुहुन्थ्यो अनि 788 जनाको चाहिँ नवीकरण भइसकेको छ, 40 जनाको चाहिँ बाँकी छ। त्यसै गरी वार्ड नम्बर 9 376 जना चाहिँ जम्मा लाभ गराए हुनुहुन्थ्यो भने 370 जनाको चाहिँ नवीकरण भइसकेको छ, 6 जनाको मात्रै बाँकी छ। यसरी सरसरी हेर्दा कुल चाहिँ हाम्रो 9,164 जनाको नवीकरण गर्नुपर्ने थियो। जम्मा आजको मितिसम्म भनौँ न 8,735 जनाको चाहिँ नवीकरण भइसकेको छ, 429 जना बाँकी हुनुहुन्छ। अझै पनि तपाईँको यो लास्ट यो हाम्रो असोज मसान्तसम्म चाहिँ उहाँहरूको चाहिँ नवीकरण गर्ने दिन अझै पनि बाँकी छ, अझै पनि सम्पर्कमा आउनुहुन्छ भन्ने हामीलाई पूर्ण विश्वास छ। यो नवीकरण कार्यमा लगत कट्टा हुने त अब नियमित काम नै हो, अब मृत्यु भयो भने लगत कट्टा हुने हो, बसाइसराई गयो भने लगत कट्टा हुने हो। त्यसै गरी हाल चाहिँ भनौँ न नयाँ लाभकारी 256 जना नयाँ दर्ता भइसक्नु भएको छ। त्यो भनेको कस्तो, सामाजिक सुरक्षा भत्ता पाउन योग्य व्यक्ति र बनासरी आउनु भएको व्यक्ति हुनुहुन्छ उहाँहरू। 70 वर्ष मात्रै भएन, सामाजिक सुरक्षा योग्य भनेको जस्तै बाल बालिका सबै एकल महिला अनि सबै भत्ताहरू अपाङ्गता भएका अनि तपाईँको यो उसको लोप उन्मुख अब यी सबै गरेर 256 जना अहिलेसम्म नयाँ दर्ता भइसक्नु भएको छ। हुने क्रम पनि जारी छ भनौँ न, अझै पनि जारी छ। त्यसै गरी अहिले हामीले चाहिँ विशेष गरी अब एक्ज्याक्ट डाटा त छैन अहिले होइन, तर हामीले चाहिँ अहिले हाम्रो अरू पालिकाको भन्दाखेरि पहाडतिर चाहिँ हुनेहरूको पनि किनभने 1500-2000 चाहिँ हामीले यहाँ नवीकरण गरेछौँ, उहाँहरूको पनि गरिरहेछौँ।
1: भन्नाले अन्य पालिकाको मान्छे पनि यहाँ बसेर नवीकरण गरिराख्नु भएको?
3: हजुर हजुर, गरिराख्नु भएको छ। त्यो 1500-2000 हाराहारीमा हामीले गर्यौँ भन्ने हाम्रो तथ्याङ्क छ। अब आउँदो वर्षमा चाहिँ हामी त्यसको डाटा चाहिँ छुट्टै राख्छौँ।
1: भनेपछि अहिले सरकारले चाहिँ जस्तै म टिकापुर नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ताको लाभ गराइ हो, काठमाडौँ बसेर पनि नवीकरण गर्न पाउने व्यवस्था गरेको छ।
3: विभिन्न कारणवश भनौँ न, कोही अब अस्थायी बसोबास पनि हुनसक्छ, कोही उपचारको क्रममा पनि जानुभएको हुनसक्छ होइन, कोही आफन्त पढाइको हिसाबले पनि भन्नु न छोराछोरीको उसको लागि पनि जानुभएको हुनसक्छ। त्यस्तो अवस्थामा चाहिँ उहाँले हाम्रो नेपालभित्र जुनसुकै ठाउँमा भए पनि सम्बन्धित नजिकको वडामा गएर अब गर्न पाउने व्यवस्था छ। त्यही अनुरूप चाहिँ हामीले पनि अब यहाँ हाम्रो भनौँ गरिराखेका छौँ।
1: यसले चाहिँ समय सुरक्षा भत्ता पाउने लाभ गराएलाई सजिलो बनाएको छ,
3: अहिले विगतको भन्दा अहिले धेरै सजिलो नै बनाएको छ। तपाईँको अब राष्ट्रिय परिचय पत्रमा मात्रै अलिकति समस्या छ होइन, अब तत्काल बनाएको चाहिँ अब एप्रुभ भएर आउँदैन, एप्रुभ नभयो भने बाहिरको लाभ गराएको अलिकति गाह्रो भनौँ न, अब बायोमेट्रिक भएन भने कसरी गरिदिने भन्ने अलिकति समस्या छ। त्यो सुधार हुने क्रममा विगतहरू वर्षहरूको भन्दा त यो वर्ष धेरै सुधार भएको छ।
1: यो चाहिँ समय सुरक्षा भत्ता लाभ गराएको संख्या हेर्दाखेरि छुट्टा छुट्टै, जस्तो अपाङ्गता भएको कति, एकल महिला कति, त्यस्तो विवरण पनि गर्न सकिन्छ?
3: सकिन्छ, त्यो पनि गर्न सकिन्छ, तर अब छुट्टै निकाल्दाखेरि अलिकति समय लाग्ने भएकोले ननिकालेको सबैको हुन्छ।
1: क्षेत्रगत रूपमा छुट्टा छुट्टै नवीकरणको अवस्था के छ?
3: हाम्रो ज्येष्ठ नागरिक अन्यमा चाहिँ 4,452 जना सबैभन्दा बढी चाहिँ ज्येष्ठ नागरिकमा नै छन् भनौँ न, 70 वर्षभन्दा माथि 4,452 जनाको नवीकरण भइसकेको छ। त्यसै गरी ज्येष्ठ नागरिक दलितको चाहिँ 58 जनाको चाहिँ हाम्रो नवीकरण भइसकेको छ। त्यसै गरी ज्येष्ठ नागरिक एकल महिला भनेको अब 60 वर्षभन्दा माथि 70 वर्षभन्दा मुनि 764 जनाको चाहिँ नवीकरण भइसकेको छ। त्यसै गरी एकल महिला 60 वर्षभन्दा मुनि भनौँ न, उहाँहरू 1552 जनाको चाहिँ उहाँको यो आर्थिक वर्षमा नवीकरण भइसकेको छ। त्यसै गरी पूर्ण अपाङ्ग भनेको रातो कार्ड पाउनेहरू हुनुहुन्छ, उहाँ 84 जनाको चाहिँ नवीकरण भइसकेको छ। त्यसै गरी अति अशक्त अपाङ्ग भत्ता भनेको निलो कार्ड पाउनेहरू भनौँ न, उहाँहरूको चाहिँ 442 जनाको चाहिँ नवीकरण भइसकेको छ। त्यसै गरी लोप उन्मुख आदिवासी जनजातिको चाहिँ 87 जना हुनुहुन्छ, हाम्रो उहाँ 87 जनाको चाहिँ नवीकरण भइसकेको छ। त्यसै गरी दलित बालबालिका भनौँ न 5 वर्षभन्दा मुनि, उहाँ चाहिँ 498 जनाको चाहिँ नवीकरण भइसकेको छ हालसम्म।
1: अनि जस्तो यहाँहरूले चाहिँ सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्नका लागि चाहिँ कस्तो अभ्यास चाहिँ गरिराख्नु भएको छ?
3: व्यवस्थित गर्नलाई हामीले चाहिँ भनौँ न यो स्थलगत रूपमा गई भनौँ यो लगतहरू अध्यावधि गर्ने केही कुराहरू भनौँ न पहिले चाहिँ अब मिस्टेक भएका कुराहरूलाई पनि सुधार गर्ने जस्तै कस्तो भने अहिले चाहिँ हामीले ठेगानाहरू चाहिँ त्यसमा राखिदिने फोन नम्बर सकेसम्म फोन नम्बरहरू हो अनि गाउँ टोलका नामहरू पनि अब छैन भने राखिदिने अध्यावधि गरिदिने चाहिँ कामहरू गरिरहेको छौँ।
1: जस्तो पहिला चाहिँ अब मानव कुनै मानिस वार्ड नम्बर 3 लेखिएको छ भने अहिले चाहिँ उसको टोल पनि लेख्नुहुन्छ
3: टोल पनि सकेसम्म हामीले भ्याएसम्म भनौँ न उहाँहरूको कुन गाउँ टोल हो अनि उहाँको सम्पर्क नम्बर के हो सकेसम्म उहाँहरूको सम्पर्क नम्बर समेत राख्ने गरेका छौँ।
1: यसले के फाइदा हुन्छ?
3: यसले चाहिँ अब पछि अब भनौँ न कहिलेकाहीँ कस्तो भने तपाईँको अब कसैको भत्ता गएन केही कारणवश भनौँ न त्यस्तो पर्यो भने अनि हामीले चाहिँ उहाँलाई जस्तै भनौँ न केवाईसी अपडेट भएन अन्त डोरमेट भयो खाता अनि अब डोरमेट भयो भने त उहाँको खातामा जाने कुरो हुँदैन नि त पैसा त्यस्तो अवस्थामा उहाँलाई सम्पर्क गरेर तुरन्तै ल तपाईँहरूको यस्तो छ है भनेर हामीले सम्पर्क गर्छौँ। अनि त्यस्तै नयाँ आउने लाभग्राहीहरू हुनुहुन्छ उहाँहरूले अब सम्पर्क नम्बर राखेपछि अब अहिले नै भनौँ न हाम्रो यो भत्ता पठाउने बेला छ अहिले चाहिँ हामीले कसैले अब धेरै जसले खाता पनि अब भन्न त ओडाबाट पनि चाहिँ तुरन्तै त्यो परिचय पत्र दिने बित्तिकै खाता खोलेर ल्याउनु होला भन्ने चाहिँ कुरोको अब उहाँहरूलाई सम्झाएर पठाउनु छ तैपनि कतिपयको खाता नम्बर आइरह हुँदैन त्यस्तो अवस्थामा चाहिँ हामीले उहाँको सम्पर्क गरेर उहाँलाई बोलाएर खाता नम्बर ल्याउनु छिटो खाता भयो भने तपाईँको अब छिटो जान्छ पैसा भनेर उहाँहरूलाई उ गरेर चाहिँ सम्पर्क गर्न सक्यौँ हामीले।
1: अनि सबै लाभग्राहीको खातामै पैसा पठाउनुहुन्छ?
3: सम्पूर्ण लाभग्राहीको चाहिँ खातामै जाने हो पैसा इएफटी मार्फत।
1: नौवटा छ कसरी मिलाइएको छ?
3: हामीले चाहिँ वार्ड नम्बर 1 ग्लोबल आईएमई ब्याङ्क मार्फत जान्छ त्यसै गरी वार्ड नम्बर 2 नेपाल ब्याङ्क लिमिटेड मार्फत जान्छ वार्ड नम्बर 3 हिमालयन ब्याङ्क मार्फत जान्छ वार्ड नम्बर 4 कुमारी ब्याङ्क मार्फत वार्ड नम्बर 5 नेपाल एसबीआई ब्याङ्क मार्फत जान्छ त्यसै गरी हाम्रो तलतिर चाहिँ वार्ड नम्बर 6 र 7 पुरानो सेन्चुरी अहिले चाहिँ पर्बु ब्याङ्क मार्फत गइरहेको छ त्यसै गरी 8 र 9 नम्बर वडाको चाहिँ नेपाल राष्ट्रिय वाणिज्य ब्याङ्क मार्फत नै गइरहेको छ।
1: तल्लो क्षेत्रमा चाहिँ बैङ्कहरूले चाहिँ भत्ता वितरणमा अलिकति सहजीकरण पनि गर्ने गरे छन्?
3: सहजीकरण नै छ उसरी अब टिकापुरमा अहिले तल 2 ब्याङ्क थिए त्यही भएर हामीले 2 ब्याङ्कलाई 2-2 चाहिँ विभाजन गरेर दिएपछि किनभने सजिलो होला एकै वडामा चाहिँ धेरै गर्यो भने अब धेरै हुन्छ नि त तपाईँको भिडभाड हुन्छ त्यही भएर पनि अब 2 ब्याङ्कलाई बाँडिदियो भने केही सजिलो हुन्छ भनेर 2 ब्याङ्कको व्यवस्था गरेको छ। अब त्यहाँ ब्याङ्क नै 2 छ होइन 4 ब्याङ्क भइदियो भने हामी एक एक वडाको दिन्थ्यौँ सजिलो झन् सजिलोको लागि अब 2 ब्याङ्क हुनुहुन्छ उहाँहरूले अहिलेसम्म सहजै भनौँ न जे सेवा दिइराख्नु भएको छ।
1: जस्तो यो टिकापुरमा चाहिँ अलिकति समस्या हुन्छ होइन नेपाल ब्याङ्क र ग्लोबल आइएम ब्याङ्कमा अलिक भत्ता पाउने बेलामा लाभग्राहीको निकै ठुलो भिड हुन्छ होइन अनि यसमा चाहिँ कस्तो समस्या अलिकति अप्ठ्यारो के देखिराख्नु भएको छ?
3: 2 नम्बरको हिसाबमा अलि भनौँ न टिकापुर वार्ड नम्बर 1 त करिब करिब भनौँ न हाम्रो टिकापुर नगरपालिकाको आधा जनसङ्ख्या नै ओगटेको अब क्षेत्र हो त्यही भएर पनि हाम्रो आधा नै आदि नै लाभग्राहीहरू 1 नम्बरमै हुनुहुन्छ त्यही भएर पनि अब नजाँदा नजाँदै पनि 1 नम्बर ग्लोबल ब्याङ्कमा भिड नै हुन्छ। त्यसपछिको दोस्रो ठुलो अडा भनेको तपाईँको 2 नम्बर हो 2 नम्बरमा फेरि नेपाल ब्याङ्कमा ग्राहकहरू पनि धेरै हुन्छ उहाँहरूको होइन अब हाम्रो लाभग्राहीहरू पनि एक हिसाबले अरू वडाको भन्दा धेरै नै छ 2 नम्बरमा त्यही भएर पनि अलिक समस्या हुन्छ। अब कतिपय के छ भने अझै पनि ट्रेन एकजनाले भत्ता झिक्यो भने हाम्रो चाहिँ सबै चाहिँ हरहर चाहिँ गएर चाहिँ त्यो निकाल्ने जानुपर्ने एउटा त्यो पहिल्यैदेखिको नै कन्सेप्ट भनौँ न त्यो भएर पनि भएको छ तर खातामा गएको पैसा कोही पनि जान्न जतिखेर जुनसुकै ठाउँबाट झिक्दा पनि हुन्छ भनौँ न जस्तै नेपाल ब्याङ्क लिमिटेडको शाखा तपाईँ धनगढी छ लङ्की छ राजापुर छ जताततै गएको बेला त्यहीँ झिक्दा पनि केही फरक पर्दैन उहाँको खातामा चाहिँ भएको पैसा कोही पनि जान्न खातामै हुन्छ त्यही भएर आफ्नो पाइक पर्ने समयमा झिक्दै अब यस्तो भिडभाड नहुनुपर्ने हो त्यही पनि अब हाम्रो 1 नम्बरको हकमा त अब लाभग्राह नै धेरै छ होइन त्यो भएर पनि अलिकति समस्यै हुन्छ।
1: यो खातामा गएको भत्ता झिक्ने कुरा के उहाँहरूले चाहिँ के कति समयसम्म चाहिँ नझिक्दा पनि केही हुँदैन अथवा चाहिँ उहाँहरूको खाता एक्टिभ भएन भने के हुन्छ त्यस्तो केही छ
3: भन्दाखेरि अब त्यो डोरमेट हुनु भएन अब डोरमेट हुनुलाई अब पर तपाईँको कम्तीमा पनि 1 वर्षमा एकचोटि ट्रान्जेक्सन गर्यो भने पुग्छ जस्तो लाग्छ ब्याङ्कमा पनि
1: लाभग्राही आत्तिएर खातामा गइसकेको पैसा आवश्यक भएको बेला झिके हुन्छ
3: तर अब एकपटक झिके पनि केही फरक परेन उहाँहरूको पैसा कहीँ जाँदैन किनभने डोरमेट नहुँदासम्म त अब खाता बन्द हुँदैन नि त बन्द नभए भएपछि मात्रै हामीले चाहिँ त्यो डोरमेटको चाहिँ विवरण माग्ने हो।
1: अनि यो अहिले चाहिँ अहिले पनि समय सुरक्षा भत्ता नवीकरण गरिराख्नु भएको छ नि त वडाहरूले होइन यहाँहरूले गाउँ गाउँमा शिविर त सम्पन्न गर्नुभयो तर वडा वडाबाट त भइरहेको छ यो भत्ता नवीकरण गर्दाखेरि चाहिँ लाभग्राहीले के कागजात ल्याउनु पर्छ? अहिले पनि मैले केही जना देखेको थिएँ
3: आफ्नो भनौँ लाभग्राहीले ल्याउनु पर्ने कागजात हामीले सुरुमा पनि सूचनामा पनि भनिसकेका छौँ। जुन सामाजिक कुन भत्ता पाउन योग्य हुनुहुन्छ त्यो सम्बन्धी कागजातहरू ल्याउनु पर्छ। जस्तै भनौँ न ज्येष्ठ नागरिक अन्यमा हुनुहुन्छ भने उहाँको चाहिँ थाई ठेगाना टिकापुर भएको, यदि बाहिरको थाई ठेगाना छ भने बसाइसराई हुने नै भयो होइन, त्यसै गरी तपाईँको उहाँको नागरिकताको प्रमाणपत्र र अनि राष्ट्रिय परिचय पत्र र भत्ता खाने कार्ड ल्यायो भने सजिलै नवीकरण हुन्छ। त्यसै गरी राष्ट्रिय परिचय पत्रमा फोटो आउँछ, अहिले हामीलाई त्यस्तो फोटोमा समस्या छैन। पहिले चाहिँ हामीले मोबाइलबाट फोटो खिचेर अथवा कम्प्युटरमा राखेर भनौँ न क्यामेरा राखेर पनि खिच्यौँ, हामीले अध्यावधि गर्यौँ, अहिले त्यसले पनि हामीलाई सजिलो गर्यो। अहिले चाहिँ राष्ट्रिय परिचय पत्र झन् सजिलो, तपाईँको राष्ट्रिय परिचय पत्र खुल्ने बित्तिकै हामीले त्यहीँबाट फोटो इम्पोर्ट गर्यो भने सबै डाटाहरू सर आउने गर्छ, त्यस्तो गाह्रो छैन अहिले।
1: अनि लाभग्राहीको नाम चाहिँ कहिले काहीँ सूचीबाट हट्ने अथवा चाहिँ भत्ता रोकिने अवस्था पनि हुन्छ नि, त्यो चाहिँ कस्तो बेला हुन्छ?
3: त्यस्तो हुँदैन, रिन्यु नवीकरण गर्नु भएन भने स्वतः आउँदैन, अन्य अन्य हकमा केही पनि हुँदैन, त्यस्तो हुँदैन।
1: कतिपय अवस्थामा चाहिँ मृत्यु भएका वा बसाइसराई गरेका व्यक्तिको नाममा चाहिँ पहिला पहिला के अब यही व्यवस्थित नहुँदा अथवा चाहिँ डिजिटाइजेसन नहुँदाखेरि चाहिँ समस्या हुन्थ्यो, अब अहिले चाहिँ यहाँले जुन डिजिटाइजेसन गर्नुभएको छ, जस्तो यो बायोमेट्रिक गर्नुभएको छ, यसले चाहिँ के सजिलो बनाएको?
3: स्वयं उपस्थित भएर नै उहाँहरूले नवीकरण गर्नुभएको, त्यो भएर उहाँ चाहिँ हाम्रो प्रत्यक्ष सम्पर्कमा आएरै नवीकरण गर्नुभएको छ, त्यो भएर हामीलाई त्यति समस्या चाहिँ हुँदैन होइन। अब

0: कहिले काहीँ लगत कट्टा गर्न अब छुटाउँछ, त्यस्तो अवस्थामा पनि हामी मृत्यु दर्ताको विवरण हेरेर अनि उहाँहरूको ठ्याक्कै अब मेल खान्छ नि त, तपाईँको राष्ट्रिय भत्ता खाने लाभग्राहीको परिचय पत्रै युज गरेर हामीले मृत्यु दर्ता गर्न लगाउँछौँ। त्यही भएर त्यो ठ्याक्कै मिल्यो भने हामीले यहाँबाट पनि लगत कट्टा गरिदिन्छौँ, किनभने हाम्रो त परमार्थ हुन्छ मृत्यु दर्ताको, त्यो भएर हामीले यहाँबाट पनि गरिदिन्छौँ धेरै जस्तोको। अहिले त्यति समस्या छैन, समयमै लगत कट्टा गर्यो भने जुन मितिसम्म उहाँको मृत्यु भएको छ त्यो मितिसम्म ठ्याक्कै जान्छ, अरू बाँकी पैसा जान्छ,
1: सिस्टमले नै गरिहाल्छ,
0: सिस्टमले अटोमेटिक गर्छ अपडेट।
1: तर अहिले पनि बैंकबाटै भत्ता वितरण प्रक्रिया थालिसक्नु भएको छ, त्यो थाल्दा पनि कतिपय चाहिँ ज्येष्ठ नागरिकहरू अशक्त हुनुहुन्छ अनि अपाङ्गता भएकाहरू जो चाहिँ हिँडुलै गर्न नसक्ने व्यक्तिहरू हुनुहुन्छ नि, उहाँहरूलाई चाहिँ बैंकसम्म पुग्न नै कठिन हुन्छ नि, उहाँहरूका लागि के व्यवस्था छ?
0: उहाँहरूका लागि जस्तै हाम्रो अहिले एक नम्बर वडाबाट पनि हाम्रो शुरूआत भइसकेको छ, यदि त्यस्तो लाभग्राहीहरू हुनुहुन्छ भने लाभग्राहीहरूको विवरण चाहिँ हामीले हाम्रो सम्बन्धित वडामा दिने अनि उहाँहरूले चाहिँ कलेक्सन गरेर ब्याङ्कलाई भनिदिनुहुन्छ, ब्याङ्कले सम्बन्धित ठाउँमा गएर भुक्तानी गर्ने व्यवस्था गरेको छ अहिले एक नम्बरले, है एक नम्बर शुरूआत गरेका छौँ हामीले। त्यो गर्न पनि आवश्यक छ, एक हिसाबले त्यो राम्रो पनि हो। अनि जसरी पहिले कस्तो थियो भने ट्रेन फलानाको पैसा फलानालाई भुक्तानी दिनु, त्यो अब त्यो कोही पनि छैन, त्यस्तो गर्न पनि मिल्दैन, अर्काको पैसा खातामा दियो भन्न पनि मिल्दैन हामीले। त्यही भएर अब एकदम अति अशक्त तपाईँको रातो कार्ड पाउने अवस्थाको छ भने पनि संरक्षण कायम गरेर भुक्तानी लिने हो, अनि तपाईँको 90 वर्ष कटिसकेको छ भने पनि कुनै लाभग्राही 90 वर्षभन्दा माथि त हिँडुल गर्न सक्नुहुन्न नि त, 90 वर्षको छ भने पनि उहाँको संरक्षण कायम गरेर खातामै अपडेट गरेर उहाँहरूले भुक्तान लिने हो। त्यो भएर त्यति चाहिँ सजिलो बनाएको छ। त्योभन्दा बाहेकका लाभग्राहीहरूमा यदि त्यस्तो कन्डिसन छ भने ब्याङ्कसँग समन्वय गरेर त्यस्ता लाभग्राहीहरूको विवरण, ठेगाना, मोबाइल नम्बर सम्पर्क राखेर ओडामा, अनि उहाँहरूले चाहिँ ब्याङ्कसँग समन्वय गरेर ब्याङ्कले सम्बन्धित ठाउँमा गएर भुक्तानी दिने व्यवस्था अहिले एक नम्बरले पहल गरेका छ। बिस्तारै भनौँ न, अरू ब्याङ्कहरूमा पनि हामी समन्वय गर्दै जान्छौँ र उहाँहरूले पनि त्यही किसिमको सेवा दिन सक्नुहुन्छ।
1: केही नागरिकहरू उपचार तथा घरायसी कामको सिलसिलामा पनि भारत जाने, भारत बस्ने होइन, अनि कहिले काहीँ 5-6 महिनापछि फर्किने अभ्यास पनि छ नि, उहाँहरू त अहिले नवीकरण गर्न छुट्नु भएको हुनसक्छ, कहिले काहीँ छुट्नुहुन्छ, उहाँहरू चाहिँ छुटेको नागरिकहरूले चाहिँ नवीकरण अथवा चाहिँ भत्ता नियमित गर्नका लागि चाहिँ के गर्नुपर्छ?
0: उहाँहरू यदि यो नवीकरणमा छुट्नुभयो भनौँ न, नवीकरण छुट्नुभयो भन्दा पनि कार्तिक 1 गते भन्दा पछि हाम्रो सम्पर्कमा आउनुभयो भने जुन महिनामा उहाँ यहाँ हाम्रो यहाँ सम्पर्कमा आउनुहुन्छ त्यसको अर्को महिनादेखि उहाँको भत्ता लागू हुने गरी हामीले त्यसलाई अपडेट गरिदिन्छौँ।
1: भनेपछि कार्तिकमा नवीकरण गर्नुभयो भने मङ्सिरबाट उहाँले पाउनुहुन्छ,
0: अनि मङ्सिरमा हाम्रो सम्पर्कमा आउनु भने पुसबाट लागू हुन्छ।
1: पहिला चाहिँ हामी बिर्स्यौं, हामीले त ध्यानै भएन भनेर आउने ज्येष्ठ नागरिकहरू अहिले कतिको हुनुहुन्छ, आउनुहुन्छ कि आउनुहुन्न?
0: पहिलेको भन्दा धेरै सुधार भयो, त्यही भएर त विगतको वर्षहरू भन्दा यो वर्ष नवीकरणको संख्या पनि राम्रो भयो हाम्रो, नत्र धेरै ठूलो संख्यामा बाँकी हुनुहुन्थ्यो। अहिले भनौँ न कुल जम्मा 429 जना मात्रै हुनुहुन्छ अहिले बाँकी। अब यसमा त कतिपय इन्डिया अझै पनि समय पनि छ, किनभने दशैं ताका पनि दशैंलाई मध्यनजर गरेर आउने पनि हुनुहुन्छ, जसरी इन्डियामा हुने लाभग्राहीहरू होइन, त्यसै गरी अब कतिपय अब विदेशमा पनि हुनुहुन्छ होला, नेपालमा भएकोले त सम्बन्धित ठाउँमा गएर गर्नुहोस् भन्ने हाम्रो सम्पर्कमा आएकोलाई हामीले सूचना पनि प्रवाह गरेका छौँ, उहाँलाई त्यही हिसाबले भनौँ न जानकारी दिएका छौँ। अब यो 429 जना भनेको त वास्तवमा त्यति साह्रो होइन, किनभने हाम्रो इन्डिया जाने ट्रेन धेरै छ नि त यहाँ, त्यो भएर पनि सकेसम्म आउनुहुन्छ, अझै पनि गर्नुहुन्छ भन्ने हामीलाई आश छ।
1: जस्तो अहिले पहिला चाहिँ नवीकरण चाहिँ शिविरमा गर्नुहुन्थ्यो र नगरपालिकाको मुख्य कार्यालयबाट मात्रै हुन्थ्यो, यहाँहरूले चाहिँ अहिले चाहिँ ओडा ओडाबाट पनि भत्ता नवीकरण विभिन्न कामहरू गरिराख्नु भएको छ नि त, यसले चाहिँ ओडा कार्यालय र पालिका बीच कस्तो समन्वय भइरहेको छ, कस्तो सजिलो भइरहेको छ?
0: एकदम राम्रो प्रश्न गर्नुभयो यहाँले नै, यो हामीले पालिकाबाट मात्रै भन्दा पनि विगतका वर्षहरूदेखि नै सम्बन्धित ओडाले पनि गर्छ, अनि हाम्रो सम्पर्क कसै पनि कुनै पनि हामीले लाभग्राहीलाई फर्काउँदैनौ, जुन ठाउँमा सम्पर्क गर्नुहुन्छ, जस्तै 1 नम्बर ओडाको पनि कहिले काहीँ 9 नम्बरमा सम्पर्क गर्नु होला, 9 नम्बरको लाभग्राही पनि कतिपय अवस्थामा 1 नम्बर बस्नुहुन्छ, भनेपछि हामीले जुनसुकै ठाउँमा आए पनि हामीले चाहिँ त्यसलाई फर्काएका छैनौँ, गरिरहेछौँ।
1: जस्तो आगामी दिनमा अझ सेवा सहज र पारदर्शी बनाउन चाहिँ के योजना बनाउनु भएको छ?
0: हो त्यस्तो अब हामीले चाहिँ त्यस्तो खाले योजना भन्दा पनि हामीले चाहिँ यो राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग भयो, सामाजिक सुरक्षाको निर्देशन बमोजिम जे जे नयाँ कुरोहरू आउँछ त्यही अनुसार अपडेट गर्दै लैजान्छौँ,
1: व्यवस्थित गराउने काममा लागिराख्नु भएको?
0: हजुर हजुर, एकदम लागिराखेको छ।
1: अनि तपाईँहरू कर्मचारीले भोगेको चुनौती चाहिँ के छन्?
0: अब चुनौती भन्नुपर्दा अब खासै अब सबभन्दा त हामीले यो राष्ट्रिय परिचय पत्र नै अझै पनि भनौँ न विगतमा बनाए, राष्ट्रिय परिचय पत्रको प्रमाण पत्र पनि छ, अझै नम्बर पनि छ, तर चाहिँ उहाँको चाहिँ सक्रिय भएको छैन, त्यस्तो भएकोमा चाहिँ उहाँहरूलाई एकदम बुढो हुनुहुन्छ भन्नु पनि गाह्रो लाग्ने, फेरि चाहिँ तपाईँ राष्ट्रिय परिचय पत्र नबनाइकन फेरि उहाँको उमेर पनि पुगेन, कि त 90 वर्ष पुग्नु पर्यो, 90 वर्ष भन्दा मुनि हुनुहुन्छ, त्यस्तो अवस्थामा फेरि जाउनुहोस् बनाउनुहोस् भन्दाखेरि अलिकति हामीलाई पनि अथवा मानवीय दृष्टिकोणले अलिकति ऊ लाग्ने, अप्ठ्यारो लाग्ने, अनि तर चाहिँ हामी अब उहाँहरूलाई सम्झाइ बुझाइ जे होस् राम्ररी भनौँ, उहाँहरूलाई अनुरोध गरेर यसरी गर्नु, तपाईँहरूको अब यो वर्षबाट त ब्याङ्कमा पनि खाताहरू अपडेटको लागि पनि मागिसकेका छ नेपाल सरकारले होइन, त्यो भएर पनि तपाईँहरूले एकचोटि गर्नै पर्छ, एकचोटि

0: भोक्ताहरू पनि यो चाहिँ सक्रिय गराएर ल्याउनुहोस् चाहिँ भन्छौँ।
1: यो सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी अथवा चाहिँ योसँग सम्बन्धित रहेर कुनै गुनासो त्यस्तो आउँछ, कुनै अप्ठ्यारो जटिलताहरू?
0: त्यस्तो जटिलताहरू त खासै आएको छैन। हामीले चाहिँ अब हाम्रो जति लाभग्राहीहरू हुनुहुन्छ 100% नै सक्सेस हुन्छ। ईएफटी भनौँ न, ईएफटी सक्सेस 100% सक्सेस भयो भने हामीलाई त्यसमा कुनै समस्या हुँदैन।
1: समयमै सामाजिक सुरक्षा भत्ता पाउनका लागि अथवा चाहिँ यो जस्तो अब सामाजिक सुरक्षा भत्ता भनेको त राज्यले नागरिकलाई दिने महत्वपूर्ण सामाजिक संरक्षण पनि हो नि त, होइन? यो सामाजिक संरक्षणमा जोडिनका लागि नागरिकले के कुरामा ध्यान दिन आवश्यक छ?
0: विशेष गरी अब यस्तो सामाजिक सुरक्षामा जोडिनका लागि हामीले हाम्रा दैनिक भनौँ न यो घटना दर्ताहरू हुनुहुन्छ, घटना दर्ता छ, घटना दर्ता हामीले समयमै गर्यौं भने यस्ता कुराहरूमा चाहिँ सहभागी हुन एकदम सजिलो हुन्छ। समयमै घटना दर्ता गर्यौं, अहिले हाम्रो घटना दर्ताकै दर्ता नम्बरकै आधारले सामाजिक सुरक्षा दर्ता छ, होइन? त्यो पनि सेम मिल्छ नि त। अब जस्तै अहिले जन्मिने बच्चाले यो जन्म दर्ता गरेको नम्बर छ, त्यो नम्बर भविष्यमा गएर 70 वर्ष पुग्नु हो भने त्यही नम्बरबाट उहाँको स्वत त्यो त्यही नम्बरबाट चाहिँ उहाँको भत्ता शुरूआत हुन्छ। 70 वर्ष पुगेपछि अथवा सामाजिक सुरक्षामा आबद्ध हुने चाहिँ पुगेपछि त्यहीबाट शुरूआत हुन्छ भने हामीले घटना दर्ता नै समयमै गर्न एकदम ध्यान दिनु पर्यो।
1: भनेपछि घटना हुने बित्तिकै घटना दर्ता गर्ने कुरामा सबै नागरिक जिम्मेवार
0: बन्नु पर्यो, सबैले त्यसमा उत्सुक भएर लाग्नु पर्यो, समयमै घटना दर्ता गर्नु पर्यो।
1: हुन्छ, समय दिनुभयो र जानकारीमूलक कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद। यहाँले पनि हाम्रो यो टिकापुर नगरपालिका सामाजिक सुरक्षा तथा यो पञ्जीकरण उपशाखाबाट हाम्रो शाखा मार्फत भएका भनौँ न सेवा भएका सेवा पूर्वहरूलाई जुन यो हाम्रो वडावासीहरू समक्ष राख्ने मौका दिनुभयो, यहाँको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: कार्यक्रममा अब सुनौ केही सन्देश तथा सूचनाहरू।
2: टिकापुर नगरपालिकाको अनुरोध, आफ्नो घर पसलबाट दैनिक रूपमा उत्पादन हुने सड्ने र नसड्ने फोहोरलाई अलग अलग राखी नगरपालिकाबाट फोहोर उठाउन आएको फोहोर वाहनलाई उपलब्ध गराई नगर सरसफाईमा सहयोग गरिदिनु हुन सबै नगरवासीहरूमा अनुरोध गरिन्छ। टिकापुर नगरपालिका कार्यालय टिकापुर कैलाली।
3: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
4: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
3: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
5: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध,
6: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
5: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
6: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
5: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
6: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
5: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
6: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
5: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौ।
6: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
5: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
6: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
5: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091560384, 091560 18 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848435383 मा जानकारी गराउन हुन अनुरोध छ।
6: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
1: सँगै कार्यक्रम हाम्रो टिकापुर आजलाई यति नै। कार्यक्रम सुनेर कुनै प्रतिक्रिया, सुझाव, सल्लाह भए सामुदायिक रेडियो टिकापुर एफएममा जानकारी गराउनुहोला। अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रम उत्पादनमा सघाउने सहकर्मी आकाश चौधरीलाई धन्यवाद दिँदै म दुर्गा देवकोटा पनि विदा हुन्छु। नमस्कार।

0: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जिकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चाक्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 98 48 42 91 74।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
5: मैले त एक पेटी चाउचाउ रु 600 किने।
4: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानु है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
5: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, सञ्चालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848404141।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: लक्ष्मी आभूषण भण्डारमा छड्की तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, खैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531695।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213। इमेल ocmctikapur@gmail.com।
5: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
6: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाऊ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
5: ए हो र, त्यसो भए जाऊ न, जाऊ सँगै जाऊ, तन्नै खाएर आउला।
6: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
5: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848519764।

0: कस्तो गनाएको, यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620-20300 हो, अर्को पनि छ 98-65-69-20-26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620-20300 र 98-56-92-0-26।
5: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
6: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पूर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
5: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 98-68-55-10-00।
7: पर्स हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98-12-69-25-52-97-39-40-350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463673 र 98164602004।
6: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
7: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
8: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
6: डेलिभरीका लागि
8: ड्रिंकिङ वाटर एक्वा शीतल
6: टिकापुर कैलाली।
9: सम्पर्क मोबाइल नम्बर 98017 10672।
10: स्वास्थ्यका लागि पानी

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।

यस संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। आउँदै गरेको बड़ा दशैं तथा शुभ दीपावली नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेरधनी शुभचिन्तक पत्रकार समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा दाजुभाइ दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै मिति 2083 साल कार्तिक 9 गते सोमबारका दिन टीकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभामा

0: तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
1: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
0: विवाह
1: तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
0: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
1: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
0: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
1: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
2: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98 66 27 27 99।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही असोज 17 गते तेस्रो शनिबारका दिन
0: गोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू अवसर तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखिरहेमा,
2: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मान्ने।

0: बस्ने भएमा,
1: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
1: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा
0: याद गर्नुहोस् है,
1: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
2: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार, साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल MBBS द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
0: स्थान चन्दीमय स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
3: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
4: किन टाढा जानु हो दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
3: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
4: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
3: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
4: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
3: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सञ्चालक राम बहादुर चन्द, सम्पर्क नम्बर 98-48-59-67-33 र 98-51-18-82-46।
2: पर्स हराएको सूचना, टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकलौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको ATM कार्ड र 1090 रुपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98-12-69-25-52-97-049-40-350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर FM खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
5: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638387।
2: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोश हुने,
4: घाँटी अररो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैँ झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: स्वास्थ्य कार्यालय कैलाली।
6: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
7: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
8: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
6: डेलिभरीका लागि
8: ड्रिंकिङ वाटर एक्वा शीतल
6: टिकापुर कैलाली,
9: सम्पर्क मोबाइल नम्बर 9807106772।
10: स्वास्थ्यका लागि पानी

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज इन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848569964।
2: चियाको होटल खोलौला यतै टिकापुर।
3: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर कैलाली।
0: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।

0: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
0: यही असोज 17 गते शनिबारको दिन
1: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोड्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला। डाक्टर आउने दिन यही असोज 17 गते शनिबार।
1: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली, सम्पर्क नम्बर 091-5602-67, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598। कामदार आवश्यकता सम्बन्धी सूचना।
0: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
1: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 98-541-00725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
2: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्चाना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
3: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
2: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
3: त्यसो भए आजै जाउँला नि।
2: ल, अरूलाई पनि भनौँ है।
3: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
4: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
3: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98-095-43-893।

0: जानकी गाउँपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
1: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
2: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
1: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
3: पर्स हराएको सूचना टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 9812625957940340350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
4: अब से प्रत्येक हफ्ता के शुक्रवार 10:15 से करीब 11 बजे तक
5: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम्स
0: यही असोज 17 गते शनिबारको दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाइ, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला। डाक्टर आउने दिन यही असोज 17 गते शनिबार।
1: सम्पर्क रिमाल मेडिकल हल टीकापुर कैलाली, सम्पर्क नम्बर 091-5602-67, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
2: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाइसराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौ। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: आई बुढल्ला सुन्ठो कि नै वानन्दे ग्वाज आगिली न अब समय एक ठो घर गहना नै हो बनाइना हुने न पट्टा नि पैना त
1: अधि गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ
0: तुहार बाटस तरह तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाका आन्छे कि कत्रा सुघर बनाकन ल बाटी
1: ए ले ले ठिके बा चल हाली भात वट खाई आऊ जाइका हुँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनाब
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864141208 ओ 9846239261
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: यही असोज 17 गते तेस्रो शनिबारका दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला
2: लामो समयसम्म टाउको दुख्ने बढी रिसाउने झिझो मान्ने बरबराउने अमिलो व्यवहार गर्ने कामकाजमा मन लगाउने एक्लै बसेर टुलाउने भोक नलाग्ने निन्द्रा नलाग्ने दुब्लाउँदै जाने धेरै रक्सी खाने लागू पदार्थ सेवन गर्ने
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी छारे रोग मिर्गी र बेला बेलामा बेहोस हुने समस्या नकारात्मक सोचाइ आउने यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला
3: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजे बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ याद गर्नुहोस् आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ सम्पर्क फोन नम्बर 9868080008 र 9825637772
6: कामदार आवश्यकता सम्बन्धी सूचना
7: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला
6: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक आवश्यक संख्या पुरुष एकजना महिला एकजना तथा अन्य एकजना सम्पर्क फोन नम्बर 9851400725 इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
2: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। आउँदै गरेको बडा दशैं तथा शुभ दीपावली नेपाल सम्वत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेरधनी शुभचिन्तक पत्रकार समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा दाजुभाइ दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै मिति 2083 साल कार्तिक 9 गते सोमबारका दिन टीकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभामा सम्पूर्ण शेरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ। साधारण सभा हुने स्थान टीकापुर उद्योग वाणिज्य संघको सभाहालमा समय बिहान 10 बजेदेखि। जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टीकापुर कैलाली। थप जानकारीको लागि सम्पर्क नम्बर 091-560-641 र 98-432-86-713।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाइहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाइ हुने चान्स एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू भयो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला मुखले, त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नुपर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
4: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। कैलाशेश्वर सामुदायिक वनमा भएको घोटाला विरूद्धको संघर्ष समितिले उपभोक्ता भेला, वर्तमान कार्य समितिलाई राजीनामा दिन उपभोक्ताको माग। टीकापुरमा 8,735 लाभगराईको सामाजिक सुरक्षा भत्ता नवीकरण, 429 लाभगराई नवीकरण हुन बाँकी। गेटामा एमबीबीएस सञ्चालन अघि पूर्वाधार र जनशक्तिको अवस्था सार्वजनिक गर्न सांसद चन्दको आग्रह। बजाङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, 2 जना घाइते। र कैलालीमा विद्यालयमै जातीय विभेद गरेको आरोपमा 3 शिक्षक पक्राउ। खोज खबर अब विस्तारमा। कैलाशेश्वर सामुदायिक वनमा भएको घोटाला विरूद्धको संघर्ष समितिले उपभोक्ता भेला गरेको छ। आज भएको उपभोक्ता भेलामा उपस्थितहरूले 2082 माघ 12 शुरू भएको वनको सभाको बन्द सत्रमा उपभोक्ताले राखेका प्रश्नको जवाब नदी भागेको कार्य समिति अवैधानिक भइसकेकाले नयाँ कार्य समिति चयन गर्नुपर्ने सुझाव दिएका छन्। खड़गबहादुर शाह नेतृत्वको 21 सदस्यीय कार्य समितिमा 11 जनाले छाड़ेकाले कार्य समितिको अर्थ नरहेको बताएका छन्। 1,60,00,000 बजेट भएको वनमा 2,00,000 मात्रै खातामा रहने गरी गरिएको खर्च र खर्चका बिल भरपाईहरू नक्कली भएको उपभोक्ताको आवाज उठेपछि वनका कागजातहरू अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्ययन गरिरहेको छ। वनका पदाधिकारीको गलत रवैयाका विरूद्ध संघर्षमा उत्रिएका युवाहरूलाई भदौ मसान्तमा सभा गरी विदा हुने भाका गरे पनि त्यसलाई सारेर असोज 9 गते पुर्याइएको छ। असोज 9 गते पनि सभा नगरी असोज 25 गते घटस्थापनाका दिन सभा बोलाएपछि संघर्ष समितिले बिहिबार भेला बोलाएको हो। संघर्ष समितिका संयोजक रमेश खनालको अध्यक्षतामा भएको भेलामा जानकी गाउँपालिकाका उपाध्यक्ष लालमती कठेरिया, वडा नम्बर 1 का वडा अध्यक्ष सुरेश कुमार चौधरी, वडा नम्बर 3 का वडा अध्यक्ष सुरेश चौधरी, वडा नम्बर 6 का वडा अध्यक्ष इन्द्र चौधरी, सब डिभिजन वन कार्यालय टीकापुरका प्रमुख दिलीप कुमार यादव लगायतले वनको नेतृत्व र समस्याका बारेमा धारणा राख्नुभएको थियो। धनराम चौधरीले सञ्चालन गर्नुभएको कार्यक्रममा वनका पूर्व अध्यक्ष रेशमलाल चौधरी, रानी जमरा मूलकुला समितिका उपाध्यक्ष जनकराज चौधरी, जमरा कुलाका अध्यक्ष मानबहादुर चौधरी, उपभोक्ताहरू भीमबहादुर साउद, हेमा चौधरी, सूर्यबहादुर रेग्मी लगायतले बोल्नुभएको थियो। कार्यक्रममा स्वागत तरल बहादुर शाहले गर्नुभएको छ। वनका अध्यक्ष खड़ग बहादुर शाहले आफूबाट गल्ती कमजोरी भए क्षमा माग्दै असोज 25 गतेको सभामा आइदिन अनुरोध गर्नुभयो।
1: हामीले सुरक्षा समितिलाई र सब डिभिजनसँग हामीले सहकार्य नगरेर हामीले जो सिधै नै यो के अरे गऱ्यौँ हामीले के अरे घोषणा गऱ्यौँ के अरे हो यसको लागि म धेरै धेरै सेवा प्रार्थी छौँ। अब के भने हामीले सारा सभा त तोक्यो, अब यसलाई मान्ने कि सारा सभालाई मान्ने, अब यसलाई के गर्ने हो हामी, अब हामीले 25 गते सारा सभा भनेर तोकिसकेका छौँ, अब मान्ने त कसलाई दिउँ त, अब म चाहिँ अध्यक्ष म आजलाई मान्छु कि उसलाई मान्ने।
0: यस सम्बन्धी थप खबर गीता चौधरीबाट।
2: भेलामा आएका विभिन्न ओडाका बर्घर तथा उपभोक्ताले सामुदायिक वनको निकासका लागि सुझाव दिएका छन्। नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले सबै उपभोक्तालाई वन संरक्षणका लागि लाग्न अनुरोध गर्दै वन संरक्षणका नाममा राजनीति नगर्न आग्रह गर्नुभयो।
3: राजनीतिक कार्यक्रममा डोल्पा मुगुमा गए, पुरा हिमालको त्यो कोचतिर गए, हिउँ सिद्धिसकेको छ, लगभग हिउँ सिद्धिसकेको रहेछ, त्यसकारणले पर्यावरण बचाउनका निमित्त हाम्रा नागरिक बचाउनका निमित्त हाम्रो गाउँको खोला नाला बचाउनका निमित्त र यो सम्पूर्ण सम्पदा जोगाउनको निमित्त सामुदायिक वन आवश्यक छ र यसलाई अगाडि बढाउनु होला। यहाँ पनि धेरै ठूलो प्रतिस्पर्धा हुन्छ, कहिलेकाहीँ आज भोलि त राजनीतिक प्रतिस्पर्धा हुन्छ भन्छन्, त्यसो नगर्नु होला। गाउँमा कांग्रेस पसाएर, गाउँमा एमाले पसाएर, गाउँमा माओवादी पसाएर, गाउँमा नागरिक उन्मुक्ति पार्टी पसाएर केही हुँदैन। गाउँमा तपाईँ हामी दाजुभाइ एक हौ, तपाईँ हामी बुबा आमा दाजुभाइ सबै एक हुनुपर्छ, एक भएर वन जोगाउनु पर्छ। कम्तीमा हाम्रो मरण खटन, कम्तीमा हाम्रो जन्मोत्सव, कम्तीमा वन जोगाउनका निमित्त सामूहिक कार्यका निमित्त हामी राजनैतिक रूपमा विभक्त नहौ।
2: जानकी गाउँपालिका वडा नम्बर 3 का निवर्तमान वडा अध्यक्ष प्रदीप कुमार शाहले वनको कार्य समितिलाई समय दिएकाले के कति कारणले मिलाउन नसकेको बताउँदै उपभोक्ता नै सर्वे सर्वा भएकाले उपभोक्ताको निर्णय अन्तिम हुने बताउनुभयो।
4: विगतदेखि वर्तमानसम्म हामी पर्खिँदा पर्खिँदा अब होला, दुई महिनामा होला, तीन महिनामा होला, मिलाउनु पर्ने बिल पनि मिलाउने समय उहाँहरूले पाउनु भएको हो। नौ महिनासम्म पनि बिल नमिल्ने र साधारणसँग फेस गर्न नसक्ने र खुला मैदानमा उपस्थित हुन नचाहने कार्य समितिका केही पदाधिकारी साथीहरू कता लुक्नु भएको छ, उहाँहरूको आज अनुहार हेर्न लायकको हुन्थ्यो, उहाँहरू आउनु भएको छैन। आफूले गरेका कमी कमजोरीहरू सहर्ष स्वीकार गर्नु मानवीय जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष हुन्छ। यत्रो उपस्थित उपभोक्ता जनसमुदायहरूको एकल माग मात्र के छ भने नयाँ कार्य समिति चयन गर्ने र विधिवत रूपमा यस सामुदायिक वनलाई अगाडि लैजाने भन्ने कुरा छ। बहुसंख्यक उपभोक्ताहरूले गरेको निर्णय सर्वे सर्वा हो, निर्णय उपभोक्ताको निर्णय नै सर्वमान्य हुन्छ।
2: सामुदायिक वनको निकासका लागि उपभोक्ताका माग अनुसार काम हुनुपर्ने र समस्याको निकास छिटो निकाल्नुपर्ने दुर्गौलीका बर्गर राजेश कठायत बताउनुहुन्छ।
5: हामीलाई यहाँ उपभोक्ता समिति हामी उपभोक्ताहरूलाई यहाँ बोलाइएको छ भने उपभोक्ताको अनुसार यहाँ काम हुनु पर्यो, उपभोक्ताको अनुसार तपाईँको यो साधारण सभा सम्पन्न हुनु पर्यो। हामी यहाँबाट गइसक्यो भने आज हुँदैन, भोलि हुँदैन, त्यो हुँदैन, आज हामी आइसकेका छौँ, आज हुनु पर्यो। हामी यहाँ साधारण सभा बस्छौँ र आज हुनुपर्छ र हामीलाई भोलि चाहिँदैन, आज हुन्छ, आज निष्कर्ष हामीलाई चाहियो, चाहिँदैन भने यहाँ तपाईँहरूको पुरानो समिति चल्नेवाला छैन। आज नयाँ मान्छे चाहिन्छ, नयाँ उपभोक्ता समिति गठन हुनु पर्यो, यहाँ नयाँ मान्छे आउनु पर्यो।
2: उपभोक्ता तुलबहादुर शाह वनमा गस्तीका नाममा धेरै खर्च भएको बताउँदै नयाँ समिति बनाउनु पर्ने माग गर्नुभयो।
6: यहाँ विभिन्न खर्च थियौँ, नौ महिनाको खै त गस्तीका नाममा 8-10 लाख खर्च छ, यहाँ खै त नौ महिनामा गस्ती गरेको, हाम्रो पैसा त जोगायो नि हामीले, खै त अहिले गस्ती गरेको हामीले वन जोगाएको, गस्तीको नाममा भत्ता सामुदायिक वन त्यसै लागि बनाएको हाम्रो पुर्खाहरूले। अहिले 21 जनाको कार्य समिति 10 जनाले निर्णय गरे उपभोक्ता मान्नुहुन्छ, यो हुन्छ कहिले? यो के का लागि भने यो अरूभन्दा आज एउटा नयाँ कमिटी गठन गरौं, त्यो भन्दा अरू विकल्प छैन।
2: धर्मापुरका बर्गर गुरूप्रसाद चौधरीले वनमा देखिएको विवाद समाधानका लागि पुरानो कार्य समितिलाई हटाएर नयाँ समिति बनाउनु पर्ने आफ्नो गाउँको माग रहेको बताउनुभयो।
7: हाम्रो गाउँको निर्णय पुरानो समितिले फाल्ने, नयाँ समिति गठन गर्ने त्यो निर्णय छ।
2: भगतपुरका बर्गर दिनेश चौधरीले उपभोक्ताहरू लामो समय विवाद समाधानको पर्खाईमा बसेकाले वर्तमान कार्य समितिले इज्जतका साथ विदा लिनुपर्ने र नयाँ समिति गठन हुनुपर्ने सुझाव दिनुभयो।
8: या उपभोक्ताले दिने या हाम्रो कुरा उपभोक्ताको अध्यक्षहरूको चाहिँ उपभोक्ताको वर्गहरूले दिएको चाहिने तपाईँहरूले मान्ने, त्यसमा चाहिँ प्रश्न हुनुहोस् पहिले। यदि त्यो प्रश्न हो भने अहिलेको वर्तमान कार्य समिति विघटन भएको यही चाहिने अध्यक्षजी जो अहिले निवर्तमान हुनुहुन्छ, आजको मितिबाट मैले विघटन गरेको घोषणा गर्छु भनेर उहाँले बा इज्जत चाहिने विदाई लिनुपर्छ।
2: धर्मापुर कटानका बर्गर गगनसिन भुरले गाउँ गाउँबाट उपभोक्ता भेला गराएकाले यही भेलाले समाधानको उपायको खोजी गर्नुपर्ने बताउनुभयो। जगतपुरका बर्गर जितबहादुर शाहले वनको अध्यक्ष भएर आइसकेपछि मनपरी गर्न नमिल्ने बताउनुभयो। उपभोक्ता राजेश चौधरीले पुरानो समितिले राजीनामा दिनुपर्ने र नयाँ समिति गठन गर्नुपर्ने माग गर्नुभयो। उपभोक्ता तर्कराज देवकोटाले अहिले चाडपर्वको समय आइरहेकाले छिटो समस्या समाधान गर्नुपर्ने बताउनुभयो।
0: खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
9: त्यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
10: तर एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छ, दिदी छ, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ, अनि पो संसारको मजा लिन पाइन्छ।
9: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
10: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्के काम गर्न थाले अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होला उनीहरूको लागि पनि सोच्दैछु म।
9: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकेछ यार, अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
11: हेलो बहिनी, कता हो, तिमीलाई थाहा छ कि नै, सिजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ, तिमीले कतिमा किन्यौ?
12: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
11: 600 रुपियाँ किन हाल्नु पर्यो, 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउँछौ र 35 को चाउँछौ रु 25 सय रुपियाँमा आउँदैछ नि त्यो पनि हरिलाल किराना पसलमै छ फेरि 500-600 रुपियाँ वाइवाईमै किन हाल्ने 460मा मामा चाउँछौ हरिलाल किराना पसलमै पाइन्छ त्यो पनि वाइवाई सिजी कम्पनीको र रिचार्ज कार्ड पनि पाइन्छ भुलेर पनि अरू ठाउँमा नजानुस् है होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ आधिकारिक विक्रेता
12: हरिलाल किराना पसल ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली संचालक प्रदीप बहादुर विष्ट सम्पर्क नम्बर 98 48 40 22 41
13: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ ससानो कुरामा तनाव हुने बारम्बार मनमा एउटै कुरा खेलिरहने कुलटमा लाग्ने छटपटी हुने मुटु धेरै ढुकढुक हुने जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 17 गते 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला टिकापुर अस्पताल टिकापुर कैलाली
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ अब बाँकी खबर सामाजिक सुरक्षा भत्ता सरकारले नागरिकलाई दिने महत्वपूर्ण सामाजिक संरक्षण हो देशभरिका पालिकाहरूले असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता पाउने लाभ गराएको विवरण नवीकरण गरिरहेका छन् टिकापुरमा अहिलेसम्म 8,735 लाभग्राहीले नवीकरण गरेका छन् 429 लाभग्राही नवीकरण हुन बाँकी छन् चालू आर्थिक वर्षमा 256 जना नयाँ लाभग्राही थपिएका छन् यसै विषयमा सामाजिक सुरक्षा तथा पंजीकरण उपशाखा प्रमुख चेत बहादुर बोहरासँग कुराकानी गरेकी छु
14: अभियानको रूपमा हामीले 2083 साउन 5 गतेबाट 2 दिन नयाँ नेपाल टिकापुर आधारभूत विद्यालयमा 2 दिन नवदुर्गा आधारभूत विद्यालयमा 2 दिन सरस्वती मावि वनगाउँमा 2 दिन ज्योतिनगरमा 2 दिन कर्णाली माविमा पनि 2 दिन गरी हामीले वार्ड नम्बर 1 मा गर्यौं भने त्यसै गरी 5 दिन टोल टोलमा भनौँ न सबै ठाउँ ठाउँमा गएर हामीले नवीकरण गर्ने काम सम्पन्न गर्यौं वार्ड नम्बर 2 मा चाहिँ हामीले 5 दिन बसेर टोलीमै गएर काम गर्यौं वार्ड नम्बर 3 मा 3 दिन गएर काम गर्यौं वार्ड नम्बर 4 मा पनि 3 दिन वार्ड नम्बर 5 मा पनि 3 दिन वार्ड नम्बर 6 मा पनि 3 दिन वार्ड नम्बर 7 मा 3 दिन वार्ड नम्बर 8 मा पनि हामीले 3 दिन वार्ड नम्बर 9 मा 2 दिन गरी जम्मा भदौको 12 गतेसम्म निरन्तर रूपमा हामीले फिल्डमै खटेर काम गर्यौं
0: नवीकरणको तथ्याङ्क हेर्दाखेरि के छ
14: नवीकरणको तथ्याङ्क हेर्दा विगतका वर्षहरू भन्दा यो वर्ष धेरै राम्रो भएको छ अहिलेसम्म भनौँ न तत्काल अहिलेसम्म वार्ड नम्बर 1 मा चाहिँ जम्मा 3,870 जनाको नवीकरण गर्नुपर्ने थियो भने 3,657 जनाको चाहिँ नवीकरण भइसकेको छ त्यसै गरी 213 जना बाँकी हुनुहुन्छ वार्ड नम्बर 2 मा 1,1134 जना हुनुहुन्थ्यो भने 1,079 जनाको चाहिँ अहिलेको मितिसम्म नवीकरण भइसकेको छ 55 जनाको अहिलेसम्म अब सम्पर्कमा आउनु भएको छैन त्यसै गरी वार्ड नम्बर 3 मा चाहिँ 606 जना हुनुहुन्थ्यो भने 5,575 जनाको चाहिँ नवीकरण भइसकेको छ 31 जना चाहिँ बाँकी हुनुहुन्छ त्यसै गरी वार्ड नम्बर 4 मा 463 जना हुनुहुन्थ्यो 448 जनाको चाहिँ भइसकेको छ 15 जना बाँकी हुनुहुन्छ त्यसै गरी वार्ड नम्बर 5 मा 676 जना हुनुहुन्थ्यो 556 जनाको चाहिँ भइसकेको छ नवीकरण 20 जनाको बाँकी छ त्यसै गरी वार्ड नम्बर 6 मा 565 जना हुनुहुन्थ्यो 549 जनाको भइसकेको छ र 16 जनाको भएको छैन त्यसै गरी वार्ड नम्बर 7 मा 646 जना हुनुहुन्थ्यो भने 613 जनाको चाहिँ नवीकरण भइसकेको छ 33 जना बाँकी छ त्यसै गरी वार्ड नम्बर 8 मा 828 जना हुनुहुन्थ्यो 788 जनाको चाहिँ नवीकरण भइसकेको छ 40 जनाको चाहिँ बाँकी छ त्यसै गरी वार्ड नम्बर 9 मा 376 जना चाहिँ जम्मा लाभग्राही हुनुहुन्थ्यो भने 370 जनाको चाहिँ नवीकरण भइसकेको छ 6 जनाको मात्रै बाँकी छ यसरी सरसरी हेर्दा कुल चाहिँ हाम्रो 9,164 जनाको नवीकरण गर्नुपर्ने थियो जम्मा 8,735 जनाको भइसकेको छ 429 जना बाँकी हुनुहुन्छ अझै पनि लास्ट असोज मसान्तसम्म उहाँहरूको चाहिँ नवीकरण गर्ने दिन अझै पनि बाँकी छ अझै पनि सम्पर्कमा आउनुहुन्छ भन्ने हामीलाई पूर्ण विश्वास छ त्यसै गरी हाल चाहिँ भनौँ न नयाँ लाभग्राही 256 जना नयाँ दर्ता भइसक्नु भएको छ त्यो भन्ने कस्तो सामाजिक सुरक्षा भत्ता पाउन योग्य व्यक्ति 70 वर्ष मात्रै भएन सामाजिक सुरक्षा योग्य भनेको जसै बालबालिका सबै एकल महिला अपाङ्गता भएका लोपोन्मुख यी सबै गरेर 256 जना अहिलेसम्म नयाँ दर्ता भइसक्नु भएको छ हुने क्रम पनि जारी छ भनौँ न हाम्रो अरू पालिकाको पहाडतिर चाहिँ हुनेहरूको पनि किनभने 1500 देखि 2000 सम्मको चाहिँ हामीले हेर्नु उहाँहरूको पनि गरिरहेछौँ आउँदो वर्षमा चाहिँ हामी त्यसको डाटा चाहिँ छुट्टै राख्छौँ
0: भनेपछि अहिले सरकारले चाहिँ जस्तै म टिकापुर नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ताको लाभ गराई हो काठमाडौँ बसेर पनि नवीकरण गर्न पाउने व्यवस्था गरेको छ
14: अस्थायी बसोबास पनि हुन सक्छ कोही उपचारको क्रममा पनि जानुभएको हुनसक्छ आफन्त पढाइको हिसाबले पनि छोराछोरीको उसको लागि पनि जानुभएको हुनसक्छ त्यस्तो अवस्थामा चाहिँ उहाँले हाम्रो नेपालभित्र जुनसुकै ठाउँमा भए पनि सम्बन्धित नजिक नजिकको वडामा गएर गर्न पाउने व्यवस्था छ।
0: यसले चाहिँ समय सुरक्षा भत्ता पाउने लाभकारीलाई सजिलो बनाएको छ,
14: विगतको भन्दा अहिले धेरै सजिलो नै बनाएको छ। राष्ट्रिय परिचय पत्रमा मात्रै अलिकति समस्या छ, होइन, तत्काल बनाएको चाहिँ अब एप्रुभ भएर आउँदैन, एप्रुभ नभयो भने बाहिरको लाभकारीको अलिकति गाह्रो, बायोमेट्रिक भएन भने कसरी गरिदिने भन्ने अलिकति समस्या छ।
0: क्षेत्रगत रूपमा छुट्टा छुट्टै नवीकरणको अवस्था के छ?
14: ज्येष्ठ नागरिक अन्यमा 4452 जना, सबैभन्दा बढी चाहिँ ज्येष्ठ नागरिकमा नै छन् भनौँ, 70 वर्ष भन्दा माथि 4452 जनाको नवीकरण भइसकेको छ। त्यसै गरी ज्येष्ठ नागरिक दलितको चाहिँ 858 जनाको चाहिँ हाम्रो नवीकरण भइसकेको छ। ज्येष्ठ नागरिक एकल महिला भनेको अब 60 वर्ष भन्दा माथि 70 वर्ष भन्दा मुनि 764 जनाको चाहिँ नवीकरण भइसकेको छ। त्यसै गरी एकल महिला 60 वर्ष भन्दा मुनि भनौँ न, उहाँहरू 1552 जनाको चाहिँ उहाँको यो आर्थिक वर्षमा नवीकरण भइसकेको छ। त्यसै गरी पूर्ण अपाङ्ग भनेको रातो कार्ड पाउनेहरू हुनुहुन्छ, उहाँ 84 जनाको नवीकरण भइसकेको छ। त्यसै गरी अति अशक्त अपाङ्ग भत्ता भनेको निलो कार्ड पाउनेहरू भनौँ न, उहाँहरूको चाहिँ 442 जनाको नवीकरण भइसकेको छ। त्यसै गरी लोप उन्मुख आदिवासी जनजातिको चाहिँ 87 जना हुनुहुन्छ हाम्रो, उहाँ 87 जनाको चाहिँ नवीकरण भइसकेको छ। त्यसै गरी दलित बालबालिका भनौँ न 5 वर्षभन्दा मुनि, उहाँ चाहिँ 498 जनाको नवीकरण भइसकेको छ।
0: समय सुरक्षा भत्तालाई व्यवस्थित गर्नका लागि कस्तो अभ्यास चाहिँ गरिराख्नु भएको छ?
14: स्थलगत रूपमा गई लगतहरू अध्यावधि गर्ने केही कुराहरू, पहिले मिस्टेक भएका कुराहरूलाई पनि सुधार गर्ने, जस्तै कस्तो भने अहिले चाहिँ हामीले ठेगानाहरू त्यसमा राखिदिने, फोन नम्बरहरू भयो, अनि गाउँ टोलका नामहरू पनि अब छैन भने राखिदिने, अध्यावधि गरिदिने कामहरू गरिरहेको छौँ।
0: पहिला चाहिँ अब मानव कुनै मानिस वार्ड नम्बर 3 लेखिएको छ भने अहिले चाहिँ उसको टोल पनि लेख्नुहुन्छ,
14: टोल पनि सकेसम्म हामीले भ्याएसम्म भनौँ न उहाँहरूको कुन गाउँ टोल हो अनि उहाँको सम्पर्क नम्बर के हो, सकेसम्म उहाँहरूको सम्पर्क नम्बर समेत राख्ने गरेका छौँ।
0: यसले के फाइदा हुन्छ?
14: यसले चाहिँ अब पछि अब भनौँ न कहिले काहीँ कस्तो भने तपाईँको अब कसैको भत्ता गएन, केही कारणवश भनौँ न त्यस्तो पर्यो भने हामीले चाहिँ उहाँलाई जस्तो केवाईसी अपडेट भएन अन्त डोरमेट भयो खाता, अनि डोरमेट भयो भने त उहाँको खातामा जाने कुरो हुँदैन नि त पैसा, त्यस्तो अवस्थामा उहाँलाई सम्पर्क गरेर तुरन्तै ल तपाईँहरूको यस्तो छ है भनेर हामीले सम्पर्क गर्छौँ। अनि त्यस्तै नयाँ आउने लाभकारीहरू हुनुहुन्छ उहाँहरूले अब सम्पर्क नम्बर राखेपछि अब अहिले नै भनौँ न हाम्रो यो भत्ता पठाउने बेला छ, अहिले चाहिँ हामीले कसैले अब धेरै जसले खाता पनि अब भन्न त ओडाबाट पनि तुरन्तै परिचय पत्र दिने बित्तिकै खाता खोलेर ल्याउनु होला भन्ने चाहिँ कुरोको उहाँहरूलाई सम्झाएर पठाउनु छ, तै पनि कतिपयको खाता नम्बर आइरह हुँदैन, त्यस्तो अवस्थामा चाहिँ हामीले उहाँको सम्पर्क गरेर उहाँलाई बोलाएर खाता नम्बर ल्याउनु छिटो, खाता भयो भने तपाईँको अब छिटो जान्छ पैसा भनेर उहाँहरूलाई उयो गरेर चाहिँ सम्पर्क गर्न सक्यो, सम्पूर्ण लाभग्राहीको खातामै जाने हो पैसा ईएफटी मार्फत।
0: बझाङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ, अन्य दुईजना घाइते भएका छन्। सुरमा गाउँपालिकामा जीप दुर्घटना हुँदा जीप चालक कुन्दन बोहराको मृत्यु भएको छ, उनी सुरमा गाउँपालिका 4 स्थानीय हुन्। दुर्घटना परि बझाङको जय पृथ्वी नगरपालिका 8 25 वर्षीय विपना बोहरा र भारतको कलकत्ता घर भएका 45 वर्षीय सुभाष सिंह दास घाइते भएका छन्। प्रतिनिधि सभा सदस्य डाक्टर आनन्द बहादुर चन्दले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा यसै शैक्षिक सत्रदेखि एमबीबीएस लगायतका स्वास्थ्य विज्ञानका कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेका बेला पूर्वाधार जनशक्ति शैक्षिक तयारीको अवस्था पारदर्शी रूपमा सार्वजनिक गर्न आग्रह गर्नुभएको छ। चिकित्सा शिक्षा आयोगको निरीक्षणपछि विश्वविद्यालयमा आवश्यक प्राध्यापक, शिक्षण अस्पताल, क्लिनिकल अभ्यास प्रयोगशाला तथा अन्य शैक्षिक पूर्वाधारका विषयमा प्रश्न तथा टिप्पणी उठिरहेको भन्दै सांसद चन्दले ती विषयलाई विरोधका रूपमा नभई सुधारको अवसरका रूपमा लिनुपर्ने बताउनुभयो। विश्वविद्यालय प्रशासनले प्रत्येक विभागमा आवश्यक नियुक्त र कार्यरत जनशक्तिको विवरण सार्वजनिक गर्नुपर्ने बताउनु भएको छ। त्यस्तै शिक्षण अस्पतालमा उपलब्ध विशेषज्ञ सेवा, बिरामीको संख्या, विद्यार्थीले प्राप्त गर्ने वास्तविक क्लिनिकल अभ्यास, आधारभूत विज्ञान प्रयोगशाला, उपकरण, पुस्तकालय, सिप प्रयोगशाला, छात्रावास तथा अनुसन्धान पूर्वाधारको अवस्था समेत सार्वजनिक गर्नुपर्ने उहाँको सुझाव छ। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका

0: डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित अटो एनालाइजर से सक्कु रगत जाँच, फार्मेसी प्रयोगशाला सेवा, हात जोड्नी सेवा, टुटल हात जोड्नीमा प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जाँच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा सँग तालिम पाइल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग सम्बन्धी सेवा फेले जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड, गोलचोक लगह, टिकापुर कैलाली। फोन नम्बर 0915600595 ओ मोबाइल नम्बर 9848423।
1: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर कैलाली।
2: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
3: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
4: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। कैलालीको गौरीगंगा नगरपालिका 6 मया स्थित भैरव आधारभूत विद्यालयमा जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा 3 शिक्षक पक्राउ परेका छन्। दलित समुदायका विद्यार्थी तथा विभागले दिएको उजुरीका आधारमा शिक्षक भगवती बडेला, भगवती रेग्मी र टेकराज उपाध्याय पक्राउ परेका हुन्। पक्राउ परेका 3 शिक्षकलाई इलाका प्रहरीकाले मालाखेतीमा राखेर घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरीकाले मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हिराज सिंह महराले जानकारी दिनुभयो। समाज छ, आफन्त पनि छन्, तर व्यवहार विगत जस्तो छैन। आजको जनआवाजमा हामीले केही महिलालाई आफन्त र समाजमा विगत र अहिलेमा के फरक छ भनी सोधेका छौं।
5: मेरो नाम सरिता चौधरी हो, ब्लक नम्बर 7 टिकापुरमा बस्छु। पहिलाको र अहिलेमा धेरै फरक छ। पहिला एकअर्कामा सहयोग गर्ने होइन सबै थियो, अहिले चाहिँ त्यसमा धेरै अन्तर छ। अहिले चाहिँ अहिलेको आफन्त भनेको त खासै पहिला आफन्त भनेपछि दुःख सुखमा साथ दिने बराबर थियो। अहिले चाहिँ अब कस्तो छ भनेपछि अब धेरै अब समयले हो कि क्या होइन, या काम काजमा धेरै बिजी भएर हो कि होइन, आफन्तलाई अहिले चाहिँ टाइम दिनु त्यही हो। मैले चाहिँ खासै पा छैन त्यस्तो सरसापतमा चाहिँ सरसापत चल्दैन भन्नु। अहिले जो धनी छन् अब होइन, जो हुने खा छन् त्यतैतिर आकर्षित हुन्छन् कि, अब चाहिँ जो अब गरिब छ, जो अब अप्ठ्यारोमा छ त्यस्तोलाई चाहिँ खासै अब हेर्दैन।
6: मेरो नाम बाँचु रेग्मी। माया गरेर हवाई आपस हुँदा माया नगरे कोही हुँदैनन्। पहिलाका त्यस्तै थिए, गद्दा थियो त हारो पढेपछि सबै सहयोग गद्दा। अहिलेको अब अहिलेसम्म कुनै केही गरे नै, अब गरिबको हेप्ता चेप्ता त्यस्तै छ। त पहिलेका समाजी थिए, आजकलका त कुडा काट्ने अर्काको जति नभए उति राम्रो मान्ने, अर्काको कुडा काट्ने, हेप्ने, चेप्ने, यो कहाँ पाउने छ के दिने छ भनेर आफू दिने भए कोही आपस हुँदैनन्। समाजी हुनु पर्यो, सबै एकै बराबर हुनु पर्यो, उस्तै गरिब धनी त्यस्तो गर्दैन त। अब हामी जस्ता कोही नै, हामी जस्ता भनिकन हेप्तान चेप्तान, अब त्यस्तो गर्दान। अब कहाँ आफू दिन भए कोही दिँदैनन्, आफू पाउने छ भने चाहिँ सबै दिँदान मान्छे भन्दा के गर्नु त। अब हाम्रो जिन्दगी यस्तै, अब के कोही आपस हुँदैन हाम्रो हुनु भए।
7: म शारदा भट्टराई हो, ब्लक नम्बर 5। पहिला र अहिलेका मान्छे त धेरै फरक छन्। पहिलाको मान्छेले ओलतिर पल्तिर इष्ट मित्र को औ काका औ खाइजाऊ बसिजाऊ भन्थे, कति राम्रो संस्कार थियो, कस्तो थियो कस्तो थियो। अहिलेको मान्छे त आफ्नो बाटो हिँडे, बाटो सुरु परे, बोलाउँदा बोल्दैनन्। त्यस्तो छ, धेरै फरक छ, धेरै फरक छ। चलाउँथ्यो नि सरकार परिवार त निर्वाह हुन्थ्यो पहिलेकाले। केही चाहियो भने विचार पैसा माने खाने चिज ओइचो पोइचोतिर मिलेर काम गर्ने, परुमा लगाउने भन्ने, आज एउटाको गर्ने भोलि एउटाको गर्ने, त्यस्तो त्यस्तो चलन थियो पहिला। राम्रो थियो पहिलाको, सधैँ रमाइलो हुन्थ्यो, दिदी बहिनी सब भेट हुने, मेलमिलाप कस्तो थियो कस्तो थियो। आज हाम्रो प्युठान त्यो त धेरै राम्रो थियो, धेरै रमाइलो थियो। हेर्नुहोस् अहिले त के, आफ्नो आफ्नो घरका आफू आफै

0: प्लाटन कसैको कसैलाई मतलब छैन, पैसो भए भयो, कसरी कमाउने कसरी ठग्ने हो, राम्रोसित कमाउने होइन, त्यो छ हेर्नु धेरै फरक छ पहिला र अहिलेको त। मलाई त पहिले के छ, पहिलेकै जमानाको भयो आफू पनि होइन, भनौँ जमानाकै त भनौँ अब अहिलेको हेरेर, तर यस्तो जातिविधि भाँड भैले पनि थिएन पहिले।
1: र सरकारी स्वामित्वको सार्वजनिक संस्थान साल ट्रेनिङ कर्पोरेशनलाई सरकारले नै जरिवाना तिराएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको खरिद बिक्री र मौजाद स्टकको वास्तविक विवरण देखाउन नसकेको र अनुगमनका क्रममा असहयोग गरेको पाइएपछि विभागले कर्पोरेशनलाई 3,00,000 रूपियाँ जरिवाना तिराएको हो। विभागका सूचना अधिकारी अनिल किरातीले कर्पोरेशनले चिनीको मौजादेखि विवरण दिन नसकेपछि उपभोक्ता संरक्षण ऐन अनुसार जरिवाना गरिएको जानकारी दिनुभयो। यसै समाचार सँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। कैलाशेश्वर सामुदायिक वनमा भएको घोटाला विरूद्धको संघर्ष समितिको उपभोक्ता भेला, वर्तमान कार्य समितिबाट राजीनामा दिन उपभोक्ताको माग, टीकापुरमा 8,735 लाभगराईको समय सुरक्षा भत्ता नवीकरण, 429 लाभगराई नवीकरण हुन बाँकी, गेटामा एमबीबीएस सञ्चालन अघि पूर्वाधार जनशक्तिको अवस्था सार्वजनिक गर्न सांसद चन्दको आग्रह, बझाङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, दुईजना घाइते, र कैलालीमा विद्यालयमै जाति विभेद गरेको आरोपमा 3 शिक्षक पक्राउ। हवस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।
2: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध। आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
3: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
2: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
3: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
2: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
3: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
2: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
3: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
2: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
3: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिन क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
2: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
3: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
2: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
4: आई बुढल्ला सुन्ठो कि नै वा नन्दी भोज आगिली न अब समय एक ठो घर गहना नि हो बनैना उनी ना पट्टा नि पैना त
5: अजी गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ।
4: तुहार बाटस तर तुहार रामपुरान दिदी ये नै सामुएल ज्वेलर्स मा से गहना बना कान से के कतरा सुघर बना कन ल बाटी।
5: ए ले ले ठीक है बा चल हाली भात वट खाई आओ जाय कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर बिहारी सिंह सुनार।
4: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98-684-41-208 ओ 98-486-39-261।
6: भारती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
7: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
8: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेजेन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउँला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848569964।
2: चियाको होटल खोलौला टिकापुर।
3: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर कैलाली।
1: अरेला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औंठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेला सुनचाँदी पसल, बलभद्र चोक, टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: पर्स हराएको सूचना टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98 12 69 25 57 97 0 39 40 350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
1: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
2: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: हार्दिक सुनचानी पसलमा छत्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 98 48 42

0: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
3: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
2: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
3: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
4: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 98484273059।
0: कार्यक्रम गोचाली अब से प्रत्येक हफ्ता के शुक्रवार 10:15 बजे से करीब 11 बजे तक।

0: एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638387।
2: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
3: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
4: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। आउँदै गरेको बडा दशैं तथा शुभ दीपावली, नेपाल सम्वत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेरधनी शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै मिति 2083 साल कार्तिक 9 गते सोमबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ। साधारण सभा हुने स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा, समय बिहान 10 बजेदेखि। जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार, टिकापुर कैलाली। थप जानकारीको लागि सम्पर्क नम्बर 091560641 र 98432 86713।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
2: यही असोज 17 गते तेस्रो शनिबारका दिन
1: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू अवसर तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: दिइने सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
1: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
2: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
1: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
1: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा
1: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
1: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
2: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
1: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
3: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। राष्ट्रिय सभाद्वारा भोटेकोशी तथा काली गण्डकी करिडोरमा भएको विपदको जोखिम, क्षति र पुनर्स्थापनाको अध्ययन गर्नको लागि विशेष समिति गठन, मनाङको हिमलुङ हिमालमा भएको हिम पहिरोमा परेर बेपत्ता भएका मध्ये 15 जनाको शव भेटियो, खोजी कार्य जारी।
1: भाइदाखेरि हिम पहिरो लगो भएर उहाँको खोजी कार्य अप्ठ्यारो छ भनेर भन्नुभएको छ। अहिले खोजी गर्ने टिम हाम्रो फुमा नै छ।
0: नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा 5G सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने, सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावलीको पूर्ण पालना गर्न निर्देशन।
2: उक्त नियमावलीको नियम 7(1) को व्यवस्था बमोजिम हस्तान्तरणको कार्ययोजना यस प्राधिकरणमा पेश गर्ने निर्देशन गर्ने निर्णय भएको छ।
0: चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत, नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितताका लागि कार्यदल गठन, राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिद्वारा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक मस्यौदा परिमार्जन सहित पारित।
3: सम्मान्यजीको एउटा खालको निर्देशन पनि हामीलाई प्राप्त भएको थियो। त्यस कारणले पनि मैले मान्यजीहरूलाई यो अलिक छिटो गरेर टुङ्गाऊ भन्ने खालले मैले आग्रह गरेको हुँ।
0: र कालीकोटमा वृहत खुल्ला खेलकुद प्रतियोगिताको आयोजना, फुटबल र भलिबलमा महिला पुरूष दुवै तर्फको खेल हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सातवटा प्रदेश बने पनि राज्यले केन्द्रीकृत नीति लिएकाले गर्दा सम्पूर्ण देशलाई नै काठमाडौँ वा केन्द्रको भरमा बस्नुपर्ने र दलका केन्द्रीय नेताहरूले नै प्रदेशलाई सञ्चालन गर्ने अहिलेको अवस्थाले प्रदेशलाई निकै कमजोर बनाएको छ। यसलाई सुधार नगरी प्रदेशप्रतिको नागरिकको वृत्तिष्णा अझै बढ़दै जाने देखिन्छ।
5: मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परेर बेपत्ता भएका मध्ये 15 जनाको शव भेटिएको छ। आज 8 जनाको शव भेटिएको हो। बिहान 4 जनाको शव भेटिएकोमा दिउँसो फेरि 4 जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन एनएनएमजीएले जानकारी दिएको छ। यसअघि हिजो 7 जनाको शव भेटिएको थियो। अब हिमलुङ हिम पहिरोमा परेर मृत्यु हुनेको संख्या 15 जना पुगेको छ। 1 जना अझै हराइरहेका छन्। मनाङको नार्पा भूमि गाउँपालिका 5 मा रहेको हिमलुङ हिमालको आधार शिविरमा असोज 11 गते अर्थात गएको आइतबार बिहान हिम पहिरो गएको हो। खोज तथा उद्धारका लागि 11 सदस्यीय उद्धार दक्ष टोली खटिएको जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
1: अहिलेको सर्च एन्ड रेस्क्यू हालसम्म आज 8 जना शव फेला परेपछि जम्मा 15 जनाको शव फेला परेको छ र अब 1 जना मात्र सम्पर्कविहीन हुनुहुन्छ र 11 जना सकुशल फिर्ता हुनुभएको छ। खोजी गर्ने दलको सदस्य नै सभामा 1 जना आउनुभएको थियो। त्यहाँ खोजी गर्दा सबैको भेट्यो। 1 जना टेन्टबाट बाहिर निस्केर भाग्दाखेरि हिमपरेर लगो भएर उहाँको खोजी कार्य अप्ठ्यारो छ भनेर भन्नुभएको छ। अहिले खोजी गर्ने टिम हाम्रो फुमा नै छ।
5: राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 को मस्यौदा प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ। समितिको आज बसेको बैठकले सो विधेयकको प्रतिवेदन पारित गरेको समिति सभापति कृष्ण बहादुर रोकायले बताउनुभयो। सभापति रोकायले समय अभाव, मन्त्रीहरूको कार्यव्यस्तता तथा वर्षे अधिवेशन अन्त्य हुन लागेकोले विधेयकलाई छोटो समयमा टुङ्गोमा पुर्याइएको उहाँको भनाइरहेको छ।
3: अब यसमा सानो विधेयक थियो, मान्यजीले प्रशस्त सुझाव राख्नुभएको थियो, संशोधन राख्नुभएको थियो, छलफल अब समय बरू हामी बढी लियौँ तर छलफल भयो भन्ने लाग्छ मलाई। त्यस कारण चाहिँ यसलाई हामीले अलि हतार गरेर चाहिँ टुङ्गाएका छौँ हामीले, तर टुङ्ग्याउँदा पनि हामीले चाहिँ राम्रो गराएका छौँ भन्ने कुरा छ मेरो निष्कर्ष। र अर्को कुरा के भने, अब भोलिदेखि हाम्रो यो वर्षीय अधिवेशन अन्त्य हुँदैछ र राष्ट्रिय सभामा आग जति पनि विधेयकहरू थिए हामीले कमसेकम बाँकी नराखौँ भन्ने कुरा सम्मान्यजीको एउटा खालको निर्देशन पनि हामीलाई प्राप्त भएको थियो। त्यस कारणले पनि मैले मान्यजीहरूलाई यो अलिक छिटो गरेर टुङ्गाऊ भन्ने खालले मैले आग्रह गरेको हुँ।
5: उहाँले हतारमा निर्णय गर्नु परे पनि पर्याप्त छलफल, सुझाव र संशोधन समेटिएकाले विधेयक परिपक्व बनेको दावी गर्नुभयो। राष्ट्रिय सभामा आएका विधेयकहरू बाँकी नराख्ने अनुसार समितिले द्रुत गतिमा काम गरेको बताउँदै अब बाँकी रहेका अन्य दुई विधेयक पनि 60 दिने समय सीमाका कारण तत्काल टेबल गर्न नगर्ने सहमति भएको उहाँको भनाइ छ। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा 5G सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने प्रक्रिया अघि बढ़ाएको छ। प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मेनप्रसाद अर्यालले अहिलेकै अवस्थामा सेवा प्रदायकहरूले 5G प्रविधि सञ्चालन गर्न सक्ने भए पनि थप फ्रिक्वेन्सी वितरणको तयारी भइरहेको बताउनुभयो। प्राधिकरणको नीति उल्लेख गर्दै प्रवक्ता अर्यालले हाल उपलब्ध सेवा प्रदायकले 5G प्रविधि लागू गर्न सक्ने बताउनुभयो।
2: दूरसञ्चार ऐन 2053 दफा 33 र अनुमति पत्र बाह्र नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली 2079 को पालना सम्बन्धमा एनसेल एक्जेटा लिमिटेडको मोबाइल सेवाको अनुमति पत्रको 25 वर्ष अवधि समेत मिति 86/5/16 समाप्त हुने हुँदा अनुमति पत्र बाह्र नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली 2079 को नियम 6(2) को पूर्ण पालना गर्न एनसेल एक्जेटा लिमिटेडलाई निर्देशन दिने साथै उक्त व्यवस्थाको पालना नभएमा उक्त नियमावलीको नियम 6(3) आकर्षित हुने जानकारी गराउने र उक्त नियमावलीको नियम 7(1) को व्यवस्था बमोजिम हस्तान्तरणको कार्ययोजना यस प्राधिकरणमा पेश गर्ने निर्देशन गर्ने निर्णय भएको छ।
5: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका 25 सहकारी तथा 30 सहकारीले लगानी गरेका वा सञ्चालन गरेका सवारी साधन तत्काल समितिको कार्यालयमा बुझाउन निर्देशन दिएको छ। समितिले सहकारी ऐन 2074 को दफा 106 अनुसार गठित समितिको अधिकार प्रयोग गर्दै यस्तो सूचना जारी गरेको हो। समितिले समस्याग्रस्त घोषणा भइएका सहकारी तथा तिनले लगानी गरेका वा सञ्चालन गरेका संस्थाको नाममा दर्ता भएका सबै प्रकारका सवारी साधन ढुवानी प्रयोजनमा रहेका सवारी साधन समेत जुन अवस्थामा छन् त्यही अवस्थामा तत्काल समितिको कार्यालयमा ल्याई बुझाउन भनेको छ। राष्ट्रिय सभाले भोटेकोशी तथा काली गण्डकी करिडोरमा भएका विपदको जोखिम क्षति र पुनस्थापनाको अध्ययन गर्दै दीर्घकालीन जोखिम न्यूनीकरणको मार्गचित्र सिफारिश गर्न 9 सदस्यीय विशेष समिति गठन गरेको छ। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भोटेकोशी तथा काली गण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरिएको जानकारी दिनुभएको छ। समितिमा कृष्ण प्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्टेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा सदस्य रहनु भएको छ। समितिमा 1 सदस्य पछि थप गरिनेछ। चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको छ। भारतबाट पेट्रोल र डिजेलको मूल्य 20 रूपियाँले बढ़ेर आए पनि नेपाल आयल निगमले भने मूल्य बढ़ाएन। चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले हिजो प्रेस विज्ञप्ति जारी गर्दै बताएको छ। हालैको बाढ़ी पहिरोले पारेको असर आउँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य समायोजन नगरी साबिकै मूल्य कायम गरिएको निगमले जनाएको छ। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितता बाई ब्याक ग्यारेन्टीका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज मन्त्रीस्तरीय निर्णय गर्दै कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालय पीपीएमओका विज्ञहरू सम्मिलित कार्यदल गठन गर्नुभएको हो। कार्यदलले नेपालमा रासायनिक मल उत्पादन शुरू भएपछि उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना, खरिद सुनिश्चितता सम्बन्धी विद्यमान कानूनी तथा नीतिगत व्यवस्था र आवश्यक संस्थागत संरचनाबारे अध्ययन गर्नेछ। नेपालमा रासायनिक मल कारखाना स्थापना गरी आयातमा निर्भरता घटाउने उद्देश्य अघि बढ़ाइए पनि स्वदेशमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि हालसम्म स्पष्ट कानूनी व्यवस्था नरहेको मन्त्रालयले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र कैलालीका उखु किसानहरूको बक्यौता रकम दशैं अघि नै भुक्तानी गर्ने जनाएको छ। आज बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले सो कुराको जानकारी दिनुभएको हो। सचिव मिश्रले उखु किसानको भुक्तानी विधेयकलाई मन्त्रालयले उच्च प्राथमिकता दिएको बताउनुभयो। बर्दिया र कैलालीका उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने गरी मन्त्रालयले प्रक्रिया अघि बढ़ाएको छ। किसानलाई भुक्तानी गर्ने विषयमा मन्त्री स्तरबाटै निर्णय भएको छ। साझा खबरमा अब खेल खबर। कालीकोटको रंगेलीमा चाडपर्व लक्षित वृहत खुला खेलकुद प्रतियोगिता हुने भएको छ। रिब्जी युनाइटेडको आयोजनामा कार्तिक 15 गतेदेखि 18 गतेसम्म कालीकोट खाडा चक्र नगरपालिका 11 रंगेलीमा उक्त प्रतियोगिता हुन लागेको हो। खुला खेलकुद प्रतियोगितामा पुरूष तथा महिला फुटबल र भलिबल प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ। पुरूष फुटबलतर्फ विजेताले 144,444 र उपविजेताले 77,777 रूपियाँ पाउनेछन्। महिलातर्फ विजेताले 33,333 र उपविजेताले 15,555 रूपियाँ पाउने त्यहाँका सामुदायिक रेडियोले खबर पठाएका छन्।
0: सन्तोषी राहुल बाढ़ी पसेको तर नभत्केका घरमा फेरि बस्न मिल्छ।
6: त्यहाँको त्यो जगहरू पनि बोल्ने जस्तो देखिन्छ, सुरक्षितै छ होला भन्ने लागे तापनि त्यसको प्राविधिक हिसाबले जाँचबुझ गरेर मात्रै आफ्नो घरमा बस्न सुरक्षित हुन्छ।
0: बाढ़ी प्रभावित क्षेत्रका लागि सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली। भोटेकोशी बाढ़ीले आपतकालमा काम गर्नको लागि नयाँ कानून र संयन्त्रको आवश्यकता महसुस। हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सरसल्लाह हो दुईजनाको?
9: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
8: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
10: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
11: तपाईको घरमा बाढ़ी वा लेदो पसेको छ अनि बाहिरबाट हेर्दा चाहिँ चिरा नपरेको, कतै पनि नभत्किएको देखेर बस्ने योजना पो बनाउनु भएको छ कि? तर ती घरमा बस्नु अघि कतिको सुरक्षित छ भनेर इन्जिनियरलाई देखाउन चाहिँ नभुल्नुहोस् है।
6: तपाईँहरूको घरमा बाढ़ी पसेको छ, यसो बाहिरबाट हेर्दाखेरि चाहिँ कुनै पनि क्षति नभएको जस्तो छ, क्र्याकहरू छैन, चिरा पर्या छैन, अथवा त्यहाँको त्यो जगहरू पनि बलियो जस्तो देखिन्छ, सुरक्षितै छ होला भन्ने लागे तापनि त्यसको प्राविधिक हिसाबले जाँचबुझ गरेर मात्रै आफ्नो घरमा बस्न सुरक्षित हुन्छ। किनभने हामीले जुन हिसाबले सोचेका हुन्छौँ बाहिरबाट देख्दाखेरि भित्री संरचनाको अवस्था फरक हुन सक्छ र तत्काल फेरि कुनै यस्तो विपद आइहालेको खण्डमा पनि त्यसले झन् क्षति पुग्ने अवस्था हुन सक्छ, अथवा आफ्नो घर चाहिँ यसो हेर्दाखेरि सुरक्षितै जस्तो भए पनि छेउको घर लडेर वा भत्किएर तपाईँको घरलाई चाहिँ थप क्षति पुर्याउन सक्छ। त्यो भएर प्राविधिक जाँच बिना चाहिँ अहिले तत्कालै गएर बसिहाल्नको लागि मैले सल्लाह चाहिँ दिदिन।
11: इन्जिनियर कल्पना अधिकारी, बाहिरबाट राम्रो देखिए पनि घरको भित्री संरचनामा बाढ़ी र लेदोले असर गरेको हुन सक्छ, त्यसैले आफ्नो सुरक्षाका लागि एकपटक प्राविधिक वा इन्जिनियरलाई घर देखाउनुहोस् है। तपाई भोलिबाट रसुवा र नुवाकोटको सिमाना बेत्रावतीसम्म गाड़ीको यात्रा गर्न सक्नुहुन्छ, तर ठाउँ ठाउँमा ढुङ्गा र पहिरो खस्न सक्ने भएकाले विशेष ख्याल भने गर्नुपर्छ। गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेसी रसुवागढी सड़क योजनाका प्रमुख कृष्णराज ओझा,
12: भोलिसम्म हामी पब्लिकलाई त्यहाँबाट सवारी सञ्चालन हुन सक्ने गरी बनाउने प्रयासमै छौं। पहिरोमा चाहिँ टू वे ट्राफिक सञ्चालन अहिले सम्भव छैन तत्कालको लागि, त्यसमा एक पटकमा एकतर्फी गाड़ी सञ्चालन गर्ने र त्यसमा ढुङ्गा माटोहरू खसिराख्ने ठाउँ भएको हुनाले हेर्दै अगाडि बढ्दै जानुपर्ने अवस्था आउन सक्छ। पानी पनि त्यहाँ बगिरहेको छ, ढुङ्गा माटो खसिरहेको छ, त्यसमा अलि सावधानीपूर्वक सवारी आवाजावत गर्नुपर्छ र रातिको समयमा त्यहाँ आवाजावत नगर्नलाई अनुरोध पनि गरिएको छ। भित्रावतीमा बेली ब्रिजको हामीले जगको काम आज अथवा भोलि बिहान सकिन्छ दुवैतिरको, भोलि बेली ब्रिजको सामान ढुवानी भएपछि जडानको कार्य शुरू हुन्छ।
11: रातको समयमा सकेसम्म यात्रा नगर्न, ढुङ्गा र पहिरोको हमेसा ख्याल गर्न सुझाव दिँदै हुनुहुन्थ्यो गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेसी रसुवागढी सड़क योजनाका प्रमुख कृष्णराज ओझा। रसुवा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा अस्थायी घर बनाउन शुरू हुने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले पुनर्स्थापनाको कार्य अघि बढ़ाउने निर्णय गरेसँगै अस्थायी घर बनाउन शुरू हुने भएको हो। निर्कोल भएको सुरक्षित जग्गामा बाढ़ी प्रभावितका लागि स्थानीय तहको सिफारिशमा अस्थायी घर बनाउने काम थालिनेछ। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज बक्समा मेसेज पठाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ीले आपतकालमा काम गर्नको लागि नयाँ कानून र संयन्त्रको आवश्यकता महसुस,
13: खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबीसीटी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ, जनताले छिटो राहत पाउँछ। होइन, यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन।
0: हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, रेल पनि काटिरहेको छ।
15: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
14: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
15: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
14: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
15: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
16: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
15: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
11: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
17: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 एमबीपीएस इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो सांसद।
18: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द, एमाले सांसद पद्मकुमारी अर्यालजी जो राज्य व्यवस्था समितिमा पनि सदस्यको रूपमा हुनुहुन्छ। तपाईँले यो पछिल्लो विपदमा कसरी जनता सँगसँगै रहनको लागि भूमिका खेल्नुभयो र कानून निर्माणको पाटोमा तपाईँलाई पनि लागेको होला एउटा सांसदको रूपमा, यो कानून ल्याउनको लागि राज्य व्यवस्था समिति र समग्र संसदले काम गर्छ त्यसको लागि म डटेर लाग्छु भन्ने किस्ता छोटरीमा राख्न अनुरोध गर्दछु।
13: ठूलो जुन खालको विनाशकारी विपद हाम्रा अगाडि आयो यसले नै हाम्रो ध्यान ताने हो भन्ने लाग्छ। अलि समय पछाडि के हुन्छ पनि हामीले भुल्दै जान्छौँ, अलि समय पछाडि भुल्दै जान्छौँ कि भुइँचालाको बेलामा के लाग्थ्यो भने यो बेला त सबै चिज गर्न पर्यो भनेर सुरु सुरुमा तात्यो पछाडि सेलाउने। यो पनि जो पीड़ामा परे जो आज पनि पीड़ित छन् उनीहरूका निम्ति जीवनभरि रहिरहने कुरा हो। अब बिस्तारै तपाईँ हामी छेउछाउका मान्छेहरू भुल्दै जाने स्थिति हुन्छ।
18: भोटेकोसी बाढीपछि चाहिँ हामी कहिले पनि बिर्सन नसकौं र नीतिगत रूपमा कानून निर्माणमा चाहिँ प्रतिपक्षी दलको रूपमा नेकपा एमाले छ, यसमा चाहिँ साँच्चीकै नबिर्सने गरी फेरि अर्को पटकको छलफलमा चाहिँ ऊ देखेर पनि यस्तै छलफल भएको थियो त्यस्तो नभन्ने गरी तपाईँले सांसदको रूपमा व्यक्तिगत रूपमा र पार्टीगत रूपमा चाहिँ के गर्ने त्यस्तो?
13: हामी एकदमै प्रतिबद्ध छौँ सरकारका तर्फबाट अगाडि बढाएका विपक्षसित जोडिएका कानून मात्रै होइन, उद्धारको कुरा, राहतको कुरा, पुनस्थापना कुरा, पुननिर्माणका कुरा यावत जे चिज छन् त्यसमा हामी साथमा साथ मिलाउन, काँधमा काँध मिलाउन, सरकारलाई साथ दिन, सहयोग गर्न, आफू सहभागी बन्न तयारै छ।
18: विपद आउँदैछ भने सबैको मोबाइलमा घन्टी बजाउँ भने नीतिगत रूपमा केही व्यवस्था छैन, जुन सूचनाको नीतिगत कुरा गर्नुभएको छ नि त्यसमा उहाँहरूको प्रश्नमा तपाईँ के भन्न चाहनुहुन्छ?
13: होइन, एकदम उहाँहरूले उठाएको प्रश्न ठिक छ, ध्यान आकर्षण गराउनु भएको छ, सरकारले शीघ्र त्यसको तयारी गर्नु पर्यो, संसदले कुनै विलम्ब नगरिकन पास गर्ने कुरामा हामी प्रतिबद्ध छौँ।
18: त्यस्तो कानून आयो भने
13: हामी चाहिँ यसमा कुनै घटाएको। अब बाँकी विषय हो कानून भने त यो पूर्व सूचनासित जोडिएर गरे हो, अब अर्को कानून चाहियो, अहिलेको पुनस्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो, रात उद्धारसित त निर्देशिकाले नै काम गर्छ होइन, कार्यविधिले पनि काम गर्छ, तर हामीले अस्थायी खालको पुनस्थापना के हो भन्दा अस्थायी, पुननिर्माण के हो भन्दा स्थायी, यसका निम्ति कानून चाहियो। विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गरे, अहिले हामीले भनिरहेछौँ
18: अहिले पनि विशेष समिति त गठन भयो,
13: विपद जोखिम न्यूनीकरण जुन प्राधिकरण बनेको छ गृह मन्त्रालय अन्तर्गत, गृह मन्त्रालयको काम भनेको शान्ति सुरक्षा कायम गर्ने हो, उद्धारको काम गर्ने हो, निर्माणको काम गर्ने निकाय होइन, त्यसैले यस्ता निर्माणसित जोडिएका काम गर्नको निम्ति छुट्टै जान्छ, प्रधानमन्त्री कार्यालय ल्याउनु पर्यो यसलाई र यसका सेक्टर छुट्याउनु पर्यो, अब शान्ति सुरक्षाको बाटो कसले गर्ने, निर्माणसित जोडिएको काम कसले गर्ने, संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्याइदिनु पर्यो, होइन भने छुट्टै खालको स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएको थियौं हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबिसिटी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ, जनताले पनि छिटो राहत पाउँछ, होइन यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन।
18: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद माननीय कमल सुवेदीजी हुनुहुन्छ। प्रति कार्यको लागि नीतिगत रूपमा के गर्नेवाला छ सरकारले र सरकारमा रहेको दलको सांसदको रूपमा चाहिँ तपाईँले कसरी भूमिका खेल्दै हुनुहुन्छ छोटकरीमा राख्नु म अनुरोध गर्दछु।
19: संविधानमा हामी उल्लेख गरेका छौँ एन पनि छ, तर त्यो व्यवहारिक रूपमा चाहिँ अझै पनि हामी कसैको मुखै हेर्नु पर्दैन नि। अहिलेको संरचनाले पनि स्थानीय तहसम्म विपद व्यवस्थापनको लागि संयन्त्र छ होइन, त्यहाँनिर पनि रिसोर्स छ, त्यहाँनिर पनि अथोरिटी छ, भनेपछि हामीलाई त कसैले रोकेको होइन नि, त इच्छा शक्ति कसैले भन्दैन म गर्छु वाला होइन, त्यो संयन्त्र चाहिँ अटोमेटिक एक्टिभ हुने संयन्त्र चाहिँ हुनुपर्छ र छ, र त्यहाँ पनि फेरि ग्याप छ, यो एउटा हामीले देखेको ग्याप छ। म त्यो बीचमा भोटेकोसीको यो बाढी आउँदा म चाइनामा थिएँ, त्यो बीचमा कुरा हुँदाखेरि चाहिँ उहाँहरूले त्यो स्याटेलाइट सूचनादेखि लिएर एभ्रिथिङ चाइना जति सम्पन्न हुँदाखेरि पनि त्यो बेला नै 165 मान्छेहरू उहाँहरूको हराएको भनेर इमिडिएट भन्नुभएको थियो, अझ पछि कति हराएको थाहा छैन, किन यो विपदसँग चाहिँ कसैले पनि हामीले पूर्व तयारी नगरेको कारणले होइन भन्ने तर्क चाहिँ भोटेकोसीको विपदसँग चाहिँ मिल्दैन। यो विपद अलि फरक कुराको किसिमको थियो। तर यसले के सिकायो भने इमिडिएट यो जो भोटे कोसीको विपद पछाडि मौसम विज्ञान विभागको सूचना अनुसार अलर्टलाई हेर्यो भने पनि यसपटक क्षति कम भयो। किन भन्दा सबै ठाउँ धेरै जस्तो स्थानीय संयन्त्र पनि एक्टिभ भयो होइन, विपद व्यवस्थापन युनिटहरू पनि भए, त्यसले गर्दाखेरि क्षति कम भयो। त्यति क्षति कम हुँदाहुँदै पनि हामीले 21 जना व्यक्तिले त ज्यान गुमाउनु भएको छ, 5 जना घाइते हुनुभएको छ, केही अझै मनाङको हिउँ पहिरोबाट पुरिनु भएको छ, या 400 भन्दा बढी विपदका घटनाहरू घटेका छन्। भनेपछि यदि अलर्ट हुँदाहुँदै त हामीले हाम्रो जोखिम छ। अब मेरो हजुरहरूलाई यहाँ कुरा त आएन, तर मेरो प्रस्ताव पनि छ सरकारलाई पनि र सबै सरकारवाला निकायलाई पनि। अब हाम्रो यो डेभलपमेन्टलाई चाहिँ रिसेट गर्नुपर्ने भएको छ। जस्तै हामीले पहिले जसरी हामीले विकास गर्यौँ नि, जहाँ बस्ती छ त्यहाँ बाटो पुर्याउने, त्यहाँ बाटो पुर्याउन उपयुक्त छ कि छैन, त्यहाँ बस्ती बसाल्न उपयुक्त छ कि छैन भन्ने कुराको चाहिँ हामीले सर्वे गर्नुपर्ने भयो। अब होइन, हामीले हामीसँग भएको रिसोर्सले पुग्छ भने हामीले नेपालभित्रकै विज्ञ राख्न पर्यो, होइन भने इन्टरनेसनलले पनि उहाँहरूसँग चाहिँ कुन देशको त्यसमा अलिक बढी विज्ञता छ, होइन चाइनाको छ कि इन्डियाको छ कि अमेरिकाको छ कि या युरोपियन युनियनहरूको छ कि, त्यहाँबाट चाहिँ हामीले अब हाम्रो चाहिँ ठाउँहरू बस्ती बसाल्न लायक एरिया कहाँ कहाँ छ या भएका जोखिमयुक्त बस्तीहरू कहाँ कहाँ छन् र त्यो बस्तीलाई चाहिँ रिसेटलमेन्ट गर्नलाई चाहिँ अब हामीले बस्ती स्थानान्तरण गर्नको लागि कानुन चाहिएको छ। बरु त्यहाँनिर अब इम्पोर्टेन्ट भयो कि त्यही ठाउँमा मात्रै हामीले अब प्रति कार्यको कुरा पुनस्थापनाको कुरा गरेर मात्रै चाहिँ हुँदैन।
0: हेलो सांसदको विस्तृत रूप भोलि बिहान 6 बजेको साझा खबरपछि 6:30 प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा परेर बेपत्ता भएका मध्ये 15 जनाको शव भेटिएको छ। राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 को मस्यौदा प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ। नेपाल दूरसंचार प्राधिकरणले नेपालमा 5G को सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने भएको छ। चाडबाडलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिने भएको छ। नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धी स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र कैलालीमा उखु किसानको बकेउता रकम दशैं अघि नै भुक्तानी गर्ने जनाएको छ र कालीकोटमा वृहत खुल्ला खेलकुद प्रतियोगिताको आयोजना हुने भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 16 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
2: यही असोज 17 गते तेस्रो शनिबारका दिन
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
2: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजे। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

ए हीरा खेतै भरी पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सिजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी रु 560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाइवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाइवाई सिजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
1: हरिलाल किराना।

सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै मिति 2083 साल कार्तिक 9 गते सोमबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभामा सम्पूर्ण शेरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ। साधारण सभा हुने स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा समय बिहान 10 बजेदेखि। जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। थप जानकारीको लागि सम्पर्क नम्बर 091-560-641 र 98-432-86-713।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाउला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पूरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्रैच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म AMC र होंडा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
2: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
1: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
2: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
1: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
2: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
1: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौं।
2: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-0598 सम्पर्क गर्नुहोला।
1: 1 नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।
3: कार्यक्रम गोचाली अब से प्रत्येक हफ्ता के शुक्रवार 10:15 बजे से करीब 11 बजे तक।

0: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदार का लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 98541000725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: झरी र बाढ़ीको मौसममा उभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पुरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बुट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
1: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा संसद अधिवेशन अन्त्य हुँदै गर्दा विपक्षीको निशानामा सरकार, प्रधानमन्त्रीलाई उत्तरदायी बन्न सुझाव।
1: सबै परम्परा तोड्छु र भत्काउँछु भनेर अगाडि बढ्दा आफैलाई कहीँ कतै बुमर्याङमा पार्ने अवस्था सिर्जना पनि आफैले नबनाउनुहोस्, त्यो हाम्रो सुझाव पनि हो।
0: भोलिबाट अन्त्य हुन लागेको अधिवेशन समग्रमा कति प्रभावकारी रह्यो?
2: विगतमा जसरी प्रश्न र प्रस्तावमा अलिकति संसद सजग हुन्थ्यो, त्यो खालको सजगता चाहिँ पाइएन।
0: पत्रकार हरिबहादुर थापासँगको कुराकानी र फ्लाइ दुबई विमान प्रकरणमा इरानको सम्भावित संलग्नताबारे अहिले नै केही भन्न नसकिने नेतन्याहुको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्। संयुक्त राष्ट्रसंघको मानवाधिकार निकायका प्रमुखले दुईवटा घातक सुई दिँदा पनि बाँच्न सफल भएकी एक महिलालाई पुनः मृत्युदण्ड दिने प्रयास नगर्न संयुक्त राज्य अमेरिकाको टेनेसी राज्यलाई आग्रह गरेका छन्। भोल्कर टर्कले मृत्युदण्ड दिने असफल प्रयासले निम्त्याएको शारीरिक र मानसिक पीड़ा अत्यन्त निन्दनीय र क्रूर रहेको बताए। हत्याको अभियोगमा 30 वर्ष अघि दोषी ठहर गरिएकी क्रिस्टा पाइकलाई अस्पताल लगिएको छ, तर उनको अवस्थाबारे केही भनिएको छैन। टेनेसीका गभर्नरले यसै वर्षको अन्त्यका लागि निर्धारण गरिएका सबै मृत्युदण्डलाई अस्थायी रूपमा स्थगन गरिएको घोषणा गर्दै घटनाको पूर्ण अनुसन्धानका लागि आदेश दिएका छन्। दुबईबाट इजरायलतर्फ उड़ान भरिरहेको विमान एकजना सहचालकले दुर्घटना गराउने प्रयास गरेको भनिएको घटनाबारे यूएईले औपचारिक अनुसन्धान थालेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संदिग्धलाई यूएई लगिने र अनुसन्धानमा इजरायल पनि सहभागी हुन पाउने विश्वास व्यक्त गरेका छन्। नेतन्याहुले अहिले नै इरानको संलग्नता रहेको कुनै संकेत रहे या नरहेको टिप्पणी गर्नु हतारो हुने बताएका छन्। इजरायलका राष्ट्रपति आइजाक हेर्जोगले बीबीसीसँग भने, ककपिटको ढोका खुला थियो किनभने साहसी भारतीय पाइलट आफूलाई धारिलो हतियार प्रहार गर्ने सह पाइलटसँग लड़िरहेका थिए। सह पाइलट विमान खसाल्न चाहन्थे। एक मिनटमै विमान नाटकीय रूपमा धेरै तल खसेको थियो। इजरायलीहरूले दौड़िएर आतंकवादीलाई बाहिर निकाले, उसको हात बाँधे, पाइलटलाई पनि बाहिर निकाले र उनको हेरविचार गरे। यो मिलेर परिस्थिति अनुसार चल्न सक्ने व्यक्तिहरूले गरेको गजबको साहसिक काम हो, इजरायली राष्ट्रपतिको भनाई। दोषी ठहर नभई लगभग 9 वर्ष थुनामा राखिएका एकजना ब्रिटिश सिख अभियानकर्तालाई भारतस्थित एउटा जेलबाट रिहा गरिएको छ। स्कटल्याण्डका जगतार सिंह जोहाललाई भारतमा उनको विवाह भएको केही साता लगतै कथित आतंकवादी कसूरसँग जोडेर सन् 2017 पक्राउ गरिएको थियो। धार्मिक र राजनीतिक व्यक्तिहरूको श्रृंखलाबद्ध हत्यामा उनको भूमिका रहेको भारतीय अधिकारीहरूले आरोप लगाए पनि उनले त्यसलाई अस्वीकार गर्दै आएका थिए। बुडापेस्टले 10 रूसी कूटनीतिज्ञलाई देश छाड्ने आदेश दिएको एक महिनापछि मस्कोले केही हंगेरीका कूटनीतिज्ञहरूलाई निष्कासन गर्दैछ। त्यसलाई जवाफमा चालिएको कदम भन्दै रूसी विदेश मन्त्रालयले हंगेरीका मस्को, सेन्ट पिटर्सबर्ग र कजान स्थित मिशनका स्टाफहरूले 2 हप्ताभित्र देश छाड्नुपर्ने उल्लेख गरेको छ, तर तनाव चर्काउने पक्षमा नरहेको हंगेरीले बताएको छ। र अफगानिस्तान स्थित राष्ट्रसंघीय मिशनले कुनार र हेलमन्ड प्रान्तमा गरिएका हवाई हमलामा कम्तीमा 10 गैर सैनिक मारिएको र त्यसमा अधिकांश बालबालिका रहेको जनाएको छ। पाकिस्तानले आफ्ना सुरक्षा निकायले गरेको हवाई हमलामा कम्तीमा 22 विद्रोही मारिएका र हतियारहरू नष्ट भएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य हुँदै गर्दा प्रतिपक्षी दलका सांसदहरूले सरकारको शासनशैली र संसदप्रतिको जवाफदेहिताप्रति चर्को असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरूमा विपक्षी सांसदहरूले सरकारका कतिपय काम कार्यवाहीबारे प्रश्न गर्दै संसदलाई पर्याप्त जानकारी दिनुपर्ने र उठेका सवालप्रति थप जवाफदेही हुनुपर्ने माग गरेका हुन्। दुवै सदनका चालू अधिवेशन भोलि मध्यरातीबाट अन्त्य हुँदैछ। सरकारका विभिन्न मन्त्रीहरूले संसदमा उठेका प्रश्नहरूको जवाफ दिने गरेका देखिए पनि प्रधानमन्त्री वालेन्द्र शाहको न्यून उपस्थितिलाई लिएर भने चालू अधिवेशनका बैठकहरूमा प्रश्न उठ्दै आएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्ने क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदप्रति प्रधानमन्त्रीको व्यवहारप्रति तीव्र असन्तुष्टि व्यक्त गरे। उनले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानु अघि र फर्किएपछि प्रधानमन्त्रीले संसदलाई यसबारे कुनै जानकारी नगराएकोमा विमति जनाए।
1: संसदलाई जानकारी दिएर महासभामा उपस्थित भनेको परम्परा मात्रै होइन, आफैले उठाउने विषयवस्तुहरूको संसदीय वैधता पनि हो। यसरी नै संसदीय जवाबदेहिता र अन्तर्राष्ट्रिय कूटनीतिक जिम्मेवारी बीच सन्तुलन कायम गरिन्छ। महासभाबाट फर्केर आइसके पछाडि त्यहाँ भएका गरिएका गतिविधिहरू संसदलाई जानकारी गराइएको भए राम्रै हुन्थ्यो, तर त्यस्तो पनि भएन। सबै परम्परा तोड्छु र भत्काउँछु भनेर अगाडि बढ्दा आफैलाई कहीँ कतै बुमर्याङमा पार्ने अवस्था सिर्जना पनि आफैले नबनाउनुहोस्।
0: आङदेम्बेले शाह नेतृत्वको सरकारको छ महिने कार्यकाल उत्साहजनक हुन नसकेको टिप्पणी पनि गरे। स्पष्ट जनादेश पाए पनि सरकारले अपेक्षित शासकीय कौशल प्रदर्शन गर्न नसकेको उनको भनाई थियो। राष्ट्रिय सभामा पनि सरकारका विभिन्न निर्णय र काम कार्यवाहीहरूबारे प्रश्न उठेका छन्। नेकपा एमालेकी रामकुमारी झाँक्रीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिइएको घटनाबारे सरकारले संसदलाई जवाफ दिनुपर्ने बताइन्।
4: न कुनै आधार छ, न कुनै कारण छ, न कुनै जवाफदेता छ। यो भनेको के हो भने राज्यका तीनटा अङ्ग मध्ये एक्जिक्युटिभसँग भएको असीमित पावरलाई जुडिसियरी र व्यवस्थापिका दुईटै राज्यका अङ्गमाथि चाहिँ अप्रत्यक्ष यो प्रहारको तरिका हो कि सम्माननीय अध्यक्ष महोदय मार्फत यो सरकारलाई प्रधानमन्त्री र गृहमन्त्रीलाई नै कठघारामा उभाएर यसको बारेमा प्रश्न सोध्नुपर्छ, आउने सेसनमा भए पनि सोध्नुपर्छ भन्ने चाहन्छु।
0: संसदप्रति सरकारको दृष्टिकोणलाई लिएर प्रश्न उठिरहेका बेला सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भने प्रधानमन्त्रीको बचाउ गर्दै आएका छन्। प्रधानमन्त्री शाह भाषणभन्दा सरकारको काम र त्यसको परिणाममा केन्द्रित रहेका उनीहरूको तर्क रहने गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन भोलि मध्यरातीबाट अन्त्य हुने सूचना जारी गरिसकेका छन्। यो अधिवेशनबाट कुल 11 विधेयक पारित भएको संसद सचिवालयले जनाएको छ। यसै सन्दर्भमा हामीले संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापालाई टेलिफोन सम्पर्क गरी शुरूमा संसदको चालू अधिवेशनको काम कार्यवाही समग्रमा कस्तो रह्यो भनेर सोधेका छौं।
2: सबैभन्दा जटिल प्रश्न भनेको प्रधानमन्त्री र मन्त्रीहरूले संसदप्रति चाहिँ अलिकति उपेक्षा गरेका देखिन्छ। प्रधानमन्त्री र मन्त्रीहरूले संसदलाई जसरी विश्वासमा लिएर अगाडि बढ्नु पर्थ्यो, हरेक कुराको जानकारी संसदमा गराउनु पर्थ्यो, त्यो प्रचलन चाहिँ एकदम नाजुक अवस्था जस्तो देखिन्छ यसपालि। तर सांसदहरूमा चाहिँ जस्तो कतिपय विषयहरूमा छलफल गर्ने उत्साह चाहिँ देखिन्छ, जस्तो सैद्धान्तिक विषयहरू आउँदाखेरि विधेयकमा पनि अलिकति सैद्धान्तिक बहस गर्न चाहिँ रुचाएको देखिन्छ। अर्को एकदम कमजोरी भनेको प्रश्न र प्रस्तावको हकमा चाहिँ संसदमा त्यति धेरै उत्साहजनक अवस्था देखिँदैन। विगतमा जसरी प्रश्न र प्रस्तावमा अलिकति संसद सजग हुन्थ्यो, त्यो खालको सजगता चाहिँ पाइएन।
5: त्यसको कारण के देख्नुहुन्छ?
2: एउटा चाहिँ सत्तारूढ दल धेरै ठूलो भएको होइन, दुई तिहाई नजिक भएको कारणले गर्दा स्वाभाविक रूपमा सत्तारूढ दलले संसदमा प्रश्न पनि कम गर्छन्। किन प्रश्न गर्यो भने सरकारले उनीहरूलाई अलिकति फरक दृष्टिकोणले हेर्छ, कतिपय बेलामा सत्तारूढ सांसदहरूलाई मन्त्री हुने पदहरू पाउने लोभ हुन्छ। एउटा चाहिँ अब डर हुनसक्छ अथवा एउटा अनुभवको कमी पनि हुनसक्छ। भर्खर नै यहाँ बिस्तारै सत्तारूढ दलमा अब अलिकति एउटा चाहिँ के देखियो भने सत्तारूढ दलमा प्रधानमन्त्रीले चाहिँ जवाफ नदिएको कुरा सत्तारूढ दलबाट नै संसदमा नै उठेको हो, त्यसको चाहिँ त्यो सांसदहरूमा चाहिँ आक्रोश बढ्दै गएको चाहिँ देखिन्छ। अर्को चोटिबाट अलिकति फरक हुन्छ कि अर्को अधिवेशनमा चाहिँ अलिक परिपक्व जनतामा जे कुराहरू उनीहरूका प्रश्न छन् ती प्रश्न चाहिँ आउँदो अधिवेशनमा चाहिँ ल्याउँछन् कि भन्ने लाग्छ।
5: प्रतिपक्षीको भूमिका कस्तो देखियो त?
2: प्रतिपक्षबाट पनि त्यति धेरै सशक्त भूमिका देखिएन। अब तपाईँ प्रतिपक्षतिर पनि धेरै अब नयाँ सांसद नै हुनुहुन्छ, उहाँहरूलाई पनि नयाँ भएको कारणले गर्दा उहाँहरू पनि सिक्दै हुनुहुन्छ होला। र अनि अर्को चाहिँ प्रतिपक्षतिर रहेका शीर्ष नेताहरू हुनु जस्तो पुष्पकमल दाहाल, रामबहादुर बादल, यी पनि उपस्थितिहरू एकदम कम न्यून देखिन्छ। संसदमा चाहिँ जसरी त्यो उनीहरूले माहौलका लागि काम गर्नुपर्ने हो, विपक्षको पनि खास त्यसरी उत्साहित भएको चाहिँ पाइँदैन।
5: संसदप्रति जसरी उत्तरदायी जवाफदेही हुनु पर्थ्यो त्यो चाहिँ देखिएन भने त्यो चाहिँ व्यवस्था गरे हो वा खासै त्यो गर्नु नगर्नुको औचित्य छैन भने के हुन सक्छ?
2: प्रधानमन्त्रीले सुरुदेखि नै संवाद गर्न जनतासँग पनि त्यति रुचाएको देखिँदैन र संसदसँग नै संवाद गर्न चाहेको देखिँदैन। खालि प्रधानमन्त्री फेसबुक र सामाजिक सञ्जालमा मात्रै मुहित बढी हुनु भएको छ। अब अहिले प्रारम्भिक चरण छन्, प्रधानमन्त्री एकदम लोकप्रिय हुनुहुन्छ, त्यो कारणले कम प्रश्न उठ्दै गएको छ। तर बिस्तारै जुन मुलुकमा समस्याहरू बढ्दै गएका छन्, महँगीले चर्को रूप लिँदै गएको छ, प्रेसर बढ्दै गएपछि भोलि चाहिँ प्रधानमन्त्रीले जनतालाई विश्वासमा लिन्छु भनेर संसदमै बोल्दा पनि पत्याउन नसक्ने दिन पनि आउन सक्छ। जवाब दियो भने शङ्का कम हुन्छ, जब जवाब दिँदैन, जब प्रधानमन्त्री संवाद गर्दैन, त्यो चाहिँ शङ्का आशंकाको चाहिँ दायरा चाहिँ एकदम बाँकिँदै जान्छ। त्यही कारण शङ्का आशंका बढ्नु पूर्वै प्रधानमन्त्रीले संवाद नै आउनुपर्छ।
5: भनेपछि संसद गइराख्दा उनलाई नै फाइदा हुन्छ।
2: संसद त प्रधानमन्त्रीको लागि हरेक कुरा व्यक्त गर्ने अवसर हो। प्रधानमन्त्री राज्य संयन्त्रमा भएका सबै काम कारवाहीहरू पारदर्शी ढंगले औचित्य खुलाउँदै आम जनतालाई विश्वासमा लिने माध्यम भने संसदै हो। भोलि त त्यो इतिहास पनि हो, प्रधानमन्त्रीले संसदको गोष्ठमा गएर बोल्नु भनेको प्रधानमन्त्रीकै लागि हितकर हो। आम नागरिकले त उहाँले नदिए प्रधानमन्त्री दिनु भएन भने अनेक तवरले चुइएका सूचनाहरूबाट पनि आफ्नो एउटा मान्यता बनाउने ठाउँ हुन्छ। त्यो चुइएका सूचनाबाट मान्यता बनाउनु भन्दा वास्तविक सूचना यो हुन् भनेर संसदको रोस्टमा प्रधानमन्त्रीले भन्नुभयो भने उहाँकै लागि फाइदा हो।
0: उनी थिए पत्रकार हरिबहादुर थापा, साथी गनी अन्सारीसँग कुरा गर्दै। अब अर्को प्रसंग, भोटेकोशी बाढ़ीमा घरसँगै रोजगारी समेत गुमाएका कतिपयलाई अहिले जीविकोपार्जनको चिन्ता थपिएको पाइएको छ। होल्डिङ सेन्टरमा आश्रय लिइरहेका उनीहरूले गर्दै आएको काम समेत गुमेपछि आमदानीको स्रोत बन्द भएको बताएका हुन्। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
6: विनाशकारी बाढ़ी पहिले अप्पर त्रिशुली 216 जल विद्युत आयोजनामा काम गरी जीविकोपार्जन गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिका मैलुङका कृष्ण बहादुर तामाङका अनुसार जल विद्युतमा काम गरेर परिवारको पालन पोषण, बालबालिकाको शिक्षादेखि सबै धानेको थियो। तर विनाशकारी बाढ़ीले कार्यस्थलमा क्षति पुर्याएसँगै काम विहीन हुँदा आमदानी टुटेको उनले बताए।
7: न घर हुने, न जमिन हुने, घर भएको ठाउँमै खोला छ। पहिला काम गर्दाखेरि कमाएर बसेको थियो, कमाई समय केही छैन, अब कहाँ कमाउने, बस्ने ठाउँ पनि छैन, हाम्रो बच्चाहरूलाई कसरी पढाउने, हामीलाई चाहिँ पीर चिन्ता छ, रोजगारीहरू पाए भने हुन्थ्यो हामीलाई चाहिँ।
6: त्यस्तै त्यही जल विद्युत आयोजनामा काम गर्दै आएका टुलु तामाङलाई आगामी दिन कसरी चलाउने भन्ने चिन्ताले सताउँछ।
8: बाढी आउनु भन्दा पहिला त ठिकै चलिरहेको थियो, र अहिले चाहिँ हामीलाई धेरै समस्या छ नि। यो रात भने धेरै सधैँ त आउँदैन, यो पछि पछि हामी के गर्ने, कसरी कमाउने, कसरी चलाउने, सबैजना टेन्सन भएर। अन्त
6: विदुर नगरपालिका वडा नम्बर एक ढुङ्गेमा फर्निचर व्यवसाय गर्दै आएका रामबाबु श्रेष्ठलाई पनि उस्तै पीड़ा छ।
9: त्यो भएभरको अब काम गर्ने औजारहरू सबै बाढ़ीले लग्यो, कहाँ गएर के गरेर कसरी जीवन चलाउने, के गर्ने, अलिकति सामान मात्रै पाए पनि धेरै हामीलाई राहत हुन्थ्यो, काम गर्ने औजार सौजार यताउति।
6: विनाशकारी बाढ़ीले पुर्याएका क्षतिको विवरण संकलन गरी छिटै सुरक्षित स्थानमा पुनस्थापनासँगै जीविकोपार्जन कार्यहरूमा सामेल गर्न श्रमिकहरूले माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
0: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। यो साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दुबईबाट तेल अविव जाने क्रममा पाइलटलाई सह पाइलटले धारिलो हतियार प्रहार गरी विमानलाई नियन्त्रणमा लिने प्रयास गरेको घटनामा इरान संलग्न थियो या थिएन अहिले नै भन्न हतारो हुने बताएका छन्। फ्लाई दुबईको उक्त विमान उडान थालेको 2 घण्टापछि 17,000 फीट तल खसेको थियो। यात्रु र चालकहरूले हमलाकारीलाई काबूमा लिएपछि विमानलाई सुरक्षित अवतरण गराइएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: धारिलो हतियार प्रहार गरिएका पाइलट क्याप्टेन स्मिथ मचार रहेको र उनी भारतीय नागरिक रहेको अधिकारीहरूले बताएका छन्। अस्पतालमा उपचार गराइरहेका उनको अवस्था स्थिर रहेको जनाइएको छ। इजरायली प्रधानमन्त्रीले ती पाइलटलाई वास्तविक नायकको संज्ञा दिएका छन्। साउदी अरेबियामा पक्राउ गरिएका संदिग्ध हमलाकारीलाई संयुक्त अरब एमिरेट्स हस्तान्तरण गरिने अपेक्षा गरिएको नेतान्याहुले फक्स न्यूजलाई बताएका छन्। उनलाई उक्त घटनामा इरानको संलग्नताको कुनै संकेत देखिएको थियो भन्ने प्रश्न गरिएको थियो। अहिले नै जवाब दिनु हतारो हुने बताएका नेतान्याहुले पक्राउ पाइलटमाथि साउदी अरेबियाले अनुसन्धान गरिरहेको बताए। यूएईका प्रमुख अभियोजकले बिहिबार अनुसन्धान थालिएको बताउँदै सो घटनासँग कुनै आतंकवादी गतिविधिको सम्बन्ध रहे या नरहेको पनि जाँच गरिने बताएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरा एप मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।
10: नमस्कार, म संजय ढकाल
11: र म प्रतीक्षा खनालको
10: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी बाढ़ी प्रभावित क्षेत्रमा स्कूलहरू सञ्चालन हुन थाल्दा विद्यार्थीहरूलाई उपलब्ध सहयोग बारे कुरा गर्छौं।
11: हरेक विद्यार्थीहरूलाई एजुकेसन किट्स भनेर एउटा प्याकेज बनाएर उपलब्ध गराउने कुराहरू भएको।
12: डीएनए म्याचिङ के हो र कसरी सपहिचान गर्न यसको उपयोग गर्न सकिन्छ?
11: बुवा आमा छोरा छोरी दाजुभाइ पाइ पर्ने जिल्ला प्रहरी कार्यालयमा गएपछि हस्पिटलसँग समन्वय गरेर उहाँको ब्लड स्याम्पलिङ निकाल्ने काम गर्छ
10: र विपदमा परेकाहरूका निम्ति अन्य जीवन उपयोगी सामग्रीहरू।
12: भोटेकोशी त्रिशुली बाढ़ी आएको एक महिनापछि त्यहाँका स्कूल विस्तारै शुरू हुन थाल्दा भौतिक पूर्वाधार यातायातदेखि विद्यार्थीको मनोविज्ञान र शिक्षकहरूको पीड़ा जस्ता विविध चुनौती देखा परिरहेका छन्। कापी कलम र पढ़ने ठाउँको जोहो मात्र होइन, यातायात सम्पर्क विच्छेद भएका ठाउँका विद्यार्थीलाई व्यवस्थापन गर्न विभिन्न उपायहरू गरिएका देखिन्छन्। यस विषयमा निरञ्जन राजवंशीले तयार पारेको एक रिपोर्ट।
13: झण्डै महिना दिनपछि स्कूल जान पाएकोमा विद्यार्थीहरू खुशी देखिन्छन्। एक आपसमा भेटघाट हुने, मनोवैज्ञानिक रूपमा सहज वातावरण सृजना गराउने र आवश्यक सामान वितरण गरिने काम भइरहेको छ। रसुवा शिक्षा विकास तथा समन्वय इकाइ अन्तर्गत शिक्षा विभागका सूचना अधिकारी जीवन दाहाल भन्छन्,
11: शिक्षा समूह भनेर गठन गर्यो जुन चाहिँ पीडीसीयूको नेतृत्वमा जो विद्यार्थीहरूले अभिभावक गुमाए, आफ्नो सामग्री गुमाए, उनीहरूलाई चाहिँ हरेक विद्यार्थीहरूलाई एजुकेसन किट्स भनेर एउटा प्याकेजै बनाएर उहाँहरूलाई उपलब्ध गराउने कुराहरू भएको छ।
13: विद्यालय प्रवेश गर्ने यो पहिलो चरण मात्रै हो, समस्याका थुप्रोहरू अझै धेरै देखिएका छन् र भिन्न भिन्न प्रकारका पनि। नुवाकोटको देवीघाट स्थित जगत प्रकाश जङ शाह संस्कृत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर डंगोल, स्कूल सञ्चालन गरिए पनि पुल बगाएकोले खोला पारेको विद्यार्थीको पढ़ाई छुट्ने चिन्तामा छन्। त्यसको लागि छात्रावास आवश्यक रहेको उनी बताउँछन्।
14: यो दक्षिण तार, पिपल डाँडा, कोमल तार, मूलथला, बोनिबेसी बाडा आउनुपर्ने विद्यार्थी 170 जना जति छन्। ती विद्यार्थीहरूलाई चाहिँ अब यता परि आउनलाई चाहिँ समस्या भयो र त्यो समस्याको लागि चाहिँ हामीले चाहिँ अब के पहल गरिरहेछौँ भनेदेखि अब कुनै संस्थाले चाहिँ अलिअलि त्यो ओर्ने यो छाउनीको व्यवस्था पनि गरिरहेको छ। चाहिँ अब मुख्य एउटा समस्या चाहिँ अहिले हामीले त्यो यतापट्टि एउटा होस्टेल राखेर चाहिँ चलाउने भनेर हामीले आयोजना गरेको राख्नु पनि राखौँ चाहिँ त्यति राख्नु शासन
13: पूर्ण रूपमा विद्यालय क्षति पुगेका कतिपय स्थानका विद्यार्थीहरूलाई नजिकको विद्यालयमा पढ़ाईको व्यवस्था गरिएको छ, तर त्यहाँ नयाँ विद्यार्थीहरू समायोजन गर्न कठिनाई भइरहेको देखिएको छ। विद्यार्थीका मात्र होइन शिक्षक शिक्षिकाहरूको समस्या पनि उत्तिकै देखिन्छ। त्रिभुवन त्रिशुली उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शर्मिला श्रेष्ठ,
15: म नै भक्कानेर आउँछु कि कसरी गर्ने, अनि कतिजनाको घरै छैन, कतिजना रुममा बस्नु भएको छ, रुममा भएको नि अब मैले यति वर्ष काम गरेको मेरो सबै गयो भने त्यो त माइन्डमा त एकदमै छ नि, पीर त आफ्नो पीडा छ, त्यो भएर पनि भित्र पीडा चाहिँ लुकाएर बच्चाहरूलाई चाहिँ ल है न आँट्यो है अब हुन्छ है हाम्रो स्कुल हुँदैछ हामी पढाउँदैछु अब आँटि पर्दैन भनेर अब बच्चाहरूलाई सान्त्वना दिएर बस्नु परेको थियो कि सर, आफ्नो मनभित्रको पीडा चाहिँ आफै घुम्छ।
13: ठूलो उमेर भइसकेका विद्यार्थीहरूको पढ़ाई विगतमा भन्दा फरक तरिकाले गरिनुपर्ने कतिपयको सुझाव छ। शिक्षाविद विद्यानाथ कोइराला,
16: एकदम छिटै सिकाउनु पर्ने अवस्था छ, किनभने अब कतिको त सहारहीन नै भएको छन्, त्यो अर्ध सहारहीन केटाकेटीहरूको निम्ति चाहिँ नि कमसे कम गरी खाने सिपहरू चाहिँ नि के सिप, अनि उनले जे उत्पादन गर्छन् त्यो चाहिँ किन्ने नै पालिकाले ग्यारेन्टी गर्ने किसिमको तरिका गरिदियो भने अनि यिनीहरूलाई चाहिँ के हुन्छ, एकसाथ पढाइ पनि हुन्छ अनि उनले कमाउने कुराकानी पनि कमाइ र पढाइ जोड्ने किसिमको तरिका पनि हुन्छ, अनि आश्वस्त हुनुको निम्ति मास काउन्सिलिङ भन्दा चाहिँ भनेर प्रविधिबाट काउन्सिलिङ पनि गर्न सकिन्छ, यो उपाय चाहिँ जरुरी हो भन्ने लाग्छ मलाई।
13: भाडीबाट रसुवादेखि धादिङसम्मका 42 विद्यालयमा क्षति पुग्दा झण्डै 14,000 विद्यार्थीको पठन पाठन प्रभावित भएको सरकारी तथ्याङ्क छ। त्यसमा 200 विद्यार्थी र 8 शिक्षक पनि हराइरहेको बताइएको छ।
10: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ। बाढ़ीको कारण धेरै मानिसहरूले आफ्नो आफन्त तथा साथीभाइ गुमाए। भेटिएका कैयन शवको पहिचान गर्न सरकारले डीएनए परीक्षण गराइरहेको छ। डीएनए परीक्षण कसरी गराउने,
0: अनि त्यसको परिणाम कति समयमा आउने हो भन्ने विषयमा हामीले नदीले बगाएर पुर्याएको धेरै शव भेटिएको चितवन जिल्लाका प्रहरी उपरीक्षक रामेश्वर पौडेलसँग कुराकानी गरेका छौं।
17: यो सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा जसको चाहिँ मिसिङ मान्छे आफन्त मिसिङ हुनु भएको छ, उहाँको आफन्त अझ विशेष गरेर क्लोज रिलेटिभ भन्छ त्यसलाई, बुवा आमा छोरा छोरी दाजुभाइ आफ्नो चाहिँ पाइ पर्ने जिल्ला प्रहरी कार्यालयमा गएपछि जिल्ला प्रहरी कार्यालयले त्यहाँको चाहिँ सरकारी हस्पिटलसँग समन्वय गरेर उहाँको चाहिँ ब्लड स्याम्पलिङ निकाल्ने काम गर्छ। हजुर,
18: डिएनए परीक्षण गर्न कति समय लाग्छ अनि यो परीक्षणको रिजल्ट कति दिनसम्म आउँछ अनि यो बाढी प्रभावितहरूको गुनासो के छ भने लामो समयसम्म लागेको भन्ने गुनासो छ।
17: रिपोर्ट कहिले आउँछ भन्ने कुरामा यो प्राविधिक टेक्निकल कुरो भयो, यसमा हाम्रो नेपाल प्रहरीको विधि विज्ञान परीक्षाला र कुमलटामा रहेको विधि विज्ञान परीक्षाला दुईटाले परीक्षण गरिरहेको छ। अरूलाई प्रायोरिटी छोडेर यसलाई अहिले डिएनलाई प्रायोरिटी दिएर काम भइरहेको छ, रफ्तारमा काम भइरहेको छ। जति मान्छेले हामीलाई फोन गरेर सुन्नु भएको छ, हामीले पनि यो चाँडो आउँछ भनेको छ, ठ्याक्क काम प्रोसेसमा भइरहेको छ। र डिएनए प्रोफाइलिङ म्याचिङ भइसकेपछि क्लोज रिलेटिभको ब्लड स्याम्पलिङ र डिएनए जुन डेड बडीको डिएनएको म्याचिङ भएपछि सुरक्षित राखिएका शवहरूलाई हामीले हस्तान्तरण गर्न हामी तयार।
18: यो आफन्तहरू गुमाएका यो बाढीबाट कतिजना चाहिँ वैदेशिक रोजगारीमा पनि हुनुहुन्छ होइन, उहाँहरू चाहिँ केही कारणहरूले गर्दाखेरि नेपाल आउन नपाउनु भएको अवस्था पनि छ, त्यस्तो अवस्थामा डिएनए परीक्षण कसरी गर्न सक्छन् होला, कस्तो व्यवस्था छ?
17: जो विदेशमा हुनुहुन्छ उहाँ विदेशमा भएको व्यक्तिले पनि डिएनए क्लोज रिलेटिभ डिएनए प्रोफाइल डिएनए ब्लड स्याम्पलिङ दिन पाउनुहुन्छ। उहाँले उहाँ जुन देशमा हुनुहुन्छ उहाँले चाहिँ नजिकको हस्पिटलमा गएर उहाँले रिपोर्ट चाहिँ नेपाल प्रहरीको वेबसाइटमा मेल गर्न सक्नुहुन्छ, उहाँले नेपाल प्रहरीको वेबसाइटमा मेल गर्न सक्नुहुन्छ। त्यो मेल गरेको रिपोर्टलाई चाहिँ हामीले चाहिँ त्यसलाई आधिकारिक मानेर हाम्रो चाहिँ सर्भरमा राख्नेछौँ।
18: यो डिएनए परीक्षण गर्दाखेरि यो जुनसुकै जिल्लाबाट गर्न पाउँछन् कि कहाँ कहाँ गएर गर्नुपर्छ, अनि अघि हजुरले भन्नुभएको जस्तै यो जिल्ला प्रहरी कार्यालय नजिकमा जाने भन्नुभएको थियो तर रसुवामा त कार्यालयहरू पनि बाढीले बगाएको अवस्थामा छ, त्यस्तो अवस्थामा बालबालिका गर्भवती महिला ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरू उहाँहरूले चाहिँ जहाँ बसोबास छ त्यहीबाट डिएनए परीक्षण गर्न पाउँछन् कि?
17: आफूलाई जहाँ हुनुहुन्छ तपाईँहरू त्यही ठाउँको जिल्ला प्रहरी कार्यालयमा जानुभयो भने तपाईँहरूलाई हामीले हेल्थ डेस्क तयार गरेका छौँ, त्यो हेल्थ डेस्कमा गएर तपाईँहरूले चाहिँ ब्लड स्याम्पलिङ दिन सक्नुहुनेछ। त्यही भएर आफ्नो सहायक पर्ने जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्दैन अनुरोध गर्दछौँ।
18: बालबालिकाहरू गर्भवती महिला ज्येष्ठ नागरिकहरूलाई कसरी तपाईँहरूले म्यानेजमेन्ट गरेर डिएनए कसरी गर्नुभएको छ?
17: उहाँहरूले हामी आउन नसक्ने अवस्था छ भन्यो भने हामी पनि त्यही जान सक्दैछौँ। डिएनए प्रोफाइललाई हामी समस्या छ यसो छ भनेर चाहिँ यदि कसैले भन्नुभयो भने हामी उहाँ घरमै गएर पनि हामी उहाँहरूलाई चाहिँ ब्लड स्याम्पलिङ लिन सकिन्छ, हामी त्यो अवस्थामा छौँ। उहाँहरूले जानकारी दिनुभयो म मेरो पक्ष आउन सक्ने अवस्था छैन, म गर्भवती छु, तपाईँहरू घर आइदिनु पर्यो भने पनि हामी जनस्वास्थ्यको चाहिँ के अरे डक्टरलाई लिएर गएर ब्लड स्याम्पल चाहिँ निकालेर हामी ल्याउन निकाल्न तयार छौँ, नेपाल प्रहरी त तयार छ, त्यो जानकारी गराइदिनु होला हजुर।
18: कतिजनाको त्यस्तो अवस्थामा चाहिँ डिएनए गर्दाखेरि पनि म्याच नभएको अवस्था छ, यस्तो बेलामा चाहिँ उहाँहरूले चाहिँ के गर्नु पर्ला त, कसरी उहाँहरूले चाहिँ आफ्नो परिवार आफन्तहरूको सब पहिचान गर्न सक्छन् त?
17: अबको अन्तिम विकल्प भनेको डिएनए प्रोफाइल हो, डिएनए म्याच नै हो, अब त अरू विकल्प केही पनि छैन। हामीले जति पनि फोटाहरू चाहिँ उहाँहरूको मिसिङ भएको आफन्तको चाहिँ जति पनि फोटाहरू छन् त फोटो हामीले नेपाल प्रहरीको वेबसाइटमा पनि राखिसकेका छौँ, त्यो वेबसाइटमा हेर्न सक्नुहुन्छ। वेबसाइटमा हेरेपछि चाहिँ उहाँहरूले त्यो पनि भएन भने चाहिँ अब डिएनए प्रोफाइलिङ सबै ठाउँ गर्न होला, हाम्रो चाहिँ त्यो डिएनए प्रोफाइलिङको आधारमा चाहिँ हामीले घरले उहाँलाई चाहिँ सब हस्तान्तरण गर्नेछौँ, नत्र अरू डिएनए प्रोफाइलिङ नै हो अन्तिम अवस्था, चाहिँ डिएनए म्याचिङ हो अब आफन्त भन्नु।
0: शवको डिएनए परीक्षणको प्रक्रियाबारे बोल्दै थिए चितवन जिल्लाका प्रहरी उपरीक्षक रामेश्वर पौडेल साथी मनिका विश्वकर्मासँग कुरा गर्दै।
12: अब पहिरोका बेला जोगिने विषयमा एक जानकारी।
19: बर्खामा घर वरपरको पर्खाल ढलानहरू तथा भूइँमा चिरा पर्ने, रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आउने संकेतहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ। समुदाय स्तरमा समन्वय, पूर्व सूचना प्रणाली र नियमित पूर्व अभ्यासहरूले आपतकालीन अवस्थामा सुरक्षा सुनिश्चित गर्छ।
12: पूर्व तयारी जरूरी छ। पहाड़ी वा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरूले मौसम सम्बन्धी आधिकारिक सूचनामा ध्यान पुर्याइरहनुपर्छ।
19: आफ्नो घर कार्यालय वा विद्यालय नजिक पहिरो आउन सक्ने स्थानहरूको पहिचान गर्नु आवश्यक छ। कुनै ठाउँ जाँदा सुरक्षित हुन्छ भनेर पहिले नै तय गरियो भने आपत परिहालेको खण्डमा अलमल हुँदैन।
12: झट्ट जानुपर्दाका लागि आपतकालीन झोला तयारी गर्नुपर्छ, जसमा खाद्यान्न, पिउने पानी, प्राथमिक उपचार सामग्री, कपड़ा, टर्च, ब्याट्री, महत्वपूर्ण कागजातहरू र संचार उपकरणहरू समावेश हुनुपर्छ।
19: पहिरो आउन लागेको वा आइरहेको छ भने तत्काल र शान्तिपूर्ण तरिकाले कार्य गर्नु आवश्यक हुन्छ।
12: जीवनलाई सम्पत्ति भन्दा पहिलो प्राथमिकता दिनुहोस् र सम्झनुहोस् कि एक पहिरोपछि अर्को पहिरो पनि हुन सक्छ।
19: अधिकारीहरूले सुरक्षित भनेपछि मात्र आफ्नो घर फर्किनुपर्छ।
12: घर फर्किँदा घरको संरचना राम्ररी जाँच गर्नुपर्छ। समुदाय स्तरमा क्षतिको यथोचित मूल्याङ्कन गर्नुपर्छ। सुरक्षित स्थानमा पुननिर्माण गर्नुपर्छ र भविष्यमा अझ राम्रो तयारीका लागि जनचेतना अभिवृद्धि गर्नुपर्छ। तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ।
0: अब प्रस्तुत छ मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा बीबीसीको ग्लोबल जर्नलिज्मले तयार पारेको एक सामग्री। आज हामी तनाव व्यवस्थापन विषयबारे विजय गजमेरबाट सुनौं।
20: बिस्तारै नाकबाट श्वास लिनुहोस्, केही सेकेन्ड रोक्नुहोस् अनि मुखबाट श्वास छाड्नुहोस्। अबको केही मिनट हामी तनावका बारेमा कुरा गर्नेछौ। दिनहु आउने सामान्य तनावका बारेमा होइन, त्यस्तो ठूलो तनाव जसले हाम्रो शरीर र मस्तिष्कमा नै नियन्त्रण गरे जस्तो लाग्छ। यसको कारण के हो भनेर हामी बुझ्नेछौ। यसले कस्तो महसुस गराउन सक्छ र तपाईँले आफू राम्रो महसुस गर्न के गर्न सकिन्छ भन्ने बारेमा पनि। हामी सबैलाई कुनै न कुनै कुराको चिन्ता भइरहन्छ र त्यो सामान्य हो, तर जब समस्या ठूलो लाग्छ तिनलाई सम्हाल्न असम्भव जस्तो लाग्न सक्छ। तपाईँ सबैभन्दा कठिन समयमा बाँचिरहेको हुन सक्छ, जस्तै कुनै युद्धमा प्रियजनसँगको बिछोड वा मृत्युको पीड़ा, अथवा सहज लयमा चलिरहेको आफ्नो जीवनमा ठूलो परिवर्तन भए जस्तो। तपाईँ आफ्नो पढ़ाई रोकिएका कारण अन्यलपूर्ण भविष्यको चिन्तासँग संघर्ष गर्दै हुनुहुन्छ, वा आफ्नो घर छोड्न बाध्य पारिएको र कहिले फेरि खान पाउँछु भन्ने निश्चित नभए जस्तो अवस्थामा। तपाईँलाई घर वा बाहिर आफूलाई इच्छा लागेको कुरा गर्न नदिइँदा बाँधिएको जस्तो लाग्न सक्छ। एकछिन ठिक छु जस्तो लाग्ने र एक्कासी कुनै आवाज, गन्ध वा कुनै वस्तु देख्दा फेरि तनावमा फर्काइदिने। तपाई उच्च सतर्क हुनुहुन्छ, बेचैन र सानो आवाजले पनि झस्काउने वा ऐठनले बिउजाउने। तपाईलाई झडङ्ग रिस उठ्छ, तपाई असहज र चिन्तित महसुस गर्नुहुन्छ र शान्त रहन गाह्रो हुन्छ। प्रत्येक दिन कसरी बिताउने भन्ने तनाव हुन्छ, भविष्य डरलाग्दो लाग्छ वा यसको विपरीत महसुस हुन सक्छ, भावना नभए जस्तो। तनावलाई धेरै दबाउन खोज्दा केही महसुस नभए जस्तो, यसो गर्दा सुरक्षित भएको जस्तो महसुस हुन सक्छ, होइन त? तर तनावसँग लड्न सिक्ने विषय सबैको लागि फरक फरक हुन्छ। त्यस्तो भावना के कारण आएको हो र यसको सामना गर्न केले मदत गर्छ भनेर चिन्नुहोस्। कसैका लागि आफ्नो ध्यान अरू कुरामा लगाउँदा मदत पुग्न सक्छ। कथा पढ्नुहोस्, कथा भन्नुहोस्, घरायसी काममा व्यस्त हुनुहोस्, कुद्नुहोस्, शरीरलाई चलायमान राख्दा मात्रै पनि राम्रो महसुस हुन सक्छ। कसैलाई प्रार्थना गर्दा पनि मदत पुग्न सक्छ। अरू कसैलाई हलचल नगरी एकै ठाउँमा बसेर आफ्नो आशालाग्दो भविष्यको कल्पना गर्दा पनि सजिलो हुन्छ। आफ्नो वरिपरिको वातावरणमा ध्यान दिनुहोस्। तपाईँ के हेर्न, सुन्न, सुन्न सक्नुहुन्छ त्यसमा ध्यान दिनुहोस्। यहाँसम्म आइपुग्न तपाईँ कति बलियो हुनुहुँदो रहेछ भनेर सम्झनुहोस्। यही शक्ति भविष्यमा प्रयोग गर्न सक्नुहुन्छ। अब सुरुमा जस्तै नाकबाट बिस्तारै सास लिनुहोस्, कुनै फूलको सुगन्ध लिए जस्तै र बिस्तारै मैनबत्ती निभाउनलाई फू गरे जस्तै झन बिस्तारै सास मुखबाट फाल्नुहोस् र यो प्रक्रियालाई दोहोर्याउनुहोस्।
0: आजको लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवनोपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रम बारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalima सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौ।
12: नमस्कार।
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
21: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरोसाइकोट्रिक डाक्टर आइनोडिन बागवान
22: यही असोज 17 गते तेस्रो शनिबारका दिन
23: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
21: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
23: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
22: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
24: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजे। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

यही असोज 17 गते 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नु होला। टीकापुर अस्पताल टीकापुर कैलाली।

0: आउनु भएको कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
1: कता छ त त्यो?
0: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
1: फोन नम्बर कति हो भाइ?
0: आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98659926।
1: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656920026।
2: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात सुरु भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
3: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
4: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल MBBS NAMS
3: यही असोज 17 गते शनिबारको दिन
4: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोड्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला। डाक्टर आउने दिन यही असोज 17 गते शनिबार।
4: सम्पर्क रिमाल मेडिकल हल टिकापुर 1 कैलाली, सम्पर्क नम्बर 091-5602-67, मोबाइल नम्बर 98-25-69-70-13-75 र 98-046-71-598।

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछु छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147 99 2460 2532। अछाम मंगल सैनका लागि रूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9924678825।
3: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
4: पर्स हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 9812625952 9709940350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
2: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
1: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
2: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्के काम गर्न थाले अनि पो कमाइ छ त। यो कमाइ पनि मेरो लागि होइन, हिजो म कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
1: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसके जस्तै यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
3: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउँला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848569964।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि? ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
6: ल, यति छिटो आमा बन्न लागेको त?
7: यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जानु परे जस्तै लाग्छ।
6: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
8: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: परीक्षित महाराजलाई सुखदेव स्वामीले आज्ञा गर्नुभयो, लौ त सौनका दृष्टि प्रणाली, अब तपाईँ के सुन्न चाहिबक्सन्छ भनिकन राजा परीक्षितका हजुरमा सुखदेव स्वामीले बडो गम्भीर वाणीमा श्रीमद् भागवत महत्वको बारेमा यथार्थ जानकारी गराउँदै ध्यान मनन कीर्तनको प्रक्रियामा अगाडि बढाउनु भयो। लौ त महाराज परीक्षित भनिकन महाराज परीक्षितलाई अहिले उत्तरोत्तर भगवानको गाथा बढेको पाख्यान प्रमाण गराउँदै हुनुहुन्छ र अहिले राजा बलिका पति विन्ध्यावरि डाको छोडेर पतिको रक्षाको निमित्त प्रार्थना गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सत्यबाट
1: श्रीमद्भागवतमहापुराणको
0: यस्तो प्रभावबाट भगवान परमात्मा तीन पाइला जमिनका छल्ले सर्वस्व लिनुभयो। विन्ध्याबली महारानी डाको छोडेर रोइरहेको बेलामा भगवान मेरो पतिले दिन्छु भनेको कुरा दिइ छाड्नुभयो, किन दण्ड दिनुभयो भन्दा लो ठिकै छ, पाहु पूर्ति गर भन्दा मेरो परमात्मा मैले त तिने ठाउँ त कहीँ पनि छैन मेरो भावन, मैले बिन्ती गर्दा लाग्छ भने एउटा वचन बोल्छु भने के बोल्छस् ल भन् भन्दा मेरो शरीर कसको हुन्छ भनेर सोद्धाखेरिमा आफ्नै हुन्छ। अनि बिन्ती गरे राजा बलिले यदुत्तम असलको भवान ममेरितम वचम बलुकम सुरवर्य मन्यते करोमृतम पवतम प्रलम्भनम पदम तृतीयम कुरु श्रेष्ठ निजम। मेरो शिरमा ल्याएर पाउ राख्नुहोस् भन्दा भगवानले तेस्रो पाइलो लगाएर राजा बलिको शिरमा लगाएर आज्ञा गरिबक्छु र धन्यवाद मेरो राजा बलि, तिमीदेखि म कृतकृतार्थ भए तिम्रो सात पुस्ता मार्दिन भन्ने मैले प्रतिज्ञा गरिसके हुनाले अहिले विदा हो भन्ने परमात्माबाट आज्ञा गरिबक्छु र अब सुतला आगमन गर्नुभयो। परमात्माले अब राजा बलिका रात दरबारमा मैले जब चार महिनासम्म हरिशयन एकादशीबाट हरिबोधनी सम्मानका लागि बस्नेछु भन्ने आज्ञा गरिबक्छु भगवानले, ल ठिकै छ यसमा मान्यता छैन भनेर परमात्माको प्रार्थना गरेर राजा बलिको र बामनको पनि संवाद, बलिको र इन्द्रको संवाद, शुक्राचार्यलाई पछि दिने दक्षिणाको निर्णय, अहिले परमात्माको आफ्नो गतिले सवारी हुनुभयो र स्वर्गधाम परमात्मा वैकुण्ठ धाम सवारी हुनुभयो। अहिले राजा बलिको नर्मदा नामको नदीको उत्तरपट्टिको तटको भृगु कच्छप संगम सुन्ने भएको छ। राजा बलिले तीन पाइला जमिनका छल्ले सर्वस्व जब परमात्माले ग्रहण गरिदिनुभयो, राजा बलि अब आठौं सावरणी मनुका पालामा स्वर्गको राजा इन्द्र हुनेछौ, अहिले यो बीचको मध्यावधिमा तिमी आउने कोसिस नगर भनेर बिदाई दिनुभयो। हैस राजा बलि बिदा हुनुभयो। अहिले परमात्मा परमेश्वरको प्रार्थना भयो, भजन भयो, कीर्तन भयो, परमात्मा वैकुण्ठ धामपट्टि सवारी तीन पाइला जमिनका छल्ले सर्वस्वको लक्षण यथार्थ प्रमाण भइसकेको छ भन्ने सम्बन्धको कथा हे सद्याबाट। अब नर्मदा नामको नदीको उत्तरपट्टिको तटको भृगु कच्छप संगम सुन्ने भयो, भगवान श्री हरि परमात्मा सवारी हुनुभयो। अनि त्यसदेखि पछाडिबाट परमात्मा सवारी भइबसेपछि राजा बलि सुतलागमन प्रभुको वैकुण्ठको स्वर्ग सवारी हुनुभयो। अनि आमाले आज्ञा गरिबक्स्यो, ल मेरो आमा बाबु ल तिमी राज्य गर यहीँ भन्नुभयो, ए आमा मैले राजा हुनु हुँदैन भन्नुभयो भगवान वामनले। कसो गर्ने त राजा भन्दाखेरिमा स्वर्गमा राजा हुनका लागि यति सजिलो छैन आमा, निगाहले हुनु हुँदैन विधिले हुने हो भन्नुभयो। त्यसो भनेदेखि ल म के गरौँ भन्दै हुनुहुन्थ्यो, अब यसमा चिन्ता नमान्नुहोस् भनेर आमाको हटलाई परमात्माले निश्चय गर्नुभयो। नारीको हट, बालकको हट, राजाको हट, योगीको हट, यो चार हट कडा हुने हुनाको कारणले नारी हटमा प्रभु परेर अहिले तत्कालमै देब्रेपट्टि इन्द्र महाराजको बस्नुभयो। इन्द्र महाराज दाहिनेपट्टि विराजमान हुनुभयो, भगवान परब्रह्म परमात्माले पदार्पण गद्दीमा गएर विराजमान भइबक्सेपछि आजबाट प्रभुको नाम उपेन्द्र भन्ने नाम रह्यो, उप इन्द्र भन्ने नाम रहेपछि आज लौतामा सकल मनोभावनाको विकास भएको छ, म जाउँ है त भनेर आफ्नै आमालाई छोडेर भगवान परमात्मा नर्मदा नामगिरीको नदीको उत्तरपट्टिको तटको भेरुगच्छ संगमबाट स्वर्ग स्वर्गबाट उपेन्द्र पदलेर वैकुण्ठ धाम सवारी हुनुभयो।

सुन्नु भो महाराज परीक्षित, यसै कारणले अब वैकुण्ठ जाउँला भन्ने यो निदो गराएर यस किसिमबाट भगवान वैकुण्ठ धाम पट्टिको सवारी हुनुभयो। अब एक राजा रहेछन् जसको नाम हो सत्यव्रत नाम गरेको राजा, तिनले महाप्रलय हेर्नेको प्रबल आशा राख्नुभयो। यो संसार सारा मासिएपछि आफू एक्लै बस्ने अठोट गर्नुभयो अनि त्यहाँ देख्नु प्रान्तका लागि त्यो सबै मासिसकेपछि एक्लै बस्न के रमाइलो लाग्यो कुनै। अनि हातमा जल लिएर सूर्यनारायणको व्रत गर्दै हुनुहुन्थ्यो त्यस बेलामा, श्री सूर्यनारायणको व्रत गर्दै बसिरहेको बेलामा अचानक पूर्वक कर्ण जब श्री सूर्यनारायण भगवान मलाई जसरी हुन्छ यो महाप्रलय हेर्ने इच्छा छ भन्नुभएको थियो, त्यही बेलामा सानो माछु आयो, माछु आएको जल खिचडाउने भएर फाल दिनुभयो, अर्को माछु आयो, फेरि अर्को दिन सक्नु भएन, अर्को माछु आयो, अब यो माछालाई त फालिदिन्छु टाढे भनेर आँट्दाखेरिमा हाम्रो जात माछाले सानोलाई ठुलाले खान्छ, यो मत्स्य नीति हो, नमारिदिनुहोस् भनेको कारणले लिएर कमण्डलोमा राखिदिनु भयो। अर्को पटक स्नान गर्न जाँदा कमण्डलो भरि, तावलामा राखिदिनु भयो, अर्को पटक स्नान गर्न जाँदा तावलै भरि, अर्को पटक जब तलाउमा राख्नुभयो, अर्को पटक स्नान गर्न जाँदा तलाउ नै भरि, अब त्यत्रो पनि माछु हुन्छ कहीँ, अब समुद्रमा लगेर राख्नुहोस् भन्न लाग्यो, प्रभु मैले चिनिन, हजुर को हुनुहुन्छ भन्दा सन्तोषले यतिको म भए भन्नुभयो, हजुरलाई मैले चिन्न सकिनँ भनेर नवरत्न पारो लगाएर प्रार्थना गर्दा हे अब मेरो मत्स्य अवतार भयो, माछाको अवतार मैले लिएर संसारलाई दग्ध बनाउनु भने संसार डुबाउनु पर्यो, तिमीले धान गहुँ जौ मुगो सामा काँगुरो र चनाको बिउ लिएर आएका बेलामा त्यस ठाउँमा आएर बस, सप्तऋषि मण्डलका डुङ्गामा बसेर संसारको प्रलय हेर भन्ने आज्ञा गरिबक्सेपछि हुन्छ मेरो प्रभु, म त्यही काम गर्छु भनेर जब यस किसिमबाट सत्यव्रत रहनुभयो, हयग्रीवासुरलाई वेद लिनका लागि मार्न भनेर प्रभु माछाको अवतारले सवारी हुई बक्सु, पहिलो परमात्माको अवतार भो जय मत्स्य अवतार भगवानको। अनि राजा बलि त्यहाँ देख्नु प्रान्तकन अहिले, अनि यस्ता प्रकारले जब यस्तो भगवान परमात्माको सवारी भइसकेपछि अब सम्पूर्ण प्रकारले जब सात दिन पछाडि साम्रतको नाम गरेको मेघले गएर जब कुञ्जमा छोइदिएको थियो आइपुगो मेघको, जब गर्दनाको प्रभावले पानी वर्ष्यो, एक सय वर्षसम्म सारा संसार जलमय भयो, त्यो जलमय संसारमा पौडिँदै पौड्दै पौड्दै जानुभयो राजा जब सत्यव्रत, आखिरमा डुङ्गामा

0: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
1: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
2: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
3: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
2: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
3: बेसरी टाउको दुख्ने,
2: उच्च ज्वरो आउने, बेहोस हुने,
3: घाँटी अरोरो कडा हुने,
2: कम्पन हुने,
3: पक्षघात हुने
2: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
3: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
3: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
2: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
3: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
2: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
3: सधैँ झुल टाँगेर सुत्ने गरौं।
2: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
4: स्वास्थ्य कार्यालय कैलाली।
5: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर कैलाली।
6: एल्विस एल्विरा टेरसमा डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
7: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक, गालप सुपर मार्केट अगाडि, टिकापुर, कैलाली। संचालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 9811638887।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

बंगलाले बाँधेर राखिए कि देवकीको गर्भबाट आठौं सन्तानको जन्म भयो। आकाश गर्जो पानी पर्यो मुसलधारे पानीले, यमुना नदी नै उर्लेर सारा तट नै जलमग्न भयो। ए बाबु हो, त्यसपछि यो बालकलाई गोकुल पुर्याऊ भन्ने आकाशवाणी भयो। आकाशवाणी त भयो, बाहिर निष्कट अँध्यारो छ, मान्छे बगाउला झैं झरी बर्सेको छ, त्यो भन्दा पनि ठुलो वासुदेवलाई साङ्गाले बाँधिएको छ। बिचरा वासुदेवलाई अब चिन्ता पर्यो। सुन्यौ, कस्तो चिन्ता?

हे राम राम राम राम वासुदेवले आँखा भरी आँसु पारे, म यस्तो स्थितिमा छु, यो बालकलाई कसले गोकुल पुर्याइदेला। तुरुन्तै अनौठो चमत्कार भयो, हात खुट्टामा बाँधिएका साङ्ला खोलिए। वासुदेवले कृष्णजीलाई समाती हिँड्न खोजे, जेलका फलामे ढोका खुले, अघिसम्म खडा द्वारे पाले, निद्राले घुर्न थाले, मुसलधारे झरी रोकियो। वासुदेवले कृष्णलाई टोकरीमा राखेर जलमग्न यमुना पस्ता, यमुना नै घटेर सानी भइन्। सुन्यौ?

0: हे राम राम राम राम बहिनी देवकीको गर्भबाट जन्मिने आठौं सन्तान कंसको काल जन्मेका सातैवटा अब शिशुहरू मारेको कंसले अब आठौं सन्तान जन्मेको थाहा पाई बहिनी देवकीको अघि आयो नवजात शिशु हातमा लियो आठौं सन्तान त बालक जन्मनु पर्ने अचम्म बालिका कसरी भयो कंस अट्टहास हाँस्यो मेरो काल बनेर आए कि त भनी भुइँमा पछार्न खोज्दा के भयो
1: भन्नुस् न।

हे राम राम राम राम। जब भुइँमा पछारे कि बालिका आकाश तर्फ गई, बिजुली चम्क्यो, अनौठो आकाशवाणी भयो। एक अंश तलाई मार्ने बालक त गोकुलमा जन्मिसकेको छ, तेरो अन्याय अत्याचार र घमण्डको अन्त्य आइसकेको छ। हाँस कति हाँस्छ सास, अब पालो देवहरूकै हो, सज्जन र न्यायीहरूकै हो।

हे राम राम राम राम, अब यशोदाको कोखबाट जन्मेकी बालिकालाई वासुदेवले उसै गरी समातेर मथुरा फर्के, अनि तिनलाई देवकीको काखमा ल्याएर राखिदिए। बालिका रुन थालिन्, द्वारपाले बिउजे, ढोके बिउजे, सारा सिपाही र भारदार बिउजे। कोही देवकीको सन्तान समात्न पुगे, कोही कंसलाई आठौं गर्भ जन्मेको खबर गर्न पुगे। कंस होरी बतास नै आयो, देवकी रुन थालिन् के भन्दै।

हे राम राम राम राम भगवान बालकृष्ण खेल्नुहुन्छ यशोदा मैयाको काखमा मथुरा छोडीको कुलकै वन पाखमा कहिले ग्वाला बनेर साथी सङ्गीहरूसित कहिले कहिले बाँसुरी बजाउँदै मिठो गीत गोकुलवासीहरूको चिन्ता हरे झै भएको छ दिन फर्के झै लागेको छ किन मनमा आगो कोराको छ किन हो यस्तै लागेको छ सायद सायद

राम राम राम राम यशोधालाई हैरान पार्ने दही चोरेर खाने गोपिनीलाई रन भुल्लाई पार्ने मायाको दियो बाल्ने गोकुल गोकुलवासीहरूलाई गोवर्धन पर्वत उचाली भवसागर तार्ने बलवान मामा कंसलाई मार्ने तर राधिकाको माया जालमा हाँसेर हार्ने।

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।